0: kardeşim.
1: Afku bandito jiban shaili ma balbalika haru mobile phone television tatha samajik sanjal ma atyadhik byasta hudai jada uniharu kramashah eklidai gayeka chhan. Yasle uniharuko sharirik tatha manasik swasthya ma nakaratmak asar parireko chha. Yas vastaviktalai madhyanazar gardai balbalikako swasthya anushasan samajikaran tatha sakaratmak jiban shaili vikasaka lagi uniharulai niyamit daudma sahabhagi garauna ra afu pani sahabhagi banna hardik anurodh gardachhau.
2: Yas patakko vishesh आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ.
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला. 69585 वेबसाइट www.pokharamarathon.org
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फियोता छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा उत्खान हुन्छ र तपाईँको हरेक बसाइमा कथा बनिन्छ.
1: नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ.
0: होइन, ठाउँ अलि फराकियो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ
1: क्या. आफ्नै पार्टीको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सक्ने ठुलो आकर्षक केसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ. खाना त कुरै नगर, स्वादिलो छ.
0: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि.
1: त्यति मात्रै होइन क्या, टाढा टाढामा चलाउने पाहुनाको लागि होटल रुमको पनि व्यवस्था छ. बाजेको सेकुवाद्वारा सञ्चालित दिव्येश्वर ब्याङ्कवेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्येश्वर ब्याङ्कवेट नागढुङ्गा पोखरा. फोन 061-533-123, 98-028-50-701, 98-028-50-702.

नमस्कार, बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल साउन 17 गते आइतबार। तदनुसार सन् 2026 अगस्त 2 तारीक नेपाल सम्म 1146 साउन कृष्ण पक्ष चतुर्थी तिथि। तपाईहरूलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। ब्रोडपिक हिम पहिरोमा सबै 10 पर्वतारोहीको मृत्यु भएको पुष्टि। मृतक मध्ये 6 जना नेपाली। सुनसरी, धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा भने कायमै, जनजीवन सामान्य बन्दै। गुरूहरूको भूमिकालाई पुनस्थापित गर्न सभामुख धितालको आग्रह। गुरूहरूको महत्वलाई व्यवस्था गरिँदा समाज कमजोर बन्दै गएको उल्लेख। कंग्रेसका असन्तुष्ट समूहको भेला साउन 29 आयोजना हुने। शशांक कोइरालाको नेतृत्वमा 521 सदस्यीय राष्ट्रिय भेला, मूल आयोजक समिति गठन। संसारमा क्वान्टम हिलिङको महत्वबारे अन्तर्क्रिया। सकारात्मक सोच र स्वस्थ जीवनशैलीमा जोड़। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न। कोदो उत्पादक कृषक सम्मानित। रूसले युक्रेनको राजधानी कियेभमा गरेको आक्रमणमा 3 जनाको ज्यान गयो। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई। र पोखरामा पहिलो पटक राइट टु प्रोटिन रन 2026 हुँदै। विभिन्न इभेन्टमा 16 लाख पुरस्कार। नेपाल बिना साफ च्याम्पियनशीपको ड्र जारी। प्रतियोगिता नोभेम्बर 4 देखि 17 बंगलादेशको ढाकामा हुनेछ।

खबर समाचार विस्तारमा पाकिस्तानको काराकोरम क्षेत्र स्थित ब्रोड पीक हिमालमा बिहिबार गएको हिम पहिरोमा परेका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा सहित 10 जनाको मृत्यु भएको पुष्टि भएको छ। हिम पहिरोमा पनि बेपत्ता भएका उनीहरू मध्ये 4 जनाको शव शुक्रबार फेला परेको थियो, बाँकी 6 जना भने बेपत्ता नै रहेको बताइएको छ। शनिबार मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी निम्स डाई फाउण्डेशन र एलिट एक्सपिडिशनले सामाजिक सञ्जाल मार्फत गराएको हो। दुवै कम्पनी निर्मल पूर्जाकै हुन्। हिम पहिरोमा घटनामा म्याग्रीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा निर्मल पूर्जा निम्स डाईसँगै जम्मा 6 जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पूर्व बहादुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्। त्यसै गरी विदेशी आरोहीहरू सोहेल साखी पाकिस्तान, वाङ जोङ चीन, नादिरा अहमद ओमान, ग्यालोरी गेइस अमेरिका रहेका छन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8000 मिटर अग्ला 8000 मिटर अग्ला 14 वटा हिमाल 6 महिना 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमान कायम गरेसँगै चर्चामा आएका थिए। उनका हिमाल आरोहण सम्बन्धी अन्य कीर्तिमान पनि रहेका छन्। हिम पहिराले उनीहरूलाई 6000 मिटर भन्दा माथिबाट करिब 800 मिटर तलसम्म बगाएको थियो। खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाई भएको थियो। पूर्जाका व्यावसायिक सहकर्मी समेत रहेका प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु डेभिड शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गरेका थिए। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्व बहादुर गुरूङ गोर्खाका हुन् भने किली पेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओकलडुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सन्तुवा सभाका हुन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह पनि निर्मल पूर्जासहित सबै मृतक आरोहीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गरेका छनृ।

हिमालय आरोहणका कथाहरू प्राय शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन्। तर केही त्यस्ता आरोही हुन्छन् जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ। विश्व पर्वतारोहण इतिहासमा निर्मल पूर्जा अर्थात निमस्थाई एउटा त्यसको नाम हो जसले केवल संसारका अग्ला हिमालहरू आरोहण गर्ने काम मात्र गरेनन्, बरु संसारले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण नै बदल्ने प्रयास गरे। म्याग्दीको दाना स्थित सामान्य परिवारमा जन्मिएका पूर्जाको बाल्यकाल चरम दुःख र संघर्षले भरिएको थियो। बाल्यकालमा क्षयरोग र दम जस्ता स्वास्थ्य समस्यासँग जुधेका पूर्जा कुनै दिन विश्वकै सबैभन्दा कठिन हिमालहरू आरोहण गरेर इतिहास रच्ने व्यक्ति बन्लान् भन्ने कल्पना अरूले त छाडौं, उनी आफैले गरेका थिएनन्। गाउँको सामान्य जीवनबाट शुरू भएको उनको यात्रा बेलायती गोर्खा सैनिकसम्म पुग्यो। उनी सन् 2003 बेलायती सैनिकका रूपमा भर्ती भए। त्यहाँ पनि उनी साधारण सैनिक भएर बसेनन्। कठिन छनौट प्रक्रिया पार गर्दै बेलायतको प्रतिष्ठित स्पेशल बोट सर्भिस एसबीएसमा प्रवेश गर्ने पहिलो गोर्खा सैनिक बने। सैन्य जीवनले उनलाई अनुशासन, जोखिम व्यवस्थापन, नेतृत्व र असम्भवलाई कसरी सम्भव बनाउने भन्ने सिपका साथै आत्मविश्वास दिलायो। तर उनको जीवनको मोड हिमाल बन्यो। 2012 सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो। हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस गरे। त्यसपछि उनले पर्वतारोहणलाई केवल पेसा होइन जीवनको उद्देश्य बनाए। साथसाथै सन् 2018 बेलायती सैनिकबाट राजीनामा दिए। सन् 2019 उनले प्रोजेक्ट पोसिबल अभियान घोषणा गरे, जुन अभियान धेरैका लागि अव्यवहारिक र असम्भव सपना झै थियो। सो अभियानको लक्ष्य थियो विश्वका 14 8000 मिटर भन्दा अग्ला हिमाल 7 महिनाभित्र आरोहण गर्ने। त्यस बेला यो लक्ष्यलाई धेरै अनुभवी पर्वतारोहीले समेत असम्भव भनेर प्रतिक्रिया दिएका थिए। उनले सो अभियानका लागि प्रायोजन खोज्दा प्रायोजकहरू समेत हिचकिचाएका थिए। आर्थिक अभाव यति थियो कि उनले आफ्नै घर धितो राखेर अभियान अगाडि बढ़ाएका थिए। सो प्रसंग उनको आत्मकथा बियोन्ड पोसिबलमा उल्लेख छ। निमस्थाईका लागि असम्भव भन्ने शब्द नै प्रेरणाको स्रोत बन्यो। अन्तत उनले 6 महिना 6 दिनमै ती सबै 14 हिमाल आरोहण गरेर इतिहास मात्र रचेनन्, सम्भावनाको परिभाषा नै पुनर्लेखन गरे। भले उनको सो कीर्तिमान नर्वेजियन आरोही क्रिस्टिल हरिला र नेपाली आरोही तेन्जन लामा शेर्पाले 92 दिनपछि नै तोडे, तर सो कीर्तिमान तोड्ने साहस उनीहरूमा जो आएको थियो त्यसको पछाडि निम्सदायकै सम्भव छ भन्ने हिम्मत जोड़िएको थियो। उनको आरोहण यात्राको अर्को महत्वपूर्ण पक्ष भनेको नेपाली पर्वतारोहणको पहिचान बदल्ने अभियान थियो। दशकौंसम्म अन्तर्राष्ट्रिय संचार माध्यममा विदेशी आरोहीहरू नायक बन्थ्यो भने नेपाली शेर्पा र उच्च हिमाली सहयोगीहरू पृष्ठभूमिमा सीमित रहन्थे। निम्सदायले बारम्बार भने हिमालको सफलता केवल शिखरमा पुग्ने व्यक्तिकोमा होइन, सम्पूर्ण टोलीको सामूहिक उपलब्धि हो। यसको सबैभन्दा राम्रो उदाहरण सन् 2021 ऐतिहासिक K2 पहिलो जाडोयामको आरोहणलाई मान्न सकिन्छ। संसारभरका पर्वतारोहीले हालसम्म जाडोयाममा K2 हिमाल आरोहण गर्न सकेका थिएनन्। सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मध्य र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेको प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यूको कुलो गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाइएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा जुलुस प्रदर्शन बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्कन, सड़कमा हिँड्न वा गाड़ी चलाउन पाइँदैन। कर्फ्यू उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्ने सम्मको कड़ा कानूनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक खकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकिएको समयमा हिँडडुल गर्न छूट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ।
नेपाली कंग्रेसको असन्तुष्ट समूहले संस्थान कोइरालालाई आगामी साउन 29 आयोजना हुने राष्ट्रिय भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ। पूर्व महामन्त्री तथा बीपी कोइरालाका पुत्र हुन्। उक्त अवधिसम्म पार्टी एकताका लागि सहमति कायम नभए सरसाङकै नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी समेत गरेको स्रोतहरूले बताएका छन्। चुन्देबी स्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत असन्तुष्ट समूहले कोइरालाको नेतृत्वमा 521 सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ। समिति अन्तर्गत राजनीतिक प्रस्ताव समिति, समसामयिक राजनीतिक प्रस्ताव समिति, सांगठनिक तयारी समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समिति, प्रचार प्रसार समिति लगायत 16 विभिन्न समिति पनि बनाइएको छ। विधान, राजनीतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा नीतिगत दस्तावेज तयार गर्न छुट्टा छुट्टै समिति गठन गरिएकाले असन्तुष्ट समूह राष्ट्रिय भेलासम्म पनि सहमति हुन नसके नयाँ पार्टी गठनको तयारीमा जुटेको देखिएको छ। हामीले राष्ट्रिय भेला पार्टीलाई नयाँ कार्यदिशा दिनका लागि आयोजना गरिएको भनेका छौं। त्यतिजेलसम्म कुनै सकारात्मक परिवर्तन वा सहमति भएन भने नयाँ स्वरूपमा अगाडि बढ्छौ। नेता मीन विश्वकर्माले भनेका छन्, हलले अस्वीकार गरे भने अर्को हुने हो, नभए ससाङ कोइराला नै हो। पत्रकार सम्मेलनमा पूर्व महामन्त्री ससाङ कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायत कंग्रेसका पूर्व पदाधिकारी तथा नेताहरूको उपस्थिति थियो। यस अभियानमा नेता शेखर कोइरालाको पनि समर्थन रहेको ससाङको दावी रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले रूपा गाउँपालिका 6 भीरचोक स्थित मिया गाउँमा निर्माणाधीन नमूना मस्जिदका लागि चालू आर्थिक वर्षमा 50 लाख रूपियाँ विनियोजन गरिएको जानकारी दिनुभएको छ। आवश्यक परे निर्माण सम्पन्न गर्न थप बजेट उपलब्ध गराउन पनि आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ। शनिबार मुस्लिम समुदायसँगको भेटघाट तथा अन्तर्क्रियामा मन्त्री पौडेलले 106 घर धुरी रहेको मिया गाउँ धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक एकताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यमा कास्की एकबाट निर्वाचित रासोपाका नेता समेत रहनुभएका मन्त्री पौडेलले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय देश भएकाले सबै धर्म, संस्कृति र समुदायप्रति समान सम्मान राज्यको दायित्व भएको बताउनुभएको छ। म सबै धर्मप्रति उत्तिकै सम्मान र अनुराग राख्छु। विभिन्न धर्म ग्रन्थ अध्ययन गर्ने अवसर पनि मैले पाएको छु। मन्त्री पौडेलले भन्नुभयो, नेपाल अनेकौं फूलले सजिएको साझा फूलबारी हो। यही विविधताले हाम्रो राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ। उहाँले पछिल्लो समय धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने प्रयास भइरहे पनि नेपाली समाजको मौलिक पहिचान आपसी विश्वास, सहअस्तित्व र सहकार्य रहेको उल्लेख गर्नुभएको छ। बाह्य प्रभाव र संकीर्ण राजनीतिक स्वार्थका कारण समाजमा विभाजन ल्याउने प्रयास भइरहे पनि सबै नेपाली मिलेर त्यस्ता गतिविधिलाई असफल बनाउनु पर्ने उहाँको भनाइ थियो। मन्त्री पौडेलले नेपालमा मुस्लिम, हिन्दू, बौद्ध, किराँत, इसाई लगायत सबै धर्मावलम्बीले लामो समयदेखि आपसी सद्भावका साथ जीवनयापन गर्दै आएको स्मरण गराउँदै इतिहासदेखि नै मुस्लिम समुदायले व्यापार, हस्तकला तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभएको छ। उहाँले चालू आर्थिक वर्षमा रूपा गाउँपालिकाका विभिन्न विकास आयोजनाका लागि करिब 40 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी पनि दिनुभएको छ। उहाँका रूपा तालको संरक्षण तथा विकासका लागि मात्र करिब 17 करोड़ रूपियाँ छुट्याइएको छ। यसका अतिरिक्त गाउँपालिकाका सबै ओडालाई पक्की सड़क सञ्जालसँग जोड्ने, आवश्यक स्थानमा पुल निर्माण गर्ने, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास गर्ने तथा प्राकृतिक सौन्दर्यलाई लक्षित गरी साइकल ट्रयाक निर्माण जस्ता योजना अगाडि बढ़ाइएको उहाँले बताउनु भएको छ। रूपाको प्राकृतिक सुन्दरता पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री पौडेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि पर्यटन विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने धारणा राख्नुभएको छ। उहाँले मस्जिद परिसरलाई हरियालीयुक्त र आकर्षक बनाउन वृक्षारोपण, फूलबारी, गमला व्यवस्थापन तथा बालबालिकाको धार्मिक अध्ययनका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत मन्त्रालयले सहयोग गर्ने जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, धार्मिक स्थल केवल पूजा गर्ने स्थान मात्र होइन, सामाजिक एकता, शिक्षा र संस्कृतिका केन्द्र पनि हुन्। यसलाई नमूना धार्मिक तथा पर्यटक स्थलका रूपमा विकास गर्न सरकार सकारात्मक छ। समाजसेवी खली मियाले निर्माणाधीन नमूना मस्जिद सम्पन्न गर्न करिब 1 करोड़ आवश्यक पर्ने बताउनु भएको छ। हाल विनियोजन भएको 50 लाख पर्याप्त नभएका थप बजेट उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभएको छ।
रेडियोमा पनि 93 थुप्रो 4 मेगाहरुमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स हुने हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-98-2-98-190।
5: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
6: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
5: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
6: शशिधर, अनि तिमी नि?
7: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
6: त्यो पनि एनटीएचएमसीमा छ नि।
5: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा। फोन 061-50-50-78-50-51-33 र 576-458-115।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 06145100 06145100 2
3: मोबाइल नम्बर 9856084666।
2: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ। नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर। प्लास्टिक सर्जन डाक्टर पियुष गिरी। छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले। नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ। कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ। कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा। 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आयुषो मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
7: विस्तृत जानकारी का लागि लाग्रांडी इंटरनेशनल कॉलेज पोखरा 8 सिमलचौर फोन 0165371638 वेबसाइट www.lagrandi.edu.np
8: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
9: सामाजिक सुरक्षा कोष का योगदान कर्ता का लागि स्वास्थ्य उपचार पद्मश्री हॉस्पिटल में
10: सामाजिक सुरक्षा कोष को स्वास्थ्य सुरक्षा योजना अंतर्गत इसमें आबद्ध संपूर्ण औपचारिक क्षेत्र का योगदानकर्ता स्वरोजगार में रहकर योगदानकर्ता र वैदेशिक रोजगार में रहकर योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हॉस्पिटल में स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौं।
9: शर्तहरू लागू हुने छन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901063।
11: बर्दी हिमाल को काख में स्वाद को नया गंतव्य भाषापुच्छ्रे गांव पालिका वडा नंबर 8 लुम्रे में खुल्यो आधुनिक ट्राउट रेस्टुरेंट। विदेश को अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले समाज निर्माण र नेतृत्वमा गुरूहरूको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै पछिल्लो समय गुरूहरूको महत्वलाई बेवास्ता गरिँदा समाज कमजोर बन्दै गएको बताउनु भएको छ। शनिबार पोखरामा आयोजित ज्योतिष परिषद नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै वहाँले वर्तमान समयमा सबै पक्षबीच एकता कायम गरी देशको रक्षा गर्ने आवश्यकता रहेको बताउनु भएको छ। वहाँले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सक्ने नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गर्नुभयो। सभामुख धितालले नेपाली समाजको नेतृत्व विगतदेखि नै गुरूहरूले गर्दै आएको उल्लेख गर्दै राजनैतिक दलहरूको उदय धेरै पछि मात्र भएको इतिहासले देखाउने बताउनुभयो। धर्मशास्त्रमा उल्लेखित गुरूहरूले पूर्वीय दर्शनलाई आधार बनाएर समाजको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले अहिले नेतृत्व गर्ने प्रयास त भइरहेको भए पनि पूर्वीय दर्शनलाई पर्याप्त महत्व नदिएको टिप्पणी गर्नुभएको छ। संचारिका समूह नेपाल गण्डकी प्रदेशले संचारकर्मीहरूको मानसिक स्वास्थ्य सकारात्मक सोच र जिम्मेवार संचारलाई प्रवर्धन गर्ने उद्देश्यले शनिबार पोखरामा संचारमा क्वान्टम हिलिङको महत्व विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय जरेबर छक शाखाको सहकार्यमा आयोजित कार्यक्रममा पोखरा तथा आसपासका पत्रकार संचारकर्मी र संचार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख वक्ता बीके विजय राज सिगदेल रहेका थिए। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपालसँग आबद्ध प्रशिक्षक तथा प्रेरक वक्ता हुनुहुन्छ। उहाँले विशेष गरी सकारात्मक सोच, मेडिटेशन, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, व्यक्तित्व विकास, नेतृत्व विकास, जीवन व्यवस्थापन र ह्याप्पीनेस इण्डेक्स जस्ता विषयमा प्रशिक्षण तथा प्रेरणामूलक प्रवचन दिँदै आउनु भएको छ। विभिन्न शैक्षिक संस्था, सरकारी तथा निजी निकाय, संचारकर्मी, युवा तथा सामाजिक संघ संस्था माझ नियमित रूपमा प्रशिक्षण सञ्चालन गर्दै आउनुभएका सिगदेलले मानसिक शान्ति, आत्मपरिवर्तन र मूल्यमा आधारित जीवनशैलीलाई आफ्नो प्रशिक्षणको मुख्य विषय बनाउने गर्नुभएको छ। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न भएको छ। पोखरा 22 कोदीमा आयोजित महोत्सवमा कोदो उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ। 17 रोपनी क्षेत्रफलमा कोदो खेती गरेका पोखरा 22 कृषक खगी घरती, 11 रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा 20 कृषक दुर्गा बहादुर सुनार, 10 रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा 28 कृषक शोभा भण्डारी र 9 रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा 23 कृषक होमबहादुर गुरूङलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो। उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सम्मान गरेका छन्। यसअघि महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोदो नेपालको मौलिक तथा रैथाने बाली भएकोले यसको संरक्षण, प्रवर्धन र खेती विस्तार आजको आवश्यकता भएको बताएका छन्। नेपाल अडिटर्स एसोसिएशन अडान कास्कीको आयोजनामा भएको रक्तदानमा 57 युनिट रगत संकलन भएको छ। सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम राखिएको हो। कार्यक्रमको शुभारम्भ गर्दै अडान नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले सेवा, सहयोग र समर्पणले मानवीय अभियानलाई सफल बनाउने धारणा राख्दै रक्तदान जीवनदान हो भन्ने सन्देशलाई व्यवहारमा उतार्दै जानुपर्ने सुझाव राखेका थिए। त्रिवेणी इन्टरनेशनल कलेज पोखरा 27 तालचोकमा एमबीएस तथा बीबीएस चौथो सेमेस्टर पूरा गरेका विद्यार्थीहरूको विदाई कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै त्रिवी क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पोखराका उपनियन्त्रक डाक्टर रामनाथ नेउपानेले शिक्षा केवल ज्ञान आर्जनको माध्यम मात्र होइन, सभ्य समाज निर्माण गर्ने आधार, व्यक्तित्व परिष्कार गर्ने साधन र भविष्यलाई उज्यालो बनाउने जीवन दर्शन हो भन्दै यही जीवन दर्शनलाई आफ्नो उच्च मूल मन्त्र बनाउँदै त्रिवेणी इन्टरनेशनल कलेजले विगत 1.5 दशकदेखि उच्च शिक्षाको क्षेत्रमा उत्कृष्टता, विश्वास र गुणस्तरको पर्यायका रूपमा स्थापित भएर ज्ञान, गुणस्तर र नेतृत्वको विश्वासिलो गन्तव्य बनेको धारणा राखेका छन्। कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष सुमन भट्टराईले संस्थाको सफलताको पछाडि संचालक समितिको अटल प्रतिबद्धता, अनुभवी तथा विश्वविज्ञ प्राध्यापकहरूको शैक्षिक दक्षता र विद्यार्थीको हरेक आवश्यकता पूरा गर्न समर्पित कर्मचारीहरूको लगनशील सेवा भावना रहेकोमा जोड़ दिएका छन्। क्याम्पस प्रमुख डिलीराम पौडेलले संस्थाले शिक्षालाई केवल कक्षा कोठाभित्र सीमित नराखी अनुसन्धान, नवप्रवर्तन, नैतिकता, अनुशासन र व्यवहारिक दक्षताको समन्वय मार्फत समग्र शैक्षिक संस्कृतिको विकास गरेको र कलेजका प्रत्येक निर्णय विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर गुणस्तरीय शिक्षाको उन्नयनका लागि समर्पित रहेको बताएका छन्। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2-77।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
6: फोन 061-572-648-579।
8: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
9: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
8: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
9: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
10: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
8: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
9: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
8: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-0279-29।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।

0: गंगा अगरबत्ती पवित्र सुवास।
1: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426, 537526।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9857000536।

मा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा 27 को प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाको कार्यालय अर्गौं घरेलु चौरमा अध्यक्ष राममणि भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर 27 का वडा अध्यक्ष पूर्ण कुमार गुरूङले ज्येष्ठ नागरिक प्रेरणाका स्रोत भएकाले उनीहरूका अनुभव महत्वपूर्ण रहने बताएका छन्। स्वर्गीय हिरामणी सुवेदीको योगदान सम्झँदै ज्येष्ठ नागरिक सेवा समाज नेपाल पोखरा 27 को भवन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। क्षेत्रीय समाज नेपाल पोखरा महानगरपालिका वडा नम्बर 33 को तेस्रो साधारण सभा तथा विशेष अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले दीपक बानियाको अध्यक्षतामा नयाँ वडा कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा समर बहादुर पौडेल, सचिवमा मनु कार्की र कोषाध्यक्षमा कृष्ण बहादुर थापा चयन भएका छन्। त्यसै समितिको सदस्यहरूमा मंजू बानिया, बेल बहादुर केसी, खड्ग बहादुर

0: यहाँ बसन्त बहादुर बानिया, तारा बराल, दीन बहादुर कार्की र हरिबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। रूसले हिजो बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ। यो आक्रमणमा कम्तीमा तीनजनाको ज्यान गएको र दर्जनौं घाइते भएको युक्रेनी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ। कियेभका मेयर भिताली किलिचस्कोले बताएअनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्न अवशेष खस्दा पाँच तले आवासीय भवनमा क्षति पुगेको छ। भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताएका छन्। त्यही प्रदर्शनकारीले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सिर्जना गरेको थियो। परीक्षाको प्रश्न पत्र चुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह ककरोच जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तोषसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने ती केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनीहरू मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाइएका अपमानजनक तथा तोड़मोड़ गरिएका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। अब खेल समाचार। नेपाल फीड इण्डस्ट्रीज एसोसिएशन एनएफआईएले आगामी सेप्टेम्बर 19/2026 असोज तीनमा पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना गर्ने भएको छ। हरेक वर्ष काठमाण्डु हुँदै आएको यो दौड़ यसपटक पोखरामा हुने भएको हो। पोषण र सन्तुलित आहारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममा 8 इभेन्टमा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य आयोजक एनएफआईए मुख्य प्रायोजक यूएस सोयाबीन एक्सपोर्ट काउन्सिल तथा प्राविधिक सहायकी नेपाल एथलेटिक संघ रहनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4 साफ च्याम्पियनशीप 2026 शनिबार ड्र सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ। तर प्रतियोगिता शुरू हुन अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा निकालिएको ड्र अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान छन्। प्रतियोगिता शुरू हुन अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल यही समूहमा हुनेछ। समूह बीमा भने भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता नोभेम्बर 4-17 बंगलादेशको ढाकामा हुँदैछ। ब्रोडपिक हिम्स पहिरोमा सबै 10 पर्वतारोहीको मृत्यु भएको पुष्टि। मृतक मध्ये 6 नेपाली। सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा भने कायमै, जनजीवन सामान्य बन्दै। गुरूहरूको भूमिकालाई पुनस्थापित गर्न सभामुख धितालको आग्रह। गुरूहरूको महत्वलाई व्यवस्था गरिँदा समाज कमजोर बन्दै गएको उल्लेख। कंग्रेसको असन्तुष्ट समूहको भेला साउन 29 आयोजना हुने। शशांक कोइरालाको नेतृत्वमा 521 सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति घोषणा। संसारमा क्वान्टम हिलिङको महत्वबारे अन्तर्क्रिया। सकारात्मक सोच र स्वस्थ जीवनशैलीमा जोड़। पोखरामा दोस्रो कोदो महोत्सव सम्पन्न। कोदो उत्पादक कृषक सम्मानित। रूसले युक्रेनको राजधानी कियेभमा गरेको आक्रमणमा 3 ज्यान गयो। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको भारतीय प्रधानमन्त्री मोदीको भनाई। र पोखरामा पहिलोपटक राइट टू प्रोटीन रन 2026 हुँदै विभिन्न इभेन्टमा 16,00,000 पुरस्कार। नेपाल बिना साफ च्याम्पियनशीपको ड्र जारी। प्रतियोगिता नोभेम्बर 4-17 बंगलादेशको ढाकामा हुने। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो अन्नपूर्ण 93.4।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokhramarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
7: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
7: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
8: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
7: फोन नम्बर 061-451-000
8: मोबाइल नम्बर 9856084666
7: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ
10: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
9: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434329 98028-59321 061-581-871
11: घुट्टु घुट्टु पियो या सिपमा रमायो
12: अब गर्दियो लाइकी चीज़ को हरी
11: वाट वाट वाट वाट चीज़ को हरी
13: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
14: ओहो नासर बे, कति छाप डिजाइन बे मारे खाना किन नि खनि तोला
15: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
14: ए नै साबा मार दोकान पो मोना नै पेसोलाई नै च्यार चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
15: हजुर किने झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
14: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
15: समुदाय रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा बिलन चन्ने यामो
14: तोय मिल ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
15: छतैरा त तान नि भिम्द
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोज त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
17: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
18: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
17: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
18: शशिधर अनि तिमी नि
19: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
18: त्यो पनि एनटीएचएमसीमा छ नि
17: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
18: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-75-50-51-33 र 576-458
17: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
20: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
17: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
20: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
17: होम केयर सेवा होम केयर सेवा
18: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
17: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
18: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
17: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
18: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
17: सुत्केरी नवजात शिशुको हेरचाह
18: क्यान्सर सर्जरी राहतकारी हेरचाह
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
18: डाक्टर ल्याब सेवा
17: औषधि डेलिभरी सेवा
18: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-277
21: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका
0: विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
0: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
22: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रही इंश्योरिंग फ्यूचर।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979993।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0855865536, मोबाइल 9856600536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: हरेक स्पेंडिंग मा कलेक्टिंग पॉइंट्स,

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखुरा फोन 061-454-6899 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। समसामयिक सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौं। आज हामी विशेष गरी मानव अधिकारको संरक्षण सम्वर्धन सम्बन्धमा हामी चर्चा गर्दैछौ। नेपालको संविधान 2072 नागरिकका मौलिक हक तथा मानवाधिकारको संरक्षण र सम्वर्धनलाई राज्यको प्रमुख दायित्वको रूपमा स्वीकार गरेको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले स्थापना कालदेखि नै देशभरिका मानवाधिकार उल्लंघन तथा आघातका घटनाहरूको सूक्ष्म अनुगमन अभिलेखीकरण र पैरवी गर्दै आएको छ। इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानवाधिकार वर्ष पुस्तक मार्फत प्रदेश स्तरको मानवाधिकारको यथार्थ चित्र सार्वजनिक गर्दै आएको छ। गण्डकी प्रदेशका 11 जिल्लामा हुने मानवाधिकार उल्लंघनका घटनाहरू जस्तै लैंगिक हिंसा, घरेलु हिंसा, बाल अधिकार हनन, जातीय भेदभाव तथा छुवाछुत र नागरिक तथा राजनैतिक अधिकारका मुद्दाहरू इन्सेक अनुगमन दायरामा पर्छन्। पछिल्लो समय प्रदेशमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण र खाद्य सम्बन्धी अधिकारहरूको हनन पनि तीव्र रूपमा सत्तामा आइरहेका छन्। विकट हिमाली तथा पहाड़ी जिल्लाहरूमा स्वास्थ्य र न्यायको सहज पहुँच नपुग्नु, लैंगिक तथा जातीय आधारमा सीमान्तको एक समुदायमाथि हुने उत्पीड़न अन्त्य नहुनु र स्थानीय न्यायिक समितिहरूको प्रभावकारितामाथि प्रश्न उठ्नुले प्रदेशको मानवाधिकारको अवस्थालाई गम्भीरताका साथ मन्थन गर्नुपर्ने आवश्यकता देखाउँछ। यसै सन्दर्भमा गण्डकी प्रदेशभित्र मानवाधिकार उल्लंघनका पछिल्ला प्रवृत्तिहरू के छन्, कुन कुन वर्गहरू सबैभन्दा बढ़ी पीड़ित भइरहेका छन्, पीड़ितहरूले न्याय पाउने प्रक्रियामा कस्ता जटिलताहरू झेल्नु परेको छ र प्रदेश सरकार तथा निकायहरूले मानवाधिकारको रक्षाका लागि के कस्ता पहलहरू गरिरहेका छन् भन्ने जस्ता महत्वपूर्ण र नागरिक सरकारका प्रश्नहरूको उत्तर खोज्न आज हामी लागिरहेका छौं, जसको लागि हामीसँग स्टुडियोमा हुनुहुन्छ इन्सेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारी। सर, हामीसँग स्टुडियोमा हुन्छ। सर, नमस्कार, स्वागत छ। अब इन्सेकको पछिल्लो अभिलेख र अनुगमनका आधारमा चाहिँ गण्डकी प्रदेशमा मानव अधिकारको समग्र अवस्था चाहिँ कस्तो पाउनु भएको छ?
2: पछिल्लो अवस्था हेर्ने हो भने सन् 2026 लागेपछि गण्डकी प्रदेशको मानव अधिकारको अवस्था हेर्दा राज्य पक्षबाट हुने हननका घटनाहरू कमै भएका छन् भने अन्य पक्षबाट हुने मानवाधिकार उल्लंघन भन्दा पनि ज्यादातीका घटनाहरू, अपराधका घटनाहरू बढेका छन्। पछिल्लो समयमा बाल बालिकामाथि हुने हिंसाहरू, महिला हिंसा, घरेलु हिंसा यस्ता चाहिँ अलिक बढेको पाइन्छ। अब यो वैदेशिक रोजगारको समस्याले गर्दा पनि पारिवारिक विघटनहरू हुने, सम्बन्ध विच्छेदहरू हुने, यसले बाल बालिकाहरूको मानस प्लसमा चाहिँ अलिकति मानसिक असरहरू पर्ने, अटिजमहरूको चाहिँ एउटा दीर्घ रोगको त समस्या छँदैछ किनभने यो चाहिँ अहिले बाल बालिकालाई प्राविधिक रूपमा चाहिँ मोबाइलको प्रयोग गर्न दिँदाखेरि 2-3 वर्ष पुगेपछि पनि राम्रो बोल्ने बाल बालिकाहरू पनि अटिजमका रोगीहरू हुने, त्यसले गर्दा बाल बालिका अलिक ठूलो समस्या छ। पारिवारिक विघटनहरूले बाल बालिकाको नागरिकता अथवा जन्मदर्ता, शुरूमा जन्मदर्ता समस्या हुने र पहिलेदेखि जन्मदर्ता नभएका चाहिँ किशोर किशोरीहरूको नागरिकता बनाउन समस्याहरू देखिएको छ। यसै गरी यसमा हेर्ने हो भने हामीले अलिकति अघि पनि कुरा उठाउनु भएको छ भूमिकामा शिक्षाको, स्वास्थ्यको अधिकारहरू, खाद्यको अधिकारहरू, किनभने नेपालको संविधानले त हाम्रो भाग 3 चाहिँ 16-48 चाहिँ नागरिकका चाहिँ मौलिक हकको अधिकारको व्यवस्था गरेछ। त्यसमा चाहिँ 31 मौलिक अधिकार छन्। एउटा चाहिँ कार्यान्वयनका लागि अधिकार छ भने एउटा कर्तव्यको अधिकार छ। कर्तव्यका अधिकारका कुरामा पनि जनताहरू अथवा सर्वसाधारणहरू, नागरिकहरूमा सचेतना छैन, आफ्नो कर्तव्य पनि पूरा गर्दैनन् र राज्यले हामीलाई दिएन भने असन्तुष्टि बढी छ। यस सँगसँगै के छ भनेदेखि जुन राज्यले एउटा चाहिँ मौलिक अधिकार आधारमा व्यवस्था गरेपछि तिनीहरूलाई कार्यान्वयनका लागि ऐनहरू बनाउनु पर्ने थियो दुईदेखि तीन वर्षभित्रमा र कार्यान्वयनका लागि नियमावलीहरू बनाउनु पर्ने थियो। हतारमा 16 कानून त बनाइए तर ती कार्यान्वयनमा ल्याइएन, नियमावली पनि बनाइएन। यसले गर्दा सर्वसाधारण जनता नागरिकहरूमा चाहिँ अलिकति बढ़ी असन्तुष्टि चाहिँ देखिएको छ। यसले गर्दा व्यतिथिहरू पनि देखिएको छ, जे गर्दा नै हुन्छ भन्ने छ। यसले गर्दा समस्याहरू चाहिँ देखिएको छ। हाम्रो अब जीडीपीको अनुसार हेर्ने हो भने अथवा समग्र देशको स्थिति अनुसार हेर्ने हो भने राष्ट्रिय उत्पादकको रूपमा पनि राम्रै छ, खाना लाउनलाई समस्या छैन। तर गुणस्तरीय चाहिँ खाना पर्यटनको हब भएको क्षेत्र हुनाले पोखरामा चाहिँ खाद्य वस्तुको गुणस्तर चाहिँ कायम गर्न सकेको देखिँदैन। यसले पनि केही समस्याहरू देखाएको छ। जिल्ला प्रशासनको संयुक्त अनुगमनमा पनि केही व्यवसायहरूलाई कार्यवाही गरेको देखेको छ, गुणस्तरीय पाइँदैन।
1: अब अहिले चाहिँ खास गरी गण्डकी प्रदेशमा मुख्य रूपमा कस्ता कस्ता प्रकृतिका मानवाधिकार उल्लंघन र आघातका घटनाहरू चाहिँ बढी दर्ता हुने गरेका छन्?
2: मैले पनि भने संख्यात्मक रूपमा हेर्ने हो भनेदेखि अब अलिकति आत्महत्याका घटनाहरू यहाँ बढ़ी देखिन्छन्। त्यसै गरी बालबालिकामाथि हुने यौन दुर्व्यवहारका घटनाहरू, बलात्कारका घटनाहरू, परिवारजनबाटै हुने बलात्कारका घटनाहरू पनि यहाँ चाहिँ अलिक बढ़ी देखिएका छन्। यो चाहिँ अलिकति ठूलो समस्या छ यहाँ। त्यो बाहेक यो संख्यामा गन्ने घटना भन्दा पनि मौलिक अधिकारले दिएका चाहिँ मानव अधिकारका उल्लंघनका घटनाहरू, जस्तो शिक्षाको कुरा हो हेर्ने हो भने, स्वास्थ्यको कुरा हेर्ने हो भने, यी कुराहरू चाहिँ अलिकति चाहिँ पहुँचमा चाहिँ सर्वसाधारण नागरिकहरू पुग्न सकेको छैन। स्वास्थ्य बीमाका कुरा गरिएको छ, बिरामीहरू अस्पताल पुरा खेरि उनीहरूले सहज चाहिँ उपचार नपाउने अवस्था, लामो लाइन बस्नुपर्ने अवस्था, त्यसपछि निशुल्क दिने भनिएका औषधिहरू अस्पतालमा नहुने, फार्मेसी नहुने, बाहिर किन्नुपर्ने, यो अवस्थाले चाहिँ असन्तुष्टिहरू चाहिँ देखिएका छन्। अब बालबालिकाको शिक्षाको कुरा गर्ने हो भने पनि अब आवासीय विद्यालयहरूमा चाहिँ राम्रो चाहिँ पढ़ाई हुने भन्ने एउटा मान्यता रहेको, अब यो सार्वजनिक विद्यालयहरूमा चाहिँ विद्यार्थीहरू कम नहुने, यो विद्यार्थी कम नहुनु भनेको चाहिँ गुणस्तरीय शिक्षा नभएर हो, यसको अभाव हो। यसतिर चाहिँ बढ़ी ध्यान दिनुपर्ने देखिन्छ। हामीले यसो हेर्दाखेरि सार्वजनिक विद्यालयहरूमा, बुटवलमा, काठमाडौँमा यी पनि अमरसिंह जस्ता विद्यालयहरू छन् जो कि गुणस्तरीय शिक्षा हुनाले उहाँ चाहिँ विद्यार्थी भर्ना चाहे जति जाने जुन इच्छुक बालबालिका पनि त्यहाँ पढ्न जान्छु भन्नु भने पढ्न नपाएर अरू स्कूलमा पढ्नुपर्ने अवस्था छ। तर अरू सार्वजनिक चाहिँ विद्यालयहरू चाहिँ बन्द छ। यी हाम्रो नवप्रभात स्कूल नजिकै हामी अनुगमन गएका थियौं, त्यहाँ हेर्दाखेरि त्यत्रो भौतिक संरचना छ, विद्यार्थीहरू एउटा कक्षामा चाहिँ 5-6 हुने अवस्था छ। त्यो पनि त्यहाँ विद्यार्थीहरू बाहिरबाट आएर यहाँ काम गर्ने सुकुम्बासीका अथवा व्यापार व्यवसाय गर्नेहरूका बालबालिकाहरू छन्। उहाँहरू चाहिँ दशैं तिहारमा जानुभयो भने 3-4 आएर एउटा परीक्षामा भाग लिने अवस्था मात्रै देखिएको छ। भनेपछि गुणस्तरीय शिक्षा नहुँदाखेरि विद्यार्थीहरू चाहिँ अरू प्राइभेट सेक्टरका स्कूलहरूमा, विद्यालयहरूमा जानुपर्ने अवस्था छ। हामीले अब हामीले मानव अधिकारका कुराहरू गर्दाखेरि राज्यले चाहिँ संविधानमा व्यवस्था गरिसकेको छ, सुनिश्चित गरिसकेको छ। शिक्षा, स्वास्थ्य, खाद्य, महिला, बालबालिका, यी धेरै ज्येष्ठ नागरिकका सामाजिक सुरक्षाका यी धेरै कुराहरू चाहिँ, तमाम कुराहरू चाहिँ व्यवस्थित छन्। तर कार्यान्वयनको पाटोमा धेरै नै कमजोरी देखियो। यसको लागि अनुगमनका साथसाथै हामीले चाहिँ अलिकति बढी खबरदारी गर्नुपर्ने अवस्था छ। अब नयाँ अहिले चाहिँ सरकार भनौँ न गठन भएको छ, कम्तीमा लगभग 2/3 सरकार छ। तर यो सरकारलाई पनि काम नदिकन चाहिँ अहिले के हो भने विरोध गर्ने अथवा योले काम गरेन भन्ने अवस्थामा चाहिँ एउटा भाष्य तयार गर्न खोजिया छ। यसले गर्दा राज्यले जहाँ जहाँ काम गर्ने हो त्यहाँ चाहिँ ध्यान दिन नसकेको छ। हामी त के भन्छौँ, डेमोक्रेसीको कुरा गर्छौँ होइन, एउटा मल्टिपार्टी सिस्टमको कुरा गर्छौँ। यो हेर्ने हो भने त हामीले यो प्रक्रियालाई, आधिवैधिक निर्वाचनलाई चाहिँ क्रमशः चाहिँ अगाडि बढाउन दिनु पर्यो नि त। एउटा समय सीमा हुन्छ नि त। यो अहिलेको असन्तुष्टि भयो, अहिले राजसभा चाहिँ आयो, नयाँ सरकार एकैचोटि चाहिँ यो अहिलेको चाहिँ संविधान अनुसार, निर्वाचन प्रणाली अनुसार चाहिँ भनौँ बहुमतै ल्याउन गाह्रो छ भन्ने ठाउँमा 2/3 नजिक चाहिँ निर्वाचित भएको आएको सरकार चाहिँ कसरी आयो भन्दाखेरि जनतामा भएको असन्तुष्टिले हो नि त। पार्टीका कार्यकर्ता थिएनन् 4 चाहिँ, यो अवस्था आउनु त एउटा चाहिँ भनौँ न सकारात्मक कुरो हो। त्यो भनेको के हो भने कुनै पनि राजनीतिक दलले जनताका बीचमा गएर काम गर्न सकेन, सुशासन टिक्न सकेन, उनीहरूका चाहिँ भनौ न के समस्या छ भनेर भुइँ मान्छेको चाहिँ कुराहरू हेर्न सकिएन भने त्यसले चाहिँ आधिवैदिक निर्वाचन मार्फत चाहिँ परिवर्तन ल्याउन सक्दो रहेछ भन्ने देखिया हो नि त। यसले गर्दा यो भनौँ न सरकारलाई कम्तीमा काम गरेन भने हामीले खबरदारी गरौं, विरोध गरेर अहिले नै सरकार फाल्ने कुरा गरियो भने चाहिँ यो चाहिँ लोकतन्त्रका लागि पनि अलिकति समस्या छ। लोकतन्त्रको चाहिँ मल्टिपार्टी सिस्टम चाहिँ कमजोर हुनु भनेको मानव अधिकारको चाहिँ उल्लङ्घन हुनु हो। हामीले त्यही भएर खबरदारी गर्नुपर्छ। हामीले चाहिँ जस्तो बीचका चाहिँ असन्तुष्टिहरू चाहिँ जनताका के थिए भन्दा छ महिनामा दुई वर्षमा चाहिँ सरकार परिवर्तन गर्ने, पालो पालो चाहिँ प्रधानमन्त्री खाने, राज्य सत्तामा केन्द्रित रह्यो, त्यो नहोस् भनेर यो चाहिँ अहिलेको चाहिँ भनौँ न निर्वाचनपछि 2082 निर्वाचनपछि एउटा भनौँ न सरकार गठन भएको छ। यो सरकारलाई काम गर्न दिउँ पाँच वर्ष भने त पाँच वर्ष काम गरेन भने त यसरी नै अर्को पार्टीलाई चाहिँ फेरि भोट दिन जनताले दिन्छन् भने हामीले पनि जनताका बीचमा काम गरेर आयौँ भने हाम्रो पनि चाहिँ स्पेस छ, हामी आज हस्तक्षेप हुनु पर्दैन भनेर अरू पार्टीहरूले बुझ्नुपर्ने हो नि त।
1: तपाईँको आशय भनेको चाहिँ जस्तै सरकार अस्थिर रहँदाखेरि मानव अधिकारका कुण्ठित हुने घटनाहरू बढ्छ भन्ने हो,
2: कुण्ठित हुने घटनाहरू बढ्छ र जनताका चाहिँ जुन मानव अधिकारका अथवा दैनिक चाहिँ जनजीवनमा पर्ने चाहिँ सेवा प्रवाहका कुराहरू चाहिँ त्यहाँ चाहिँ प्रभावित हुन्छ, त्यसलाई ध्यान दिन पाउँदैन। सरकार परिवर्तनका कुराहरूमै नै लाग्दा हो नि त यो मौलिक अधिकारले दिएका 31 अधिकार कार्यान्वयन किन भएन भन्दाखेरि सरकारले त्यहाँ ध्यानै दिन पाएन, किन सरकार त सत्तामा चलाउने सत्ता कसरी बनाउने भन्ने खेलमा मात्रै गयो। यसले गर्दाखेरि जनतामा असन्तुष्टि आयो, त्यसले गर्दा यो अहिलेको भनौँ नयाँ सरकार आयो, एउटा युवाहरूको चाहिँ सरकार छ, केही गर्छौं भनेको छ, गरेनन् भने त जनताले त फेरि परिवर्तन त ल्याउँदो रहेछ, त अघिल्लो चाहिँ सरकारहरूले पनि नगरेकाले परिवर्तन आएको हो नि त। त्यसले गर्दा यो सरकारलाई हामीले चाहिँ काम गर्नलाई मौका दिनु पर्यो, गल्ती गर्छ भने खबरदारी गर्नु पर्यो, हामीले चाहिँ एकदम वाचडगको रूपमा हेर्ने र हामी नागरिक चाहिँ संघ संस्था मानव अधिकार कर्मीहरूले पनि केही कुराहरू चाहिँ हामी चनाखो हुनुपर्छ, किनभने राज्य सत्ता जतिजना बलियो हुन्छ, जति दह्रो सरकार बनाउँछ त्यति नै निरङ्कुश हुने सम्भावना हुन्छ। त्यसले गर्दा हामीले खबरदारी चाहिँ गर्नुपर्छ, विरोध गरेर कामै नगर्ने अवस्था होइन। हामीले चाहिँ कम्तीमा यी कुराहरूमा यसरी गइरहेछ, हामीले यसरी चाहिँ नागरिकका चाहिँ न्यूनतम अधिकारहरूलाई चाहिँ पूरा गर्नुपर्छ। नागरिकहरूले चाहिँ सेवा प्रवाह लिन जाँदाखेरि सेवाग्राहीले सेवा पाउनु पर्यो, सेवा प्रदायक निकायले समयमा चाहिँ सेवा दिनु पर्यो, एउटा चाहिँ भनौँ न बिचौलियाहरूको अन्त्य गर्नु पर्यो। बिचौलिया हेर्नुहुन्छ भने यहाँ चाहिँ अहिले हामीले छैन भनेर घोषणा गरियो, तर मालपोतमा पनि अहिले बिचौलिया छन्, काम भएको छैन। यातायातमा जाउँ, यातायातमा चाहिँ बिचौलिया छ, सिन्डिकेट यही चाहिँ यो गाडीहरू सार्वजनिक रूप सवारी साधन कुदाउने ठाउँमा चाहिँ बिचौलियाहरू छ, इभीआ छ, जनताले चाहिँ सस्तो चाहिँ भनौँ न भाडादारमा चाहिँ यात्रा गर्ने अवसर पाउनु पर्थ्यो नि, तर त्यो बिचौलियाले हुँदाखेरि के हुन्छ भने त्यो सार्वजनिक यातायातहरूमा चाहिँ उस्तै चाहिँ भाडा तिरेर जानुपर्ने हुन्छ, भनेपछि यो चाहिँ अलिकति चाहिँ यी बिचौलियाहरूको अन्त्य गर्न सकेन भने समस्या चाहिँ कायमै रहन्छ।
1: प्रदेशमा चाहिँ सुगम र दुर्गम जिल्लाहरूको बीचमा जुन खालको मानव अधिकार उपयोगको हिसाबले चाहिँ कस्तो खालको भिन्नता पाउनुहुन्छ?
2: अलिकति
1: फरक छ कि छैन? हुन्छ,
2: होइन, फरक त छ। जस्तो अलिक बढी सेवा सुविधा पाउने भनेको सुगम अथवा यो प्रदेश राजधानी भएको पोखरा भयो अथवा जिल्लाहरूको जिल्ला सदरमुकाम भयो। जिल्ला सदरमुकाम भएन हुँदा पनि तनहुँ, स्याङ्जा अथवा पूर्व नवलपरासी अथवा पर्वत बाग्लुङ भन्दा चाहिँ म्याग्दीमा मनाङमा त कम छ, गोर्खामा त कम छ नि त सदरमुकाम भए पनि, किनभने उहाँहरूले चाहिँ शिक्षाका कुराहरूमा पनि उच्च शिक्षा अध्ययनका लागि पनि अथवा चाहिँ स्वास्थ्य सेवा लिन लागि पनि अथवा अलिकति बढी चाहिँ जोखिमपूर्ण चाहिँ रोगहरूको असाध्य रोगहरूको उपचार गर्नका लागि पनि कि चितवन कि काठमाडौँ जानुपर्ने अवस्था छ, महिलाहरू चाहिँ सुत्केरी महिलाहरूलाई चाहिँ स्थानीय चाहिँ भनौँ न पालिकाहरूले स्वास्थ्य केन्द्रहरूले चाहिँ यो सुत्केरी गराउने व्यवस्था नहुँदाखेरि चाहिँ जोखिमले चाहिँ महिला मृत्यु हुनुपर्ने पर्ने अवस्था छ। केही चाहिँ संघीय सरकारको नियमले चाहिँ एउटा हेलिकप्टर उद्धार गरेर सुत्केरीहरूलाई चाहिँ उपचार गरिनेछ भन्ने व्यवस्था गरे अनुसार केही सकारात्मक परिणामहरू त आछ, तर तत्कालै पनि हालले चाहिँ एक महिनाभित्रैमा चाहिँ यहाँ हामीले बागलुङबाट ल्याएको एउटा चाहिँ सुत्केरी र बच्चाको ज्यान जोगाउन सकिएन, होइन? पोखरा त ल्याइपुर्याइयो तर के भने समयमा भएन, किनभने यी प्राविधिक कुराहरू जुन बेलैमा चाहिँ हेलिकप्टरहरू ल्याउने कुराहरू चाहिँ के छ भनेदेखि समस्या छ अहिले पनि। यो जति हाम्रो पालिकाले अथवा जिल्ला प्रशासनले जसरी बेलैमा सूचना दिएर यो चाहिँ उद्धार गर्नु पर्यो, यो सुत्केरीलाई यहाँ लानु पर्यो अथवा परिवारहरूलाई चाहिँ हालले उद्धार गर्नु पर्यो भने पनि त्यो बेलामा हेलिकप्टरहरू आउने अवस्था छैन, समयभन्दा ढिलो आउँदाखेरि जोखिमहरू चाहिँ कायमै छ।
1: अब अहिलेको 21 शताब्दीमा पनि कानूनले वर्जित गरेका कतिपय भेदभावका घटनाहरू होइन समाजमा हुने गरेका छन्, जातीय भेदभावका कुराहरू, छुवाछुतका घटनाहरू रोकिन सकेका छैनन्, लैंगिक भेदभावका कुराहरू, अब तराई क्षेत्रमा त अहिले अलिकति सामाजिक सद्भाव नै खलबल गर्ने खालका त्यो खालका घटनाहरू पनि होइन अहिले भइरहेको छ, सबैको ध्यान त्यतातिर पनि केन्द्रित भइरहेको छ। अहिले यो खालका घटना हुनु वा भनौँ न रोकिन नसक्नु, विशेष गरी जातीय भेदभाव छुवाछुतका घटनाहरू रोकिन नसक्नुका मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
2: यसमा चाहिँ हामीले सामाजिक जागरणकै कुरा हो। हामी इन्सेक स्थापना 2045 सालमा चाहिँ अनौपचारिक रूपमा स्थापना भयो, 2048 साल साउन 6 गते चाहिँ औपचारिक रूपमा स्थापना भएको, त्यसपछि नै इन्सेकले चाहिँ यो छुवाछुत विरूद्धका अभियानहरू चाहिँ चलाएको थियो, मन्दिर प्रदेशका कुरा, दलितहरूले चाहिँ सिनु चाहिँ जुन फ्याँक्ने कुराहरूमा चाहिँ विभेद गरिएका कुरा, मन्दिरहरूमा प्रवेश गर्ने निषेध कुराहरूका विरूद्ध चाहिँ अभियान चलाएको थियो, सार्वजनिक ठाउँमा चाहिँ यो भनौँ छुवाछुतहरू गर्न नपाइने कुराहरूलाई चाहिँ एउटा अभियानका रूपमा लिएर गएको थियो। त्यसपछि दलित संघ संस्थाहरू पनि उठ्नुभयो, अगाडि आउनुभयो, उहाँहरूले पनि काम गरिरहनु भएको छ, हामीले पनि चाहिँ सिरा सप्तरीमा चाहिँ सहभोजका कुरा, यी भनौँ न त्यतिखेरको तत्कालीन पश्चिमाञ्चल क्षेत्र पोखरामा चाहिँ हामीले सहभोजका कार्यक्रमहरू इन्सेकले चाहिँ गरेर सुरुवात गरेको थियो। यसले गर्दा चाहिँ सामाजिक परिवर्तनका लागि अभियानका लागि काम त हामीले गरिरहेका छौँ, इन्सेकले पनि गरिरहेछ, संघ संस्थाहरूले पनि गरिरहेछ, तर यो पर्याप्त भएन, राज्यको तर्फबाट कम भयो, यो चाहिँ भनौँ न कानूनी क्षेत्रहरू प्रयोग गरेर यसमा चाहिँ संलग्न हुने जुन पीड़कहरू हुन्छ उनीहरूलाई चाहिँ कारवाही नहुने, कम हुने, यो चाहिँ दण्डहीनताको चाहिँ अलिकति प्रशय पाएको देखियो, त्यसले गर्दाखेरि पनि यी कुराहरू हुन्छ। अहिले हामीले 4-5 महिना अगाडि हेर्यौँ भने यहीँ पोखरामा पनि एउटा चाहिँ जनप्रतिनिधिद्वारा नै भेदभाव गरिएको घटना सार्वजनिक भयो, 2 वर्ष अगाडि भएको चाहिँ जनप्रतिनिधिकोमा एउटा यस्ता जातीय छुवाछुत विरुद्ध घटनामा त चाहिँ त्यहाँ अदालतले कारवाही नै फैसला गर्यो। यी कुराहरू गाउँघरमा भए पनि कानूनी कारवाहीमा चाहिँ कम आउँदो रहेछ, त्यसले गर्दा यसलाई हामीले रेकर्डमा संख्यामा चाहिँ कम न्यून देखिए पनि अहिले चाहिँ हामीले बाँकी नै देखेका छौँ। यी कुराहरूलाई चाहिँ हामीले क्रमशः जनप्रतिनिधिहरू मार्फत लानुपर्नेमा जनप्रतिनिधिहरूले नै यो चाहिँ भेदभाव गरेको देखिने, राज्यले चाहिँ त्यो भनौँ न पदमा जाने बेलामा नि जातिको कोटाभन्दा बढी नल्याउने, सीमित कोटाका मान्छेलाई चाहिँ तान्ने, अरू चाहिँ त्यो भने उसको क्षमता छ भने पनि जिम्मेवारी नदिने, यी कुराहरूले पनि अलिकति समस्या देखिएको छ। हामीले हेर्दाखेरि राज्यका संयन्त्रहरू त सीमित होला, त्यसमा कोटा छ, कोटामा जाए होला, तर राज्यका संयन्त्र सञ्चालन गर्न पार्टीहरूले त विभिन्न भनौँ न संगठन जिल्ला चाहिँ कमिटी बनाएको होला, पालिका स्तरीय कमिटी बनाएको होला, प्रदेश स्तरीय बनाएको होला, केन्द्रीय स्तरको बनाएको होला, तिनीहरूमा त कम्तीमा यो दलित जनजाति महिला पिछडीय वर्गहरूलाई त समेट्नु पर्थ्यो नि त, यो चाहिँ नसमेटेको देखिन्छ। अहिले पनि मना मुस्ताका चाहिँ हाम्रा भनौँ न त्यहाँका चाहिँ आदिवासी जनजाति जुन हुनुहुन्छ उहाँहरूले चाहिँ यो गण्डकी प्रदेशको चाहिँ पहुँचमा यहाँ चाहिँ अझै पनि सरकारी चाहिँ भनौँ न जुन नियुक्तिहरू छ त्यसमा चाहिँ नपाएको अवस्था छ, उहाँहरू वञ्चित भएको, उहाँहरूको चाहिँ पहुँच नपुग्दाखेरि उहाँहरूको चाहिँ त्यो अहिलेको हामीले जुन निवेदन गरेर अथवा भ्याकेन्सी मागेरै चाहिँ परिपूर्तिहरू गर्दैछौँ, त्यहाँहरू उहाँहरूले चाहिँ निवेदन दिन नसक्ने अवस्था अथवा त्यसमा पहुँच नपुग्ने अवस्था हुँदा उहाँहरू छुट्नु भएको अवस्था चाहिँ छ।
1: पछिल्लो समय चाहिँ प्रविधिको बढ्दो प्रयोगसँगै यो मानवाधिकारका उल्लङ्घनका घटनाहरूको स्वरूप पनि अलिकति परिवर्तन भएको छ, जस्तै साइबर अपराधहरू, सामाजिक सञ्जालको दुरूपयोगका कारण हुने मानवाधिकार उल्लङ्घनका घटना, होइन, खास गरी अब बाल बालिकाहरूमा हुने चाहिँ बुलिङका घटनाहरू पनि बढ्दो क्रममा छ। गण्डकी प्रदेशमा चाहिँ यस्ता खालको उल्लङ्घन घटनाहरू चाहिँ कसरी कुन रूपमा चाहिँ पाउनुहुन्छ?
2: यो साइबर अपराधका घटनाहरू अथवा सामाजिक सञ्जालबाट हुने चाहिँ दुर्व्यवहारका घटनाहरू यसले चाहिँ अहिले अलिकति भनौँ तीव्र रूपमा चाहिँ अगाडि बढेको देखिन्छ। यसले बालबालिकाहरूलाई बुलिङ गर्ने, बालबालिकाहरूलाई चाहिँ अश्लील म्यासेजहरू पठाउने अथवा विभिन्न प्रबोधन दिएर चाहिँ आफूसँग आकर्षित गर्ने, त्यसपछि दुर्व्यवहारहरू गर्ने घटनाहरू अलिकति बढी भएको छ। महिलाहरूमा पनि यस्ता घटनाहरू भएको छ। यी कुराहरूलाई चाहिँ नियन्त्रण गर्न प्रहरी प्रशासनले चाहिँ ध्यान चाहिँ दिएको छ। तर कति कुराहरूमा के रहेछ भनेदेखि यिनीहरू सामाजिक सञ्जालहरू जुन मेटा जस्ता लगायतका अरू पनि धेरै सामाजिक सञ्जालहरूबाट जुन दुर्व्यवहारहरू बढी मात्रामा हुन्छ ती दुर्व्यवहार गर्ने संस्थाहरूले दिएका चाहिँ डाटाहरू जुन हुन्छ त्यो चाहिँ समयमा उपलब्ध नहुने, यहाँबाट मेल गर्नुपर्ने, तिनीहरू चाहिँ यहाँ दर्ता प्रक्रिया गरेर उनीहरूको चाहिँ नेपालमा एक्सेस नहुँदा अफिस नहुँदाखेरि उहाँहरूको चाहिँ मेलको रिप्लाईहरू समयमा नआउने, उहाँहरूले मागेका सूचनाहरू प्राप्त नहुने, त्यसले गर्दा ती अनुसन्धान प्रक्रियामा चाहिँ कमजोर हुने अनि केही घटनाहरू अदालत पुगे पनि उनीहरूले सफाई पाउने अवस्था छ। यसले गर्दा यसमा चाहिँ अलिकति कानूनी प्राविधिक जटिलताका साथसाथै जुन सामाजिक सञ्चालन गर्नेहरू संस्थाहरू छन् तिनीहरू चाहिँ नेपालमा दर्ता नहुँदा पनि समस्या आएको चाहिँ देखिन्छ। यो चाहिँ हामीले जुन प्रहरी प्रशासन अथवा सुरक्षाकर्मीहरूसँगको अन्तर्क्रियामा छलफलमा यी कुराहरू चाहिँ आएको छ। केही कुराहरू त उहाँहरूले अहिले भनौँ न यो प्रविधिले गर्दा जति उहाँहरूले चाहिँ त्यो यौन दुर्व्यवहारमा लाग्ने बालबालिकालाई ऊ गर्ने कुराहरू छ, बुलिङ गर्ने कुराहरू छ, यी कुराहरूमा संलग्नलाई जहाँ भए पनि पक्रेर त ल्याउनुहुन्छ तर त्यति गर्दा पनि के हुन्छ भने कानूनी कारवाही गर्न नसक्दाखेरि उहाँहरू छुटेर जाने अवस्था छ। अहिले यो गर्नै नसक्ने अवस्थामा नेपाल प्रहरीसँग यो साधनै छैन, उहाँहरूले चाहिँ यो प्रविधि प्रयोग गरेर त्यसमा चाहिँ काम गर्नलाई क्षमतै राख्नुहुन्न भन्ने चाहिँ छैन, क्षमता त राख्नुहुन्छ, क्षमता पछिको जुन प्रक्रिया छ प्रक्रियामा चाहिँ केही समस्याहरू देखिएको छ।
1: अघि तपाईँले वैदेशिक रोजगारमा गएका परिवारहरूको कतिपय घटनाहरू वा भनौँ कतिपय अवस्थामा विखण्डनकै कुराहरू पनि जोड्नुभयो होइन। वैदेशिक रोजगारमा गएका व्यक्तिहरू वा तिनका परिवारले भोग्नु परेका मानवाधिकार सम्बन्धी समस्यालाई चाहिँ इन्सेकले कसरी हेरिरहेको छ?
2: हामीले डाटागत रूपमा त यसमा राखिँदैन, हामीले समग्र मानव अधिकार उल्लङ्घनका रूपमा हामीले हेर्दाखेरि वैदेशिक रोजगारमा जाँदाखेरि उन जुन बिचौलियाले पछिको जुन प्रक्रिया छ प्रक्रियामा चाहिँ केही समस्याहरू देखिएको छ।
1: अघि तपाईँले वैदेशिक रोजगारमा गएका परिवारहरूको कतिपय घटनाहरू वा भनौँ कतिपय अवस्थामा विखण्डनकै कुराहरू

0: त्यहाँ गएर चाहिँ उहाँहरू फेरि फर्केर आउनुपर्ने, यी चाहिँ आर्थिक रूपमा मानसिक रूपमा हुने टर्चरहरू पनि मानव अधिकार उल्लङ्घनै पर्छ। त्यसपछि उहाँहरूको चाहिँ भनौँ त्यहाँ मृत्यु भएपछि अथवा कुनै कारणले चाहिँ त्यहाँ उहाँहरूको मृत्यु हो भने त्यो शव ल्याउने कुराहरूमा पनि समस्या छ। कति परिवारले चाहिँ दाह संस्कार गर्नको लागि रीतिरिवाजका लागि यहाँ शव कुरेर बसेको हुन्छ, उहाँ चाहिँ पहिले नै सद्गत भइसकेको भनेर दुई वर्षपछि मात्रै थाहा हुन्छ, उहाँहरू चाहिँ शव कहिले आउँछ भनेर कुरिरहनु भएको हुन्छ। यो चाहिँ तनावहरू पनि मानव अधिकार उल्लङ्घन हो। त्यसपछि उहाँबाट पठाउने पैसाहरूको चाहिँ यहाँ दुरूपयोग हुने, सार्वजनिक रूपमा चाहिँ उहाँहरूले जुन बसोबास गर्नुहुन्छ उहाँहरूलाई चाहिँ अलिकति बसेको ठाउँमा चाहिँ बाहिर गएको छ यसको श्रीमान अथवा चाहिँ यसको परिवार छैन अथवा श्रीमती बाहिर गएको छ भन्ने हिसाबले चाहिँ महिला छ भने पुरुष चाहिँ उहाँसँग चाहिँ नजिक जानेर उहाँहरूलाई चाहिँ भनौँ न यौन दुर्व्यवहार गर्ने अथवा चाहिँ बाहिर फकाएर लाने अर्कोसँग हिँडिदिने, ती भएका बालबच्चाहरू जन्मेका छन् भने ती चाहिँ भनौँ छोराछोरीहरूको नागरिकता नहुने व्यवहारिसे बन्ने, त्यसै गरी बुबा आमा जुन परिवार त एउटा भनौँ न हाम्रो संयुक्त परिवारमा बस्ने चाहिँ हाम्रो समाज संस्कृति हो नि त, तर के हो भने वैदेशिक रोजगारमा गएपछि श्रीमान गएपछि बुहारीहरू अथवा श्रीमतीहरू चाहिँ छोराछोरीको पढाउनका लागि भनेर नगरोन्मुख सहरहरूमा आउने, जिल्ला सदरमुख आउने, प्रदेश सदरमुखमा आउने अथवा उपयुक्त ठाउँमा सरह भएर भने जाने अथवा बसाइ सर्ने अस्थायी बसोबासका रूपमा जाने, त्यहाँ गएपछि त्यो परिवारको चाहिँ ज्येष्ठ नागरिकहरूले नपाउने सुविधा पनि मानवाधिकार उल्लङ्घन भयो, किनभने उनीहरूलाई हेला भयो, उहाँहरूको आर्थिक स्थिति चाहिँ कमजोर हुँदै जान्छ, आय आर्जन गर्न सक्नुहुन्न, खेतबारी बाँझो रहने भयो, यो चाहिँ खाद्य अधिकारमा उहाँहरूको पहुँच कम हुने भयो, उहाँ वैदेशिक रोजगारमा गएको व्यक्तिले पनि दुई ठाउँमा भनौँ न एउटा चाहिँ पैसा चाहिँ पठाउन नसक्ने भयो, यसले गर्दाखेरि झैझगडा हुने, त्यसपछि मानसिक रूपमा चाहिँ तनाव हुने र परिवारमा चाहिँ अप्रिय घटनाहरू हुने अवस्था पनि देखिएको छ। यसरी पनि यसलाई चाहिँ सम्बोधन गर्नुपर्ने, राज्यले पनि यसलाई चाहिँ व्यवस्थित गर्नुपर्ने देखिन्छ।
1: अब यो उल्लङ्घनको घटनामा पीड़ितहरूले भनौँ न एउटा यसले न्याय पाउने, पछिल्लो समय त अब स्थानीय तहमा रहेका न्यायिक समितिहरूले सामान्य किसिमका नागरिकलाई गाउँघरमै न्याय दिनको लागि त्यो खालको चाहिँ व्यवस्था पनि गरेको छ र त्यसमा पनि कतिपय सन्दर्भमा कतिपय ठाउँमा चाहिँ गुनासो पनि आउने गरेका छन् होइन, न्याय दिन सकेका छन् कि छैन वा त्यो खालको चाहिँ राजनीतिक प्रभाव परेको छ कि छैन, यो इन्सेकले चाहिँ त्यसलाई कसरी अनुगमन गरिरहन्छ?
0: हामीले केही स्थानीय तहहरूमा मानवाधिकार चाहिँ समूह सञ्जालहरू गठन गरेर पनि कामहरू गरेका छौँ, मानवाधिकार शिक्षाका कुरा गरेका छौँ र न्यायपालिकाले दिने चाहिँ जुन न्याय निरूपण गर्ने चाहिँ तथ्याङ्कहरू पनि हेरेका छौँ, अनुगमन पनि गरेका छौँ। त्यसमा चाहिँ के देखिन्छ भने कति कुराहरू उहाँहरूले चाहिँ आफ्नो कानूनले दिएको भन्दा बाहिर गएर हस्तक्षेप गरेको पनि देखिन्छ, कति चाहिँ न्याय निरूपण गर्नका लागि जुन उहाँहरूसँग चाहिँ कानूनी क्षमता हुनुपर्ने त्यो नभएको पनि देखिन्छ, र कति कुरा चाहिँ यो राजनीतिक एउटा आग्रह पूर्वाग्रहले पनि प्रभावित पारेको देखिन्छ, र पनि के छ भने मेलमिलापकर्ताहरू हुनुहुन्छ त्यहाँ, त्यसले गर्दा केही सहज चाहिँ भएको छ र गुनासाहरू त आइ नै रहेको हुन्छ र न्यायपालिकाको हिसाबले हेर्ने हो भने न्यायालयहरूमा पनि अहिले जिल्ला अदालतहरूमा उच्च अदालतहरूमा न्याय सम्पादन चाहिँ पहिलेभन्दा राम्रो नै देखिएको छ। उच्च अदालतमा त हेर्ने हो भने यसपल्ट सार्वजनिक गरेको उच्च अदालतको हेर्ने हो भने त 80% चाहिँ पुराना मुद्दाहरू फर्सोड भएको, नयाँ पनि चाहिँ 30-40% फर्सोड भइसकेको अवस्था छ, पुराना मुद्दाहरू कम हुँदै गएका छन्, पहिले 10 वर्ष भन्दा बढ़ीका मुद्दाहरू पनि बाँकी रहन्थ्यो भने उच्च अदालतमा अहिले 2 वर्षभन्दा पुराना मुद्दाहरू एकदम न्यून भएको अवस्था छ, जिल्ला अदालतहरूमा पनि त्यो न्याय सम्पादनमा चाहिँ अगाडि बढ़ेको छ, तर बाल बालिकाको हिसाबमा अथवा चाहिँ बलात्कारका केसहरूमा अहिले पनि 120 दिनमा चाहिँ एउटा न्याय प्रक्रिया टुङ्ग्याउनु पर्छ भनिन्छ, तर त्यो चाहिँ अझै पनि हुन सकेको छैन, त्यसमा चाहिँ ढिलाइ नै छ, यो चाहिँ अब सुधार गर्दै जान्छ होला न्यायालयले पनि यही अपेक्षा गर्न सकिन्छ।
1: गण्डकी प्रदेशमा चाहिँ इन्सेकले मानवाधिकार अनुगमन अभिलेखीकरण र पीड़ितलाई कानूनी सहायता पुर्याउन चाहिँ के कसरी कार्य गर्दै आइरहेको छ? अघि तपाईँले अब विभिन्न ठाउँमा समागमका कुरा पनि गर्नुभयो होइन,
0: हामीले मानवाधिकार रक्षक सञ्जाल भनेर एउटा गण्डकी प्रदेश स्तरीय मानवाधिकार रक्षक सञ्जाल पनि गठन गरेका छौं, यो सञ्जाल

0: मार्फत मानव अधिकार उल्लंघन ज्यादतिका घटनाहरूको अभिलेख गर्नलाई सूचना संकलन गर्नलाई सहज भएको छ। जिल्लामा स्रोत व्यक्ति भनेर राखेका छौं। जिल्ला प्रतिनिधि सँगसँगै जिल्ला स्रोत व्यक्तिहरूले पनि सूचनाहरू पठाउनुहुन्छ। ती सूचनालाई पनि हामीले अनुगम गर्छौं राख्छौं। यो सँगसँगै चाहिँ एउटा अन्तर्क्रिया गोष्ठीहरू कार्यक्रमहरू राख्ने यो सरकारवाला संघ संस्थाहरूमा जाने पालिकाहरूमा जाने त्यहाँ भएका मानव अधिकार उल्लंघनका घटनाहरूलाई न्यूनीकरणका लागि हामीले जनचेतना कार्यक्रमहरू चलाउने मानव अधिकार सचेतनाका लागि पालिकाहरूले पनि केही बजेट छुट्याओ भनेर पालिकाहरूलाई पनि हामीले मानव अधिकार सम्बन्धी प्रपोजलहरू पेश गर्ने त्यहाँ बजेट छुट्याउन लगाउने हिसाबले हामीले काम गरेका छौं। 72 को संविधान भन्दा अगाडि महिला बाल बालिका अपाङ्गता ज्येष्ठ नागरिकका लागि प्रतिशतै छुट्याएर पालिकाहरूले के गरेको हुन्थ्यो बजेट छुट्याएको हुन्थ्यो। तर अहिले त्यस्तो नहुँदाखेरि त्यसमा बजेट कम पर्यो कि भन्ने हुन्छ। तर पालिकाले त्यो कार्यान्वयनका लागि मानव अधिकार शिक्षा सचेतनाका लागि जागरणका लागि एउटा कार्यक्रम गर्नलाई पैसाको अभाव हुँदैन रहेछ। तर कार्यान्वयन गर्नका लागि त्यहाँ अरू प्राथमिकता हुने हुँदा यो प्राथमिकताको क्रममा कम पर्दो रहेछ। अब पोखरा महानगरपालिकाले पनि इन्सेकसँग सहकार्यमा गर्ने भनेर छोटो भए पनि 1,00,000 बजेट राखेको थियो। हामीले कम्तीमा 2 कार्यक्रमहरू गर्न सक्यौं। त्यसले ज्येष्ठ नागरिकको बाल बालिकाका अधिकारका लागि सचेतना कार्यक्रमले केही भनौं न यो सकारात्मक सन्देश दिँदो रहेछ र अरू पालिकाहरूले पनि हामी काम गर्छौं आउनुहोस् भन्नुभएको छ। हामी फेरि पनि अब आगामी आर्थिक वर्षको कार्यक्रमहरूमा यी कार्यक्रमहरूलाई सँगै लाने हिसाबले हामी अघि बढेका छौं।
1: हामी कार्यक्रमको लगभग उत्तरार्धको समयमा छौं। अब मानव अधिकार रक्षकहरूले गण्डकी प्रदेशमा काम गर्दाखेरि कस्ता कस्ता सुरक्षा चुनौती दबाव यो भनौं न सामना गर्नुपर्छ कि पर्दैन
0: यही कुरा मैले जोड्न खोजेको थिएँ। मानव अधिकार रक्षकहरूले मानव अधिकार उल्लंघनका घटनाहरू बाहिर ल्याउँदाखेरि चुनौतीहरू भोग्नुपर्ने हुन्छ। किनभनेदेखि यसमा पीड़क पक्ष जहिले पनि अलि बलियो हुन्छ। पीड़ित भनेको कमजोर हुन्छ। पीड़ितको न्यायका लागि लड्ने हो नि त हिंसक त। यसले गर्दा पीड़ितको पक्षमा हुँदाखेरि ती पहुँचवालाहरूले एउटा भौतिक रूपमा नै आक्रमण गर्ने अथवा उनीहरूको कामलाई अवरोध गर्ने हिसाबले डर धम्की दिने अथवा उनीहरूको मौका आउने बित्तिकै हामीलाई कुन अवस्था आउँछ भन्ने अवस्थाहरू हुने अथवा हामी कार्यस्थलमा जाँदाखेरि तपाईँ किन आउनुभयो को आउनुभयो हामीले मानव अधिकार भनेको जाने छैन हामी पनि अधिकार कर्मी हौ हामी पनि नागरिक समाज हौ भनेर अलि ठूलो कुरा गर्ने होइन यी कुराहरू आउँछ। यही भएर हामीले मानव अधिकार रक्षा सम्बन्धी एउटा विधेयक पारित गर्नु पर्यो भनेर हामीले यस अगाडि नै गण्डकी प्रदेश सरकारलाई बुझाएको थियौं सभामुखलाई। अनि त्यो विधेयकहरू यो 2082 साल भदौ 23 र 24 गतेको घटनामा जल्यो त्यस हामीसँग रहेन ड्राफ्ट भनेपछि हामीले त्यो एउटा मानव अधिकार रक्षकको सुरक्षा सम्बन्धी एउटा विधेयकको ड्राफ्ट मसौदा नै हामीले भर्खरै प्रदेश सभामा दर्ता गरेका छौं र उहाँहरूको परिचयका लागि परिचय पत्रको व्यवस्था उहाँहरूको सुरक्षाको लागि भनौं न विशेष व्यवस्थाहरू त्यसपछि उहाँहरूका अधिकारहरू उहाँहरूका कर्तव्यहरू यी धेरै आवत विषयहरूमा उहाँहरूले कहाँसम्म काम गर्न पाउने पहुँचहरू सुरक्षाका कुराहरूमा विविध क्षेत्रमा उहाँहरूका आवश्यकता कुराहरूलाई लिपिबद्ध गरेर नै हामीले एउटा मानव अधिकार रक्षक विधेयकको मस्यौदा गण्डकी प्रदेश सरकारमा बुझाएका छौं। अब त्यो प्रदेश सभामा पेश भएर अगाडि बढ्छ बढ्दैन हामी त्यहाँ लबी गरिरहन्छौं कुरा राखिरहन्छौं। त्यो भयो भनेदेखि मानव अधिकार रक्षकलाई काम गर्नलाई धेरै नै सहज हुन्छ। यसले हामीले राम्रो नै हुन्छ भन्ने अपेक्षा गरेका छौं।
1: हस् त घडी सर धेरै धेरै धन्यवाद छ यो समय र कुराकानीको लागि। अन्तमा रेडियो सुनेर बस्नुभएका श्रोताहरू के भन्नुहुन्छ?
0: धन्यवाद सञ्जय सरले जुन अन्नपूर्ण एफएम मार्फत हामीहरूलाई मानव अधिकारमा हिंसकले गरेका कामहरूको बारेमा अबको अवस्थाको बारेमा केही कुराहरू राख्ने मौका दिनुभयो यसको लागि धन्यवाद। र अन्तिममा मैले जुन यो साउनको 10 गते पछिका घटनाहरूले जुन धार्मिक सद्भावमा खलल आयो कि भन्ने कुराहरू छ। यसमा दिवंगत हुनुहुनेहरूको लागि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु, परिवारजनमा संवेदना व्यक्त गर्छु र इन्सेकले धार्मिक सद्भावका लागि धार्मिक सभाहरू सम्मेलन पनि यसभन्दा अगाडि गरेको थियो, 12-15 चाहिँ भनौँ वर्ष अगाडि सम्मेलनहरू गर्दै आएको थियो धार्मिक सभाका लागि, धार्मिक संगठनहरूलाई बोलाएर, धर्मगुरूहरूलाई बोलाएर र यसमा यो कामलाई हामीले अगाडि बढाउनु पर्ने रहेछ भन्ने महत्व त्यसको देखिएको छ। र अहिले तत्कालै पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पनि एउटा सर्वपक्षीय भेला राखेर धर्मगुरूहरूलाई बोलाएर एउटा सामाजिक सद्भावका लागि जुन सकारात्मक कदम चालेको छ यसका लागि जिल्ला प्रशासन कार्यालयलाई पनि धन्यवाद दिन्छु र आगामी दिनहरूमा पनि संघ संस्थाहरूले पनि धार्मिक समुदाय बीचको चाहिँ धार्मिक गुरूहरू राखेर सद्भाव चाहिँ कार्यक्रमहरू गर्न सकियो भने यस बाप मार्फत हामीले बाल विवाहका अन्त्यका कामहरू गर्न सक्छौं, शिक्षाबाट वञ्चित भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सक्छौं, किनभने धर्म संस्कृतिले पनि बालबालिकालाई बाल विवाह चाहिँ रोक्नका लागि शिक्षामा पहुँच बढाउनका लागि चाहिँ सकारात्मक सन्देश दिन सक्नुहुन्छ। यो अवस्थामा हामी चाहिँ सबै समन्वित भएर एउटा धार्मिक सद्भाव सामाजिक सद्भाव कायम राखेर काम गर्न सकौं, हामी सबै जनताहरू चाहिँ यसमा सचेत हौं, विखण्डनको बाटोमा नजाउं, यही नै कुरा राख्छु। धन्यवाद।
1: आजको लागि कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। आज हामीले विशेष गरी गण्डकी प्रदेशभित्र मानव अधिकार उल्लङ्घनका पछिल्ला प्रवृत्तिहरू के कस्ता छन्, कुन कुन वर्गहरू सबैभन्दा बढ़ी पीड़ित भइरहेका छन्, पीड़ितहरूले न्याय पाउने प्रक्रियामा कस्ता जटिलताहरू झेल्नु परेको छ, प्रदेश सरकार तथा निकायले मानव अधिकार रक्षालाई के कस्ता पहलहरू गरिरहेका छन् भन्ने सन्दर्भमा कुराकानी गर्यौं, जसका लागि हामीसँग इन्सेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारी हामीसँग यो कुराकानीमा जुटिरहनु भएको थियो। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Finke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-8-34-834।
5: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
6: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
5: वेबसाइट www.pokharamarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-161-578-162।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
8: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
10: फोन नम्बर 0614510000
11: 0614510002 मोबाइल नम्बर 9856084666
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।

0: Good morning and very warm welcome to our guest audience and listeners. It's Ms. Sangeeta, technically supported by Irwin. You are tuned 93.4 MHz. Samasamayik bishayma kurakani garne krammma ra samagralai sametne kurakani garnaka lagi ma samay samvadma upasthit bhaisakeki chu ra aajaka lagi bhanne samay sapeksha kura garnaka lagi hami sanga hununcha hamra bishesh agraj daju ra wahale lamo samay sarkari जाहिर भइसक्नु भएको छ. नामै काफी छ लोकदर्शन कोइरालाज्यू, स्वागत छ तपाईँलाई कार्यक्रम.
1: धन्यवाद.
0: लामो समय ओडा सचिवको रूपमा कार्यवाहक अध्यक्ष नै बनेर कार्य गर्नुभयो र ओडावासीलाई धेरै धेरै सेवा सुविधा यहाँले प्रदान गर्नुभयो र सबैको नाम जस्तै लोकप्रिय पनि बन्नुभयो. जीवनमा कस्तो पाउनुभयो? विगत लामो समय सरकारी जागिरमा रहनुभयो, आज आएर सबैका लागि सेवाको रूपमा भनेर योग साधनाका लागि पनि फेरि लागि पर्नु भएको छ. यो सबै गरिरहँदा तपाईँको त्यो पहिलाको जीवन र अहिलेको जीवनमा तपाईँले कस्तो सन्तुष्टि, कस्तो आत्मसन्तुष्टि कस्तो पाउनु भएको छ र अहिले हालसालै कुरा गर्नुपर्दाखेरि के कुरामा व्यस्त हुनुहुन्छ?
1: धन्यवाद. मैले लामो 37 वर्ष सेवा गर्ने अवसर मिल्यो. निरन्तर रूपमा रहे, एउटै वडामा धेरै रहे, त्यसपछि म महानगरपालिका नगर विकास हुँदै अहिले योग गर्नुपर्छ भन्ने र आध्यात्मिक थोरै चिन्तनमा त्यसमा धेरै आनन्द, यो सबै अरूलाई दियो. अब आफूलाई पनि हेर्नु पर्ने रहेछ र आफू सक्षम भइएन भने अरूलाई दिन सकिँदैछ भन्ने हिसाबले लागे. अब सन्तुष्टिको कुरो त मैले कति सन्तुष्टि पार्न सकेँ, कति राम्रो त्यो मैले भन्ने कुरो रहन्छ. किन भन्दा फेरि जहाँ मैले सेवाग्राही र सेवा प्रदायको बीचको सम्बन्ध हुन्छ, मैले सेवा दिएँ. अब उहाँहरूले कतिको सन्तुष्टि हुनुभयो, कतिको राम्रो हुनुभयो भन्ने कुरोमा लाग्यो र मेरो उसमा चाहिँ मैले यत्रो सेवा दिँदै गर्दाखेरि मैले आफूलाई यतातिर आध्यात्मिक पाटोमा जाँदाखेरि म आफूलाई आफैले नचिनेको हो कि होइन, अब चिन्ने कोसिस मैले आफैले आफैलाई चिन्न नसकेको, म को हुँ भन्ने कुरोमा आफैलाई थाहा नभएको कुरो र योग मार्फत हामीले यसरी म पतञ्जलि गण्डकी प्रदेशको संरक्षक भएको कारणले र 11 जिल्ला हामी हिँडिराख्छौँ र सबभन्दा ठूलो र आनन्द आउने के रहेछ भन्दाखेरि मलाई आज मैले यो यो गरेँ फलानाले बताएर यो यो गरेर त्यसबाट मलाई यो उपलब्धि भयो भन्ने कुरोमा र उहाँहरूको पीड़ा एउटा यसरी भन्दा फेरि सिधै भन्दा फेरि अरूको पीड़ालाई सहज बनाउन सकियो भने जुनसुकै पीड़ा पनि होस् सबभन्दा सन्तुष्टि त्यहीँ नै रहेछ, त्यही पोइन्टमा रहेछ. त्यो न त्यसलाई पैसाले किनेर पनि दोकानमा यो खुसी भन्ने चिज के रहेछ भने दोकानमा कुनै मार्केटमा पनि पाइँदो रहेछ होइन, खुसी आफूभित्रै छ र त्यो दिन सकियो कि सकिएन भन्ने कुरोमा फेरि मैले दोहोऱ्याएँ. उहाँहरूमा पनि भर पर्छ. मैले अहिले बकसी आज पोखरा छ बैदाम बगैँचामा त्यहाँ अलिकति व्यस्त धेरै भनौँ न व्यवसायवालाहरू हुनुहुन्छ, उहाँहरूसँग बिहान म त्यहाँ पाउने 5 बजी पुग्छु र 7 बजीसम्म त्यहीँ नै रहन्छु र अब उहाँहरूसँग के रहेछ भन्दा फेरि सन्तुष्टि कति हुनुभयो भन्ने कुरोमा त उहाँहरूसँग सोध्नुपर्ने रहेछ कि. मैले अब भन्न त मेरो तर्फबाट मैले त्यसरी त्यो भन्ने नै आफैको तर्फबाट मैले त्यो भन्ने होइन र मेरो पछाडि भएका चिज मैले गरेका मैले दिएका सेवाहरूमा कतिको उहाँहरू सन्तुष्टि हुनुहुन्छ भन्ने कुरोमा त्यही नै छ. म विभिन्न जिल्लामा जाँदा के देखिएको छ भन्दा फेरि धेरै मान्छेहरू स्वास्थ्यको कारणले चिन्तित छन्, समयले होला, जस्तो यो साउन महिना हामी के गर्ने के खाने, अब प्राकृतिकले हामीलाई के भनेको छ त्यो थाहा छैन होइन. यही बेलामा हामीले कति चिज पच्न सक्ने कति चिज पच्न नसक्ने चिजहरू छन् होइन. जस्तो साउनमै के भन्छ भने साग नखानको कारण साग

0: मा युवाहरू सक्रिय हुनुहुन्छ, निरन्तर लागिराख्नु भएको छ। अब पहिला जस्तो जस्तो उनीहरू जसरी खाने रमाउने मात्रै नै छन्, फरकले मेरो शरीरलाई चार्जिङ गरिराख्नुपर्छ, मेरो शरीर चार्जिङ भयो भने लङ लास्टिङ हुन्छ भन्ने कुरो उहाँहरूलाई अहिलेको उसमा त योग सम्बन्धी हामीले मास्टरी गर्न सकिन्छ, योगसँग धेरै उ गर्न सकिन्छ, त्यस कारणले त्यो पनि पढेको हुनाले अहिले अब त्यो समस्या छैन। के रहेछ भन्दाखेरि अब हामीले सरकारले दिने कुराहरूमा यसलाई बुझेर गाउँ गाउँ टोल टोल घरसम्म योगको लानुपर्छ। यसले गर्दाखेरि पक्कै पनि धेरैभन्दा धेरै जस्तो विकासको ऊ दिनु पर्दैन, यसलाई पैसा दिनु पर्दैन। हाम्रो कहाँ के छ भने आठवटा रोगसम्मलाई नेपाल सरकारले एउटा के राखेको छ भन्दाखेरि अब क्यान्सर भयो भने लाख रुपियाँ दिने, होइन किडनी फेल भयो भने अथवा त्यो डायलिसिस गर्नलाई दिने, त्योभन्दा त पहिल्यै निरोगी बनाउनु पर्यो। त्यो कहिले भयो भन्दाखेरि युवा अवस्थामा अथवा किडनी नै फेल हुने तरिकाले हामीले विभिन्न खायौं, खानेकुराहरू खायौं, होइन ती चिजहरूले गर्दाखेरि त्यो रोग अन्तिममा जान्छ र अनि बल्ल उहाँहरू कहिले सोध्नुहुन्छ भन्दाखेरि योग गर्नुपर्ने रहेछ, ध्यान गर्नुपर्ने रहेछ भनेर हो।
1: गभर्मेन्टको जुन पोलिसी छ आफ्टर रोग लागेपछि यति दिने भन्ने, त्यो चाहिँ नि बरु पहिला नै यस्ता योगहरूमा इन्भेस्ट गर्न पायो भनेदेखि यो रोगै नलाग्ने एउटा वातावरण क्रिएट गर्न सकिन्थ्यो भन्ने कुरा हो। पक्कै पनि अबको युवा सरकारले यो बारे सोचिरहेको पनि देखिएको छ भने आगामी दिनमा यसको प्रचार प्रसार अनि हरेक समक्ष यो पुगोस् भन्ने हामी कामना गर्दछौं। वास्तवमा भन्नुपर्दाखेरि योग भन्ने बित्तिकै हुन त भनिन्छ योग भनेको जोड्ने, मिलन गराउने, मन र शरीरको मिलन भन्छ। यो ठ्याक्कै भन्नुपर्दा मन अनि शरीर, अब हामी शरीर त देख्छौ मन देखिँदैन, यो मन भनेको के हो र यो मन र शरीरलाई जोड्ने विधि के हो?
0: योगले योग चित्त वृद्धि निरोगः भन्छ। योग गर्दै गएपछि चित्त वृद्धि बनाउँदै, त्यो देखिँदैन नि त, कहाँ हो भनेर अदृश्य छ, उसको चित्त वृद्धि हुँदै जान्छ, त्यसपछि उचाइ निरोगी हुन्छ। यो गीताको दोस्रो अध्यायको 50 श्लोकमा यो लेखिया छ, योग कर्मसु कौशलम भनेर लेखिएको छ, कुशल कर्म नै योग हो भनेर भनिया छ। हामीले जस्तो जोडमा योग जोड पनि भनिएको छ, योग अनुशासन पनि भनिएको छ, होइन त्यसमा एउटा मात्रै शब्द के भनिएको छ भन्दाखेरि कुशल कर्म नै योग हो भनेर भनिएको छ। अब हामीले युवाहरूलाई कुशल कर्ममा लागेनौं भने यो चिजहरू विकृतिहरू देखिन्छ।
1: अब ठ्याक्कै युवावर्गले कुशल कर्म भनिन्छ, इट साउन्ड्स गुड, होइन कुशल कर्म, ठ्याक्कै कुशल कर्मलाई चाहिँ हामी कसरी डिफाइन गरिदिनुहुन्छ? किनभने आज हामीलाई हाम्रा युवा दाजुभाइ दिदी बहिनीहरूले पनि सुनिराख्नु भएको छ, अब कुशल कर्म हामी कति कुराहरू राम्रो गर्नुपर्छ भन्छ, तर वाट इज राम्रो? होइन राम्रो भनेको कसैले चुरोटमा सिगार खाएको राम्रो कि होइन, मतलब बुझ्नेलाई एकदमै मजाले बुझाउनका लागि कुशल कर्म भनेको बुझाइदिनुहोस् न।
0: अहिले एकदम राम्रो कुरो ल्याउनु भयो। कुशल कर्म तपाईँले गर्ने जस्तो अनुशासन, यसमा अहिले मैले फेरि योगसँग पनि जोड्नुपर्छ, अनुशासन तपाईँको शरीरमा तपाईँले अनुशासन खाँदाखेरि पनि तपाईँले अनुशासनपूर्वक खानु भएन भने के हुन्छ भने लाप्रवाही तरिकाले बेलुका गएर सुत्ने बेलामा खानुहुन्छ, होइन अनि खाइसकेपछि तत्काल पानी खानुहुन्छ, होइन अनि खाइसकेपछि सुत्नुहुन्छ, होइन अब अनि तपाईँलाई अघि नै हामीले यो साउनको कुरो ल्यायो, साउन महिनामा हामीले के गर्ने के नगर्ने भन्ने कुराहरूमा छन्, होइन यसलाई के छ भन्दाखेरि तपाईँले गर्ने कामहरू जुन सुकै काम गर्नुहुन्छ त्यसलाई अनुशासितपूर्व गर्नु पर्यो। अनुशासितपूर्व जस्तो उदाहरण यसलाई तपाईँले कुनै कामहरू जस्तो व्यापार गर्नुहुन्छ, एउटै हामी जाउँ होइन, त्यसलाई व्यापार गर्ने तपाईँले के छ भन्दाखेरि ग्राहकलाई सन्तुष्टि बनाउन सक्ने हो, तपाईँले ग्राहकलाई सन्तुष्टि बनाउनु पर्यो, खुसी हुनु पर्यो, तपाईँकोमा भोलि पनि के हुनु पर्यो भन्दाखेरि म जाउँ म त्यहाँ जाउँ भन्ने त्यस्तो बनाउन सक्नु पर्यो। तपाईँले तपाईँको दोकानमा पसीबाट निस्कनेसम्म तपाईँको व्यवहारमा के गर्नु पर्यो भन्दाखेरि एकदम राम्रो कर्म गर्नु पर्यो। तपाईँले मुखबाट उसलाई चोट हिंसा गर्नु भएन, होइन उसलाई तपाईँले आदर गरेर सम्मान गरेर राख्नु पर्यो, तपाईँको ग्राहक हो त्यो, तपाईँले त्याग गर्नुपर्ने तपाईँको कर्म त्यहाँ छ, होइन तपाईँले त्यो राम्रो कर्म गर्नुभयो भने कुशल कर्म गर्नुभयो भने के हुन्छ भन्दाखेरि तपाईँको व्यापार पनि बढेर जान्छ। अथवा तपाईँले यही पढ्नको कुरो गर्नुभयो, अब कर्मको कुरो, एउटा बाबाआमाले स्कूल पठाइराखेको छ, होइन सम्पूर्ण लगानी अहिले शिक्षामा दिएको छ उसले, मैले पढ्नु पर्छ हो उसले।

0: खेल्नुपर्छ, त्यही समय अनुसार उसले अब पढ्न पठाएको छ, छ घण्टा पठायो भने उसले चार घण्टा सबै खेलेर बिताउन थाल्यो, होइन धेरै गफ गर्न थाल्यो, धेरै चीजहरू त्यसले अथवा हाम्रा कुलतहरूमा पस्न थाल्यो भन्दाखेरि ती कर्महरू राम्रा होइनन्। उसलाई पढ्नको लागि जाने भने मलाई पढ्नको समय हो यो
1: मेरो, हाम्रा पहिला हाम्रा अभिभावकहरूले पनि ध्यान दिएर पढ ध्यान दिएर खाऊ,
0: एउटा एउटा फेरि मैले गएँ तपाईँको जस्तो तपाईँले खानामा राम्रोसँग खाएर पहिला जो म एउटा मात्रै उदाहरण भन्छु, जसले खाना अगाडि आयो, जसले उत्पादन गर्यो, जसले प्रकृतिले दियो, होइन कति छ महिना ल्यायो उत्पादन गर्ने कृषकले गर्यो, सबैले त्यहाँ आमाले पकाएर दिनुभयो, होइन जसले पकाएर दिनुभएको छ उहाँहरूलाई धन्यवाद दिनुहोस् पहिला, होइन र अनि तपाईँले सोच्नुहोस् यो खानाले मलाई राम्रो गर्दैछ, मैले औषधि खाँदैछु, तपाईँले त्यसलाई अमृत सम्झिएर खानुहोस्। आज यो तरकारी यो तपाईँले मुखबाटै सुरुमा देख्ने बित्तिकै तपाईँलाई विभिन्न चीज आउँछ भनिन्छ, यो एउटा नीति श्लोकमा भनिन्छन् अन्न ब्रह्म रसो विष्णु भोग देव महेश्वर अन्न दोष नदिएते। हामी के दिन्छौं, हामी हाल्ने बेलामा त तरकारीमा नुन धेरै हालिदिन्छौं, पकाउने पनि अनुशासन हुनु पर्यो, हेर्नुहोस् न त्यहाँ फेरि होइन, अनि त्यसलाई अथवा तार्न भुट्न अथवा विभिन्न चीजहरू छ नि, अनि हामीले केमा दिइन्छ अनि खाइन्छ, त्यो त्यो कर्म उसले राम्रो गरेको छैन अनि हामीले के गरिन्छ अनि अन्नलाई दोष दिइन्छ, होइन त्यो पकाउने मान्छेले पनि जो उसले चाहिँ राम्रोसँग पकाउनु पर्यो, खाने मान्छेले पनि त्यहाँबाट सुरु गर्नु पर्यो, सबैले धन्यवाद मैले औषधि खाँदैछु, अमृत खाँदैछु, अमृत भोजन गर्दैछु भनेर तपाईँले बस्नुहोस्, पलाटी कसेर बस्नुहोस्, चबाई चबाई त्यो खाना कहाँ गयो भन्ने कुरोमा थाहा हुनु पर्यो। तपाईँ यता मोबाइल हेर्दै हुनुहुन्छ, उता दोकानमा साँचो खोल्ने खोलिएको छैन, यो छैन, तपाईँ टेन्सनमा भएर खानुभयो भने त्यो खानाको औचित्य केही पनि हुनेवाला छैन, त्यो खाना विष बनेर आउँछ।
1: अन्त भन्नुपर्दाखेरि पनि यो मन र मनलाई ध्यानस्थ गर्न सकेको अवस्थामा चाहिँ नि यसले पूरा पूरा यसले कार्य सुकार्य गरेको हुन्छ भनौ न, होइन तर आज हामीलाई हाम्रा दिदी बहिनीहरू स्पेसियली हामीलाई सुनेर बस्नुभएकोहरूलाई दाजु जुन पनि समूहलाई तपाईँले ठ्याक्कै भन्नुपर्दा एउटा एउटा मनुष्यको एउटा ह्युमन बिइङको जीवन शैली बिहान उठ्ने बित्तिकैदेखि अनि एउटा कुरा हुन्छ निन्द्राको तेल चार घण्टा छ घण्टा भन्छन् होइन, हुन त त्यो त आफ्नो काम गराएको आफ्नो शरीर कति थाकेको हुन्छ त्यही अनुसारले नै हुन्छ भन्छन्, तर पनि आज यो एउटा छोटो समयमा धेरै कुरा राख्नु पर्दाखेरि एउटा जीवनशैली बिहानबाट साँझसम्म एउटा खानेको कुरा हुन्छ पानी पिउनेको कुरा होस् होइन, अनि आफ्नो कार्य गरिराख्दाखेरि त ध्यानस्थ भएर कार्य गर्नुपर्छ, तपाईँ कुनै पनि पकाउनुहोस् पढ्नुहोस् या व्यापार गर्नुहोस् कुनै पनि कार्यमा ध्यान चाहिँ जोडिएकै हुनु पर्यो, तर त्योभन्दा बाहेक तपाईँको यो योग नभनौ कि योगा एक्सरसाइजको कुरा गरौं अनि साधनाका कुरा गरौं खानपिनको कुरा गरौं यसलाई अलिक मजाले बुझाइदिनुहोस् न, किनभने तपाईँसँग सोध्न आउने यति धेरै दाजुभाइ दिदीबहिनी हुन्छन् भने आज हाम्रो मिडिया मार्फत बुझाउन पायो भने धेरैले एकैचोटि बुझ्छन् जस्तो मलाई लाग्छ।
0: धन्यवाद। यी कुराहरू कति कस्तो छ भन्दाखेरि एकैछिनमा सहज रूपमा बुझ्न पनि गाह्रो अवस्था छ, अहिले हामीले सुकर्मको रूपमै गयौं होइन, अब तपाईँले जानुभयो त्यही शुरू भयो सुकर्मको लागि त त्यही शुरू भयो नि त, तपाईँ उठ्ने कसरी होइन, तपाईँ उठ्ने बित्तिकै अहिले तपाईँले सुकर्मको कुरो आइरहेको छ मैले होइन, हामी तपाईँ उठ्दा फेरि जहाँ उठ्दै हुनुहुन्छ शरीर चलबलाउँदै उठाउने र अहिले फेरि तपाईँले एउटा कुरो मलाई भनिराख्दा फेरि धेरै पनि आउँछ, जस्तो मान्छेहरूले के बुझ्दैनन् भने ध्यानको कुराहरू यो ध्यानपूर्वक गर्नु पर्यो सबै चिज होइन, कोही मान्छे उस्तै हुन्छ उठ्दा उठ्दै पनि मान्छे जान सकेको हुन्छ, किन भन्दा फेरि तपाईँ बिस्तारै हात खुट्टा चलाउँदै सम्झिँदै होइन म धन्य रहेछु आज म बाँचे होइन, धन्य छ ईश्वर, ईश्वरलाई धन्यवाद दिनुहोस्, कोही सुतेका सुतै पनि हुन सक्छन् होइन, हामीले त्यति धन्यवाद पनि हामी दिन सक्दैनौ, ईश्वरलाई त्यति पनि गर्न सक्दैनौ होइन, त्यो बनाउँदै तपाईँ चल बनाउनुहुन्छ, चल बनाएपछि तपाईँ बस्नुहुन्छ त्यही बेडमा बस्नुहुन्छ, तपाईँको मन तातो पानी छ भने तपाईँ चार गिलास पानी त्यही खान सक्नुहुन्छ होइन, चार गिलास पानी बसेर खान सक्नुहुन्छ, बसेर पानी पिउने होइन है, यो गल्ती नहोस्, किन भन्छ भन्दाखेरि पानी खाने हो, जस्तो अहिले तपाईँलाई उदाहरणै दिन्छु, अहिले तपाईँले भनिराख्नु छ ट्याक्कै कुनै कुनैमा शब्द ल्याग्दै नलाग्ने जस्तो पनि हुन्छ, जस्तो मन के हो अथवा यो विचार यो के हो भने यसलाई उदाहरण दिएर ठ्याक्कै मिल्ने, जस्तै एउटा तपाईँले तिरिराख्ने संस्था छ, त्यो पिउने पानी संस्थान भनिएकै छैन क्या त्यहाँ। हाम्रो पुर्खाहरूले कति राम्रो राखेका रहेछन्, खाने पानी संस्थान भनिएको छ। त्यो पानीलाई लिँदाखेरि चुस्की लगाउँदै त्यो मुखमा डुलाउँदै बिस्तारै निल्ने हो, होइन? पानी खाने भन्नुभएको छ भने घटघट घटघट उठेर पानी खानुभयो भने त्यसलाई घुँडा दुख्ने हुनसक्छ, ढाड दुख्ने हुनसक्छ, किडनी खराब हुनसक्छ, होइन? तपाईँ बसेर त्यो बेलुका निस्केको रियाल समेत पिउने गरी त्यसलाई नफाल्नुहोस्, चाबाट राम्रोसँग निस्केको छ भने त्यसैलाई खाने गरी तपाईँले आफ्नो शरीर हेरेर 3 गिलास 4 गिलास हेरेर खान सक्नुभयो। त्यसपछि तपाईँलाई अब कब्जियत छ, कुनै केही छ भने तपाईँलाई अब जस्तो हामीले मल आसनहरू सिकाउँछौँ, मल कसरी त्याग्ने, जस्तो अहिले भनिराख्दाखेरि हाम्रो तल कुर्कुच्चा भन्दा माथि पिरमला भन्छौँ, त्यसैलाई कसरी मान्न सकिन्छ, त्यसलाई मान्नुहोस् र सकिन्छ भने त्यो कम्बटमा नबस्नुहोस्, प्यानमा बस्नुहोस्। अहिले हामी सुविधायुक्तले हाम्रो रोग धेरै भित्राएका छौँ हामीले, होइन? तपाईँ त्यसले के गर्छ भने ठ्याक्कै चाहिँ त्यसलाई छुन्छ, पिरमलाले छुने कारणले त्यो अँठिन्छ, अँठिएको हुनाले कब्जियत चाहिँ राम्रो किसिमले हुन्छ। र त्यसपछि तपाईँ कब्जियत सबै ऊ भइसकेपछि दिशा क्लियर, अब हामीले के भन्छ भन्दा फेरि सबै तपाईँ सूची नीति सबै धुनुभयो, त्यसपछि आफू व्यायामको लागि योगको लागि तपाईँ सजिलो सजिलो हुन्छ भन्दा फेरि सहज माथि छतमा खुल्ला झ्यालहरू खुल्ला भएको ढोका झ्यालहरू खुल्ला भएको ठाउँमा त्यहाँ गएर तपाईँले थोरै शरीरलाई तताउने काम गर्नुहोस्, रोग हेरेर घुँडा छ, घुँडा दुखेको छ, ढाड दुखेको छ भन्दा फेरि त्यसले गर्न मिल्दैन, सूक्ष्म व्यायाम हुँदै जानुपर्छ, होइन? त्यसले शरीरले तताउँदै जानु भइसकेपछि बिस्तारै अनि प्राणायामहरू गर्नुहोस्। कम्तीमा भन्नुहुन्छ भन्दा फेरि तपाईँले 2 घण्टा दिनुहोस्। तपाईँले 2 घण्टा दिनु भएन भने आफ्नो लागि त्यो तपाईँको लागि थियो। जस्तो अहिले तपाईँलाई मैले एउटा कुरो फेरि भने, हामीले ध्यान भनेको मलाई त ध्यान जागरण भएको छ, ध्यान लागेको छ, त्यो होइन, जान्नु हो ध्यान भनेको। तपाईँले प्रत्येक चिज के रहेछ भन्दा फेरि खाँदाखेरि तपाईँले मैले यो खाँदैछु चबाएर खाँदैछु भनेर जान्नुभयो भन्दा फेरि बल्ल त्यो खानाको उपलब्धि हुन्छ, होइन? तपाईँ ध्यानमा बस्नुहुन्छ, हाम्रो पनि 8 लास्टमा प्राणायामको 8 चाहिँ ध्यान हो, होइन? त्यसलाई अलिकति समय बढाएर राम्रोसित ध्यान दिनुमा धेरै रोगहरू हाम्रो शरीरभित्र पस्न सक्दैन, पसेको रहेछ भने पनि बिस्तारै कम हुँदै जान्छ। यो चाहिँ यसलाई हामीले अपनाएनौ, अघि नै तपाईँले एउटा ल्याउनु भएको छ, निरोगी भइन्जेल मलाई के गर्नुपर्छ, केही गर्नु पर्दैन जस्तो लाग्छ, जब रोग लाग्छ अनि बल्ल तपाईँ भाकल गर्न सक्नुहुन्छ, अनि मन्दिर धाउन सक्नुहुन्छ, अनि पूजा हेर्नुहोस् त, तर भित्रको मन्दिर पूजा भएन, भित्र तपाईँहरूलाई आफूले चिन्नु भएन। हामी के गयौं भन्दा फेरि म नास्तिक होइन, आस्तिकै हो, तर म के भन्छु भने तपाईँले आफूलाई भित्रै चिन्न सक्नु भएको छैन। अनि मैले के छ भन्दा फेरि त्यहाँ गएर धेरै नै धेरै पैसा चढाएर धेरै धेरै लड्डु चढाएर अनि गणेशलाई त्यहाँ चढाएर ल गणेश मेरो यो खुट्टा पोल्ने ठिक होस्, मेरो यो पेट ठिक होस्, त्यो होइन। तपाईँ सुकर्म गर्नुहोस्, तपाईँको रोग तपाईँ आफैले ठिक गर्न सक्नुहुन्छ। र यिनै कर्मलाई कर्मबद्ध जानुभयो भने त्यसपछि अनि तपाईँ खाना खानुभयो भन्दा फेरि अलिकति काँचो चिजहरू हरियो चिजहरू, होइन? अब तपाईँले अहिले पानी खानुभएको छ, योग गर्नुभयो, गरिसकेपछि अब तपाईँ खानामा तपाईँले खानुहुन्छ भन्दा फेरि फलफुलहरू अथवा उमारेको मेथी, मुको दाल, चना जुन छ त्यो खानुहोस्। अनि त्यसपछि खान सक्नुहुन्छ तपाईँले त्यसमा केरा हालेर, मह हालेर, होइन, अहिले पाइने आँपहरू राखेर त्यसलाई बनाएर काँचो चिज खानुहोस् तपाईँले भन्दा फेरि काँचो त्यसलाई के भन्छ जुसको रूपमा खानुहोस्। यो तयारी जुस होइन, काँचो आफूले बनाएर खानुहोस्, हरियो जुस खानुहोस्। त्यसपछि अनि तपाईँ बल्ल तपाईँको आफ्नो व्यवसाय काममा जानुहोस्। त्यसपछि अनि तपाईँलाई दिनभरि नै गर्ने काम कति आनन्द आउँछ तपाईँलाई थाहा हुन्छ। तपाईँ आफू निरोगी भएर तपाईँको अनुहारमा चमक कति आउँछ अनि बल्ल थाहा हुन्छ। तपाईँ निदाएर बस्नुभयो, तपाईँलाई चमक आएको छैन, तपाईँ ओल्छिएर बस्नुभएको छ भन्दा फेरि तपाईँकोमा ग्राहक बस्न पनि गाह्रो पर्छ। किन भन्दा फेरि साउनी त निदाएर बस्नुभएको छ, चिन्ता भएको होला, केही भयो होइन, यसमा नजाउँ यसमा जाउँ। हेर्नुहोस् त, यो प्रत्येक एकदम मलाई लाग्छ 90% भएर हुँदैन, 100% गर्नुपर्छ सबै चिजमा। र त्यो नि बल्ल के हो भन्दाखेरि मैले गर्न त गर्छु सबै चिज अलिअलि गर्छु, त्यो चिजले होइन, किनभने तपाईँले पूर्ण रूपले गर्नुहोस्, सबै सुकर्महरू गर्नुहोस्। त्यसपछि बुद्धले अष्टाङ्ग मार्गमा भन्नुभएको छ, के भन्नुभएको छ भने के अरे सम्यक कर्म भनेर भन्नुभएको छ नि त आठवटामा, होइन सम्यक कर्म राम्रो गर, सत्य कर्म भनेर भन्नुभएको छ, यो पाली भाषामा भनिएको हो। किनभने सत्य कर्म गर्ने बित्तिकै त सक्यो त, हामीले कर्मै अहिले के रहेछ भने लास्टमा तपाईँको गर्भ संस्कारदेखि त लिएर तपाईँको गर्भ बसाल्ने बेलामा गर्भमा तपाईँले 9 महिना के गर्ने भन्ने छैन, अथवा त्यो बच्चालाई हुर्काउने युवा पिँढी अथवा शिशुलाई कसरी हुर्काउने थाहा छैन, तर बुहारी ल्याइसकेपछि अनि टाउको समाउनुहुन्छ, मेरो बुरु गर्भ बाँझै भइदिएको बारी हुन्थ्यो, यस्तो छोरो जन्म नभन्दा, यस्तो छोरी जन्म नभन्दा। तपाईँले पछाडि हो कि, तपाईँले सुरुमै तपाईँले आफूले कर्म गर्नु भएन। अहिले यो उदाहरण तपाईँले पहिला सोधेको उसमा चाहिँ मलाई यही लाग्छ, यो कर्म हामीले सुरुदेखि त मिलाउन सकिँदैन। किन भन्दाखेरि तपाईँले गर्भमा अब छ, हाम्रो विज्ञानमा छ, हाम्रो आध्यात्मिक उसमा सबै छ, कस्तो बेलामा गर्व राख्ने? जस्तो तपाईँले भन्नुहुन्छ भने साउनमा गर्व राख्न उचित मानिएकै छैन, साउनमा सकभर यतिखेर रोग आउने ठाउँ हो, अथवा यो बाहिरबाट आउने पानी वर्षाले पनि रोग भित्र आउँछ, सकभर यो महिना गर्भ नराख्नुहोस् भनेर भनिएको छ। हेर्नुहोस् न, अनि त्यसपछि के सोचिन्छ आमिन्दा, फेरि यी चिजहरू डिपली जानिएन, युवाहरूलाई यो आवश्यक छ, अहिले यी चिजहरू हामीले पढाइएको छैन, तपाईँले म राम्रो बोर्डिङमा पैसा धेरै जहाँ हुन्छ त्यहाँ मैले पढाएको छु यो छ, तर संस्कारयुक्तहरू पढाइएको छैन। आज तपाईँलाई हेर्नुहोस् त, जहाँ संस्कार छैन त्यहाँ भत्ताभुङ्ग भएछ। आज नेवारी तपाईँले भन्नुहुन्छ भने नेवार जात होइन, संस्कार हो, हिजो हाम्रा पुर्खाहरूले त्यो संस्कार बचाएर राखेका छन्। अस्ति मात्रै म एउटा यो के भन्छ के सावर भन्छ अरे यो बेबी सावरमा गएको थिएँ, छोरा मान्छे क्यू थिए, छोरी मान्छे कम थिए। हेर्नुहोस् त, त्यहाँ छोरा मान्छे जाने छैन, छोरा मान्छे जानु हुँदैन, टाई सुट लाएर छोरा मान्छेको होटल भरि देख्छु, मलाई त कस्तो कस्तो लाग्यो, तर मैले ती आफ्नै मान्छे थिइन् अनि मैले त्यहीँबाट नमस्ते गरेर हिँडेँ। यो छोरा मान्छेलाई बोलाउने होइन नानु है, यो छोरी मान्छेलाई बोलाउने। जस्तो गुफामा तपाईँहरूको छोरा मान्छे एकदम टाई लाएर पुगेका हुन्छन्, त्यो गुफा निकाल्दाको त्यो होइन, संस्कारको रूपमा हामीले बच्चाहरूलाई के सिकायौं, युवाहरूलाई के सिकायौं, मैले के सिकाएँ मेरा बच्चालाई? अहिले मेरो बच्चा ठूलो भइसकेपछि उसले गरेका देखेर अनि मैले यस्तो हुनुपर्ने, तिमी फलानु जस्तो हुनुपर्ने, तिमी यो जस्तो, हामी कहिले भन्छौ भन्दा फेरि पछाडि मात्रै भन्छौ, ऊ बिहा गरेर उसको श्रीमतीलाई हेला गर्छ, कुटपिट गर्छ, घरमा बाबामासँग गर्छ, अनि त्यतिखेर बल्ल हामी सोध्छौ ए मेरो छोरो यस्तो, अनि छिमेकीसँग भन्छौ, आफ्नो साथीभाइसँग भन्छौ, दिक्क लाएर यो हुनुभन्दा बरु गर्वै नभइदिएको, गर्वमै तुइदिएको भए त यो मैले दुःख पाउँथिन नि त। हेर्नुहोस् त, त्यो हाम्रो सुकर्म गरिएन। अघि नै मैले भने गीताको 2:50 त्यो लेखिएको छ,
1: भने पछाडि हाम्रो सम्यक कर्म असाध्यै महत्वपूर्ण छ भन्ने कुरा बताउनु भएको छ, र हाम्रो संस्कार अति नै उत्कृष्ट छन्, र हाम्रा संस्कारहरू जुन संस्कृतिहरू छन् हाम्रा पुर्खाले कति कुरा बुझाउँदा बुझाउँदै पनि अलिकता मिसकम्युनिकेशन अनि अलिकता घट्दै घट्दै घटाउँदै बढाउँदै नयाँ विकृतिहरू बिसाउँदै गर्दाखेरि संस्कार आज ढौ बजी खाने संस्कार, दही चिउरा खाने संस्कार बेबी सावरमा पुगेको छ, र असाध्यै खुशी भएर एउटा महिलालाई पौष्टिक आहारहरू खुवाउनु पर्ने समयमा होटलका ती सबै अब केमिकल युक्त खानेकुराहरू खुलाइरहेको छ, यो कुराहरूमा ध्यान पुर्याएन भने भोलि त्यो गर्भबाट जन्मने बच्चा यस्तो नहोस् कि भोलि गएर एउटा अभिभावकले पछुताउनु परोस्, होइन? यसले गर्दाखेरि हामी आज धर्मका नाममा, संस्कृतिका नाममा, जातिका नाममा विवाद गर्नुभन्दा आफ्ना संस्कृति आफ्ना धर्महरूलाई संरक्षण गर्दै हाम्रा पुर्खाले दिन खोज्नुभएका उचित कर्महरूलाई चाहिँ हामीले पालन गर्न सक्नु

0: तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162 प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
0: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
0: वेबसाइट www.pokharamarathon.org
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
3: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
6: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
6: हो त
5: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित

0: यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061588115, 98251 98190।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856607729।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834320239, 9828-59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
8: फोन 061-572-648-572-849।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
12: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र
2: पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569972।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454689, 452715।

गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेंस पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 9857-00536।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
3: टाइम चेक
4: यति बेला पूर्वाह्नको 10 बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.nt. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: संजीवनी हस्पिटल नेपालगंज र दानपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162 प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokharamarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
7: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: हेलो
2: हजुर नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: पोखरा को केन्द्रबिन्दु नया बजार में आकाश संबंधी संपूर्ण सेवा एक
2: दृष्टि तपाईको जीवन में उज्यालो ज्योति
1: प्रदेश के पहिलो निजी स्तर संचालित दृष्टि आंखा अस्पताल नया बजार में अत्याधुनिक प्रविधि सहित संचालन में आएको छ।
2: आंखा उपचार संबंधी हमारा सेवा
1: 24 घंटा इमरजेंसी सेवा
2: संपूर्ण ओपीडी सेवा
1: बच्चा को आंखा जांच बच्चा को आंखा डाक्टर र रेटिना संबंधी रेटिना को डाक्टर मोतिया बिन्दु को बिना इंजेक्शन तथा फेको कम्प्यूटर प्रविधि शल्यक्रिया तथा उपचार
2: आंखा संबंधी संपूर्ण जांच एवं उपचार
1: रेटिना संबंधी जांच एवं उपचार
2: जलबिन्दु संबंधी जांच एवं उपचार
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जांच एवं उपचार
2: आँखा छर्केको सिधा पार्ने सर्जरी
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
2: लेजर सर्जरी सम्बन्धी सेवा
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
5: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
7: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 9822979393।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै सुनिरहनु भएको छ।

एफएम ब्याण्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ नेपाली मनहरू। तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। 11 बजिसकेको छ, 3 मिनट पनि गयो, करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहनेछु कार्यक्रम पोखरा कलिन मार्फत। पोखरा कलिनको यो कार्यक्रममा हामीलाई धेरैजना साथीहरूले सुन्नुहुन्छ र सहभागिता पनि जनाउनुहुन्छ। तपाईँको सहभागिता लिने कार्यक्रम हो पोखरा कलिन 061-543-0040 मार्फत। र सँगसँगै हामीले कार्यक्रममा तपाईँको सहभागिता लिन्छौं र केही महत्वपूर्ण जानकारीहरू अपडेटहरू पनि मैले जोड्छु। र अर्को कुरा के छ भन्दाखेरि आज आइतबार हो, आइतबारको यो श्रृंखलामा पक्कै पनि मैले आज गाउँ खाने कथाका प्रश्नहरू सोध्नेछु। होइन, आज केही गाउँ खाने कथाका प्रश्नहरू मेरो साथमै छन्, कम्तीमा नि 10 वटा हुन्छन् र एउटा एकजनाको लागि एउटा नम्बरमा रहेको एउटा प्रश्न राख्नेछु मैले। यदि सही जवाब दिनुभयो भने तपाईँले नेपाल भूतपूर्व खेलाड़ी मञ्चले प्रदान गर्ने आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ 061-543-0040 मार्फत आउनुहोला। अब हामी हप्तैभरि नै नेपाल भूतपूर्व खेलाड़ी मञ्चले प्रदान गर्ने गिफ्ट ह्याम्पर तपाईँलाई प्रदान गर्नेछौ एकजनाको लागि। होइन, त्यो आकर्षक गिफ्ट ह्याम्पर हो जुन तपाईँलाई एकदम बहुउपयोगी काम लाग्न सक्छ। ओके, त्यसको लागि त्यही नै हो, गीत पनि बज्छन्, केही अपडेट पनि रहन्छ र केही कुराकानीहरू थप मैले कुराकानी त जोडि नै हाल्छु। 061-543-0040 एकैछिन पछाडि आउनुहोला, अहिले भने म तपाईँको कल लिन सक्दिनँ।

आज मिति 2083 साल साउन महिनाको 17 गते आइतबार हो। अगस्त 2 तारीक 2026 रहेको छ। आज तिथि भनेको चतुर्थी तिथि हो। नक्षत्र भनेको पूर्व भाद्रपदा हो र आज चाहिँ सूर्योदय 5:28 भइसकेको छ भने सूर्यास्त 5:51 हुनेछ। र आज सार्वजनिक बिदा छ र आज भने शुभ साहित र मुहूर्त केही पनि नभएको पनि मैले जानकारी गराउँछु। त्यस्तो शुभ साहित गर्नको लागि त प्रत्येक पल नै शुभ साहित हुन्, त्यसरी नै अगाडि बढ्नुहोस् है। त आज सरकारले 2 दिन सार्वजनिक बिदा दिएसँगै आज पनि सार्वजनिक बिदा नै छ। सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै घरमै हुनुहुन्छ होला। बाहिर सिमसिम पानी परिरहेको छ पोखरा आसपासको यो क्षेत्रमा। तपाईँको ठाउँतिर चाहिँ के छ कसो छ? गैरातीबाटै पोखरामा पानी परिरहेको छ। बिहानसम्मै सिमसिम सिमसिम पानी परिरहेको थियो। तपाईँको ठाउँतिर गाउँतिर के हुँदैछ होइन, हल्ला खल्ला के भइरहेछ भन्ने कुरा। अब धेरै ठाउँमा त रोपाई पनि सकिसक्यो होला, केही ठाउँमा अझै बाँकी पनि हुनसक्छ। अब छिटोभन्दा छिटो सक्नु होला, किनकि अब रोप्यो भने फेरि पछि धान नपसाउन सक्छ अथवा नफल्न सक्छ कि। जति ढिलो भयो उति होइन, अब त हरियो भएर गोड्ने बेला भइसक्ने बेला हो होइन। अब गोड्ने कतिसल त गोडी पनि सक्नुभयो होला। ठिक छ ल, अब कोदो रोप्ने महोत्सव थियो हिजो पुम्दी बुम्दीमा। तपाईँले थाहा पाउनुभयो कि पाउनु भएन होइन, कहिले रोपाई महोत्सव हुन्छ पोखरामा, कहिले कोदो रोप्ने महोत्सव हुन्छ। हिजो कोदो रोप्ने महोत्सव थियो, यति बेला कोदो रोप्ने बेला पनि हो होइन। अब कसैले अलिक चाँडो रोप्नुहुन्छ जेठतिरै, कहिले अब ठ्याक्कै मकै काटेर सबै पन्छाएर त्यसै रोप्ने पनि चलन छ। हिजो कोदो रोपाई महोत्सव थियो, यहाँहरू जानु पनि भयो होला हेर्न। कतिजनालाई थाहा पनि थाहा थिएन होला, मैले जानकारी गराइहालेँ। र अब कुराकानी हुन्छ आज, एकजनाले प्राइज पनि पाउनुहुन्छ, आकर्षक गिफ्ट ह्याम्पर पाउनुहुन्छ। अब यही नै हुन् कुराहरू। पानी आज र भोलि भारी वर्षाको समेत सम्भावना छ भनेर भनिएको छ होइन। यो मनसुनी रेखा तराई नजिक छ र केही स्थानमा भारी वर्षा हुने भनेर पनि भनिएको छ। देशभर आज 8 बजे बिहान 8 बजे एउटा बुलेटिन जारी भयो। यो मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो साधारणतया धेरै ठाउँमा बादल लाग्नेछ र केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ र भने केही स्थानमा जस्तो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भनेर भनिएको छ। काठमाडौँमा पनि पानी पर्ने भनिएको छ। पोखराको कुराकानी गर्नुपर्दा पनि पानी पर्ने भनेर देखाएको छ। अब यो आसपासको क्षेत्रमा पानी पर्न सक्छ। तपाईँकोतिर चाहिँ के छ कसो छ त्यो एकैछिनपछि जानकारी गराउनु होला कुराकानीको क्रममा है। त ल, फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने पनि तपाईँको कमेन्टहरू राख्नुहोस्, तपाईँको कमेन्टहरूलाई म जोड्दै जान्छु। र सँगसँगै अब यो कोदो, हिजो खास कोदो दिवस नै रहेछ कि, त्यही भएर कोदो रोपाई कार्यक्रम भएर रहेछ है। मैले ठ्याक्कै यो यहाँ भेटेँ। यो थोप प्रसङ्गहरू म जोड्दै अगाडि बढ्छु। अरू त अब तिनै हुन् कुराहरू, त्यसका केही राजमार्गहरू अवरुद्ध छन् होला, त्यो अपडेट म एकैछिन पछाडि जोड्नेछु। मुख्य रूपमा पोखरा काठमाडौँ पनि खुला छ, पोखरा बागलुङ पनि खुला छ, पोखरा स्याङ्जा हुँदै बुटोबलतिर जाने भैरवातिर जाने राजमार्ग पनि खुला छ, बेनिदोमसम्म पनि खुला नै छ। त्यस्तो रोकिएको छ भन्ने खबर हामीले प्राप्त गरेका छैनौँ। अब यो बीचमा केही भइहाल्यो त त्यो पनि फेरि जोडिहाल्छु। र सँगसँगै एकैछिन पछाडि फेरि म तपाईँसँग कुराकानीको लागि जुट्नेछु। अब अहिलेको लागि एउटा गीत राखौँ। आज झरी पनि परिरहेको छ, बबिन प्रधानलाई सुन्न परिहाल्यो होइन, झरी परेको दिन। यो आवाज यहाँहरूको लागि बबिन प्रधानले गाउनुभएको।

0: ल, बबिन प्रधानको यो आवाज तपाईँको लागि मैले राखेँ, सबैजनाको लागि। सबैजना आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, कसैले सुनेर साथ दिनुभएको छ भने कोही टेलिफोन लाइन मार्फत पनि आउने तयारीमा हुनुहुन्छ होला। तम तयारीका साथ बसिरहनु भएको छ। 061-543-4040 मार्फत आउनुहोला, कुराकानी गर्ने क्रममै छौ हामी। स्टुडियोको टेलिफोन नम्बर 061-543-4040 हो। आज गाउँ खाने कथाको प्रश्न मैले राख्छु। बाहिर सिमसिम पानी परिरहेको छ, अब तपाईँकोतिर चाहिँ के छ बरु हालखबर, त्यो पनि बताउन सक्नुहुन्छ। कोही घरमै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, खाना खानुभयो, खाना बनाउने तयारी पनि हुँदैछ होला, पसलमा हुनुहुन्छ अथवा के छ व्यापार गर्दै हुनुहुन्छ होला, अथवा पसलमा बसेर काम पनि गर्दै हुनुहुन्छ, ठिक छ। अब कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला, टक्क गाडीभित्र रेडियो अन्नपूर्ण बजिरहेछ होला, होइन, आफ्नो गन्तव्यतर्फ दौडिँदै हुनुहुन्छ। तपाईँको दिनको शुरूआत भइसकेको छ, अब आज दिन कस्तो व्यतीत हुन्छ त्यो भने अब बेलुकी एकैचोटि विश्लेषण गर्नुहोला। आजको मेरो दिन यसरी व्यतीत भयो, यस्तो भयो भन्दा मनमनै विश्लेषण गर्नुहोस् अथवा कसैलाई सेयर गर्नुहोस्, त्यसले पनि तपाईँलाई फाइदै पुऱ्याउँछ होइन। 11:15 हिजो गरेका कमजोरीहरूलाई आज नदोहोर्याउनुहोस् सगभर, केही केही दोहोरियो भन्दा दोहोरिहाले, नभए आज अर्को तरिकाबाट दिनलाई शुरूआत गर्नुहोस्। हिजोको जस्तो गल्ती आज नहोस् भनेर भनिन्छ नि त, होइन। त्यही भएर एकदमै सही तरिकाले आफ्नो जिन्दगीलाई अगाडि बढाउनुहोस्, सब कुरा ठिकठाक हुन्छ। र म गाउँ खाने कथाको प्रश्न सोध्छौ हामी। यदि तपाईँ विजेता बन्नुभयो भने नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरा पाटन, जो अग्रज खेलाड़ीहरूको संस्था हो, जो तपाईँ पनि अग्रज खेलाड़ी हुनुहुन्छ भने आउनुहोस् नेपाल भूतपूर्व खेलाड़ी मञ्चसँग सहकार्य गर्नुहोस्, आजीवन सदस्य बन्नुहोस्, होइन। धेरैजना तपाईँ जस्तै रिटायर्ड मान्छेहरू, होइन, उहाँहरू आज नेपाल भूतपूर्व खेलाड़ी मञ्चको सदस्य बन्नुभएको छ, आज विभिन्न पदमा हुनुहुन्छ, एकदम गजब छ, होइन। महिने पछि अहिले दौड़ भइरहेका छन्, मासिक दौड़ भइरहेको छ, हप्ताको पहिलो शनिबार भनेर उहाँले तोकेर कार्यक्रमहरू गरिरहनु भएको छ, दौड़का कार्यक्रमहरू भइरहेका छन्। तपाईँ पनि त्यस्तो इच्छुक हुनुहुन्छ भने म पनि भूतपूर्व खेलाड़ी मञ्चको सदस्य बन्न चाहन्छु, यस्तो राम्रो संस्था रहेछ भन्ने तपाईँलाई लाग्न सक्छ, आउनुहोस्। तपाईँ जस्तै मान्छेहरू हुनुहुन्छ, होइन, अब एकदम अहिलेको निवर्तमान अध्यक्ष हुनुहुन्छ दिलबहादुर गुरूङ, होइन, अहिलेको वर्तमान अध्यक्ष हुनुहुन्छ दिलबहादुर गुरूङ, निवर्तमान हरिपराजुली, होइन, अब अरू हुनुहुन्छ, अब रेस्ट डाइरेक्टर तेजबहादुर गुरूङ लगायतका सरहरू सबैजना हुनुहुन्छ, उहाँहरूकै तर्फबाट एउटा गिफ्ट ह्याम्पर तपाईँको लागि रहन्छ, जसले सही जवाब दिनुहुन्छ उहाँहरूलाई नै प्रदान गर्ने होइन। 061-543-4040 स्टुडियोको टेलिफोन नम्बर खुला छ, यहाँहरू आउन सक्नुहुन्छ होइन। ल ठिक छ, अब म प्रसंगतर्फै लाग्छु। यदि तपाईँसँग कुराकानी गर्ने मेलो मेसो मिल्दैछ पक्कै पनि, यहाँहरू सुन्दै हुनुहुन्छ भने 061-543-4040 मार्फत आउनुहोला। अहिलेको लागि एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई वेलकम गर्न चाहन्छु दुला ग्रुपमा। कहाँदेखिको हुनुहुन्छ? नमस्ते।
1: हेलो
0: हजुर, नमस्ते हजुर।
1: हजुर नमस्कार।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईँको शुभ नाम?
1: मेरो नाम रेजिना घिमिरे।
0: रेजिना घिमिरे, रेजिना कताबाट?
1: पोखरा
0: 32। के भन्छ त्यतापट्टि ठाउँलाई? खोलाको छेउतिरबाट हो। अनि रोपाई महोत्सव भएको थियो होइन खोला छेउमा? तपाईँ जानु भएको थियो? ए जानु भएन। अनि के गर्नुहुन्छ रेजिनाले? ए झरी परिरहेछ। ए ल ठिक छ, दिनभरि के छ त आजको काम? आज दिनभरि के गर्दै हुनुहुन्छ, के छ काम? दिनभरि बस्ने होइन, पानी परिरहेछ, के छ र? अब सबै खेती यताउता काम सकिसक्नुभयो होला, के रे, अरू कामहरू सकिसक्नुभयो होला, के रे? ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, आज पहिलोपटक कुराकानी हुँदैछ तपाईँसँग, अघि पछि सुन्नुहुन्थ्यो? ए ल एकदम खुसी लाग्यो, फेरि फेरि पनि सम्झिँदै गर्नु होला। आज गाउँ खाने कथाको प्रश्न छन्, अब तपाईँले एउटा नम्बर रोज्नु पर्ने हुन्छ है त? एक नम्बर रोज्नुहुन्छ है? ल ठिक छ, एक नम्बरमा रहेको यो गाउँ खाने कथाको प्रश्न तपाईँको लागि मैले राख्छु, ध्यान दिएर सुन्नु होला। उड्छ चरो होइन, पुच्छर छ जनावर होइन, के होला? चङ्गा
1: हजुर
0: ल तपाईँले त जान्नु भएको रहेछ त ठ्याक्कै मिलाउनु भयो अन्तिमसम्म सुन्दै गर्नु होला तपाईँ विजेता बन्नुभयो भने आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नुहुन्छ है त हस् रेजिना छोटो अहिलेको लागि उहाँ हुनुहुन्थ्यो रेजिना घिमिरे हामीलाई खोलाको छेउ पोखरा 32 फोन गर्नुभएको थियो पालो तपाईँसँग कुराकानी गर्ने हो कार्यक्रम हो पोखरा कलिङ स्टुडियो रेडियो अन्नपूर्ण 93.4 MHz सँगसँगै हामी छौ यदि तपाईँले सही जवाब दिनुभयो भने प्राप्त गर्न सक्नुहुनेछ आकर्षक गिफ्ट ह्याम्पर नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा प्रदान गरिनेछ त्यो प्राइज लिनको लागि तपाईँ रेडियो अन्नपूर्णमा आउनुपर्छ त्यस पछाडि अनि के गर्ने कसो गर्ने हामी दिइहाल्छौँ नि होइन ढुक्क भएर पहिला तपाईँ विजेता भन्नु पर्यो कि होइन त ल ठिक छ तपाईँसँग कुराकानी गर्ने कार्यक्रम पोखराको अलिनमा हामी छौ सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला हामीलाई कतिजनाले सुनि पनि रहनु भएको छ यता फेसबुक लाइभ मार्फत आज शिव कता जानुभएछ आउनु भयो नि त है मुना राई लिम्बुले दर्शन नमस्कार हजुर धनकुटाबाट सुन्दैछु सबैलाई मिठो सम्झना र माया छ है भन्नुभएको छ मुना के साल खबर धेरै समयपछि देखिनुभयो फेसबुक लाइभको कमेन्टमा धेरै धेरै धन्यवाद व्यक्त गर्छु शिवको कमेन्ट आएन आज कहाँ जानुभएछ व्यस्त हुनुभएछ क्या होइन ल अब मैले भनिहालेँ अब सुनको मूल्य घटेछ है ल धेरै नै घटेछ क्या हो स्थानीय बजारमा सुनको मूल्य आज केही घटेको छ शुक्रबारको तुलनामा सुनको मूल्य आज 1800 रूपियाँले घटेको हो भने चाँदीको मूल्य 45 रूपियाँले घटेको हो नेपाल सुन चाँदी व्यवसायीले जनाए अनुसार यो महासंघ छ आज सुन प्रति तोला 2,83,200 रूपियाँमा कारोबार भइरहेको छ है ल थाहा पाउनुभयो नि होइन मैले भन्छु कि कार्यक्रममा कहिलेकाहीँ यस्तो हुन्छ अनि अरू के छन् तपाईँ अब तपाईँले थाहा पाइसक्नुभयो एकजना पर्वतारोही पाकिस्तानको एउटा हिमश्रृङ्खला चढ्ने क्रममा जसलाई निम्स दाई भनेर चिनिन्थ्यो उहाँले धेरै हिमालहरू चढेर नेपालको नाम एउटा उच्च बनाउन सफल हुनुभएको थियो उहाँको निधन भएको छ पर्वतारोही विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा उहाँलाई निम्स दाई भनेर चिनिन्थ्यो उहाँसहित 10 जनाको निधन भएपछि नेपाल यति बेला शोकमा छ विश्व पर्वतारोहणको इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोहीको रूपमा स्थापित निम्स दाईको असामयिक निधनले नेपाली अन्तर्राष्ट्रिय पर्वतारोहण समुदाय साहसिक पर्यटक क्षेत्र लगायत लाखौं समर्थकहरू स्तब्ध बनाएका छन् तपाईँले पनि नाम सुन्नुभएको थियो होला जो एकदमै कठिन परिस्थितिका हिमालहरू पनि उहाँले आरोहण गर्नुहुन्थ्यो यति पोजिटिभ माइन्ड भएको मान्छे होइन यति फिट मान्छे मैले पनि एकपटक भेट्ने मौका पाएको थिएँ निम्स दाई जसलाई निर्मल पूर्जा भनेर चिनिन्छ उहाँको पाकिस्तानको एउटा हिमाल कारा कोमर पर्वत श्रृङ्खलामा चढ्ने क्रममा उहाँको दुःखद निधन भएको छ र यो घडीमा हामी पक्कै पनि एकछिन भावुक बनायो यो कुराले यस्तो खालका फेरि यस्ता खालका मान्छेहरू नेपालले पाउन गाह्रो छ कि त्यो भन्न चाहन्छु म ओके 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्ने कार्यक्रम पोखरा कलिनमा हामी छौ शिवको कमेन्ट आइसकेछ सापट्टि पैसा कसैलाई नदिनु आफ्नो पैसा भिक मागेझै माग्नु पर्दा साह्रै नमजा हुने रहेछ साथी शुभ प्रभात नमस्कार दाई म पनि सुन्दैछु है पोखरा कलिन सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने समय बितेको पत्तै नहुने आज मौसम शीतल छ है पोखरा 10 भन्नुभएको छ सिमसिम पानी परिरहेको छ भनेर हामीलाई शिवकुमार विश्वकर्माले कार्यक्रम सुन्दै गर्दा कमेन्ट गर्नुभएको छ तपाईँलाई धेरै धन्यवाद व्यक्त गर्छु शिव म त आउनु भएन भन्ने लागिरहेको थियो ठ्याक्कै आउनुभयो कि फेरि कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 खुला छ एक नम्बरमा रहेको प्रश्न मैले हाम्रो रेजिना घिमिरेले रोज्नु भएको थियो र उहाँले सही जवाब दिएर गइसक्नु भएको छ बाँकी नम्बरहरू एकदमै खुला छन् तपाईँको लागि आज गाउँखानेको थाहाको प्रश्न सोध्छु र सही जवाब तपाईँले दिनुभयो भने नेपाल भूतपूर्व खेलाड़ी मञ्चले प्रदान गर्ने आकर्षक गिफ्ट ह्याम्पर तपाईँले प्राप्त गर्न सक्नुहुनेछ त्यसको लागि तपाईँ 061-543-0040 मार्फत आउनुहोला सल्लाह त जनाउनुको लागि है त ल एकैछिन कमर्सियल ब्रेक राखौं ब्रेक पछाडि म आउँछु है त
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: बिग सत्र भरोसाको यो यात्रा बिग मार्ट

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ
2: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98-028-59321 061-581-871
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
4: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका
5: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
6: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
1: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
0: वेबसाइट www.pokhramarathon.org
6: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: Hello, Pokhara calling.
1: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन। पोखरा कलिनको आजको व्यवसाय भनेको हाइदराबादको व्यवसायमा छौं र कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 0165340040 खुला छ। हामी एकजना श्रोता साथीसँग कुराकानी गरिसकेका छौं। 11:32 गएको छ। सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ, आफ्नो आफ्नै धुनमा हुनुहुन्छ होला। ठिक छ, सुनेर साथ दिनुहुनु भएको छ, कतिले सहभागिता जनाएर पनि साथ दिइरहनु भएको छ। शुक्रबार सुन्न पाइरहने दाईको आवाजलाई भन्नुभएको छ, त्यस्तै हो, कार्यव्यस्तताले गर्दाखेरि आउनु पाइएन होइन, अब आज नै आइहाल्यो, त्यही नै हो कुरा। ल, एक नम्बर गइसकेको छ, बाँकी नम्बर यहाँले रोज्नु होला। जसले सही जवाब दिनुहुन्छ उहाँले प्राप्त गर्न सक्नुहुन्छ। नेपाल भूतपूर्व खेलाड़ी मञ्चले प्रदान गर्ने आकर्षक गिफ्ट ह्याम्पर यहाँकै हुनेछ। जसले सही जवाब दिनुहुन्छ, अब प्राइज लिन आउने नआउने त्यो तपाईँको कुरा हो, हामी दिने काम चाहिँ हामी गर्छौं, हामी बोल्छौं, दिन्छौं। 11:33 स्टुडियो घड़ीमा कार्यक्रम पोखरा कलिन यहाँहरूको लागि यति बेला क्रममा रहेको छ। आवाजबाट सबिन तपाईँको साथमै छु र तपाई मेरो साथमै हुनुहुन्छ, कुराकानी गर्नको लागि रेडियो सुनेर भए पनि साथ दिइरहनु भएको छ। 11:33 गएको छ स्टुडियो घड़ीमा। तपाई कुराकानीको लागि 0165340040 मार्फत आउनुहोला। म अपडेट तर्फ लागे, अब कहीँ त्यस्तो अपडेटहरू छ भने हामीले कार्यक्रममा यहाँलाई दिँदै आइरहेका छौं जानकारीहरू होइन। काठमाडौँ सहित 37 जिल्लामा आकस्मिक बाढ़ीको जोखिम भन्न भनिएको छ। इरान विरूद्धको आक्रमण रोकिएको ट्रम्पको घोषणा फेरि रोकिएछ। के हुन्छ के हुन्छ कि यो इरान र अमेरिकाको तनाव के हुन्छ है। काठमाडौँको गोठा टारमा आग लागि एउटा काठ उद्योगसँगै 14 पसलमा क्षति भन्ने एउटा खबर छ। यो पनि निकै दुःखद खबर हो। यो अब आगो लागेका घटनाहरू हामी धेरै सुन्न सक्छौ, जसलाई अलिकति थोरै सावधानी अप्नाइयो भने यस्ता घटनाहरू रोकिन्छन् भन्ने पनि हो। पछिल्लो समय मानसिक स्वास्थ्यको कुराहरू पनि यहाँलाई थाहा नै छ होइन। मेन्टल हेल्थ भन्यो भनिन्छ, हामी अरू शरीरमा केही समस्या भए तुरन्त हस्पिटल गइहाल्छौँ, तर मेन्टलको समस्या छ भने हामी दबाएर राख्छौँ त्यसलाई, त्यसले गर्दाखेरि पनि अझ विकराल स्थितिहरू आउन सक्छ। यो कुराहरू यहाँले थाहा पाइसक्नु भएको छ। अहिलेको लागि अर्को एउटा गीततर्फ लाग्यो है त, अब गीत सुन्नै पर्छ मनोरञ्जनको लागि। गीत सङ्गीत एकदमै अपरिहार्य छ भन्दै थिएँ, एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई वेलकम गर्छु है त। नमस्ते।
2: नमस्कार।
1: नमस्ते हजुर, कहाँदेखि को बोल्दैछ? यहाँको शुभ नाम?
2: म धनकुटाबाट मुना राई लिम्बु।
1: धनकुटाबाट मुना राई लिम्बु,
2: हजुर।
1: के छ मुनाको हालखबर?
2: ठिकै छ।
1: अनि रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन?
2: हजुर, आज एकदमै सुरुदेखि
1: सुनिरहेको छु। ए, सुरुबाटै सुन्दै हुनुहुन्छ है?
2: हजुर।
1: अनि के छ, धनकुटातिर पानी परिरहेछ, घाम लागिरहेछ, के छ अहिलेको मौसमको कुराकानी गर्नुपर्दा?
2: अहिले मौसमको कुरा गर्नुपर्दा एकदमै मन्द मन्द घाम लागिरहेछ भन्नुपर्छ।
1: ए, घाम लागिरहेछ भनेपछि गर्मी कतिको छ त?
2: गर्मी अब हिजो अस्ति चाहिँ धेरै नै थियो, आज भोलि अलिकति कम भएको
1: छ होइन। ल, अनि खाना खानु भयो त?
2: खाना भएको छैन, अब भर्खरै खाना बनिसके।
1: ए, खाना पाकिसक्यो?
2: हजुर।
1: ल, एकछिन पछाडि खाने तयारी। के छ आज दिनभरिको व्यस्तता के छ त मुनाको?
2: त्यस्तो खासै केही छैन, अब घरैसी काममै दिनहरू
1: है, घरैसी काम गर्ने बस्ने त्यही नै हुन्छ होइन।
2: हजुर।
1: ल, ठिक छ, त्यसो भए अब हामी आज गाउँ खाने कथाको प्रश्न सोध्छौँ र यदि तपाईँले सही जवाब दिनुभयो भने विजेता पनि बन्न सक्नुहुनेछ। अहिलेको लागि तपाईँलाई कति नम्बर राखौँ? नआए पनि अब एकदेखि 10 नम्बरसम्म, एक नम्बर गइसकेको छ। ल, तपाईँको लागि यो 7 नम्बर चाहिँ लक्की बनोस्, सही जवाब दिनु होला है त। ल, ठिक छ। त देखिए म हराउने, म देखिए त हराउने, के होला, कस्तो अचम्म? त देखिए म हराउने, म देखिए त हराउने, के होला?
2: थाहा
1: भयो, छाया भन्नुहुन्छ? ल यसको सही जवाब हो अँध्यारो र उज्यालो है
2: हजुर एकदमै अब मैले चाहिँ यो गाउँठाने कथा चाहिँ आउँदैन कि त्यतिकै अब मैले चाहिँ कल गरेको
1: ल एकदम खुसी लाग्यो ठिक छ फेरि फेरि पनि सेनी
2: कार्यक्रममा सुनेको पनि कल नगरेको पनि धेरै भयो त्यो हजुरसँग त्यही भएर मैले चाहिँ कल गरेको
1: भन्नुपर्छ ल गजब एकदम खुसी लाग्यो फेरि फेरि पनि सम्झिँदै गर्नु होला भन्दै अहिलेको लागि कार्यक्रमबाट छुटौँ है त
2: हजुर
1: हुन्छ नमस्ते उहाँ हुनुहुन्थ्यो मुन्ना राईले हामीलाई धनकुटाबाट फोन गर्नुभएको थियो हाम्रो कार्यक्रममा पहिला पनि उहाँ नियमित आउनुहुन्थ्यो अहिले भने बीचमा ग्याप भयो तैपनि फेरि धेरै समय पछाडि सम्झिनुभयो एकदमै खुसी लाग्यो 0615340040 मार्फत तपाईँ पनि यस्तै गरी सहभागिता जनाउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला छ यदि तपाईँले सही जवाब दिनुभयो भने नेपाल भूतपूर्व खेलाड़ी मञ्चले प्रदान गर्ने आकर्षक गिफ्ट ह्याम्पर तपाईँको लागि नै रहन्छ जुन गिफ्ट ह्याम्पर लिनको लागि तपाईँ विजेता बन्नु पर्यो विजेता बनिसके पछाडि रेडियो अन्नपूर्णमा आउनु पर्यो रेडियो अन्नपूर्णमा आइसकेपछि अब दिने कुरा चाहिँ हामी दसैँ दिलाउँछौ ढुक्क भएर आउनुहोस् तपाईँले जित्नु मात्र पर्यो कि टेलिफोन लाइन मार्फत आउनु पर्यो कुराकानीको लागि कार्यक्रममा मनोरञ्जनको लागि गीत पनि बज्छन् होइन अब अरू कुराहरू पनि महत्वपूर्ण जानकारीहरू पनि मैले जोड्छु कार्यक्रम सम्पूर्ण कुराहरूको प्याकेज अन्तर्गत पर्छ 11:38 गएको छ एक दुईजना साथीसँग कुराकानी गर्न सम्भव छ अझै पनि मजाले कुराकानीको लागि स्टुडियोको टेलिफोन नम्बर 0615340040 मार्फत आउनुहोला टेलिफोन लाइन खुला छ है त म गीततर्फ लाग्छु भन्दै थिएँ एकजना साथी आएर कुराकानी गर्नतर्फ लागे अब के गरौं है एकजना साथी आएर त कुराकानी गर्नुहुन्थ्यो मजाले भन्ने कुरा होइन यदि तपाईँ सुन्दै हुनुहुन्छ भने आउनुहोस् न 0615340040 मार्फत र तपाईँ विजेता बन्नुभयो भने पाउनुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर एउटा एकदमै गजबको चिज तपाईँले पाउनुहुन्छ पाइसकेपछि थाहा पाउँछ कि है अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत नमस्ते
3: नमस्ते सर म शालिक पौडेल
1: के चालको
3: ठिक छ सर
1: धन्न छिराइहाल्नु भयो फोन
3: होइन भर्खरै मैले रेडियो खोल्दै थिएँ
1: ए
3: त्यो भएर पनि थाहा भयो
1: ए नभए एकैछिन ढिलो भएको भए कार्यक्रमबाट बिदा हुनु बेला हुन्थ्यो कि
3: हजुर सर
1: ल ठिक छ अब भर्खर रेडियो खोल्नुभयो भने त तपाईँले थाहा पाउनु भएको छैन आज विषयवस्तु के छ आज हामी गाउँखाने कथाको प्रश्न सोध्छौ अहिलेसम्म दुईजना साथीहरूको सहभागिता रह्यो तपाईँ एकदम हल्लामा हुनुहुन्छ हजुर पछाडि डिस्टर्ब आयो के गरौँ
3: कुराकानी गर्दैछन् पछाडितिर म त निस्केर
1: अब उहाँलाई साइड लगाउनुहुन्छ अथवा तपाईँ साइड लगाउनुहुन्छ के छ
3: समीक्षा चुप लागेको छ
1: है
3: ल सर ल भन्नुहोस्
1: ल अनि लेख साइडतिर के छ हालको
3: सबै ठिकै छ सर त्यो दिन शीतलमय नै छ बिहानभरि पानी परे पनि विषयवस्तुतिरै जाउँ सर
1: ल ठिक छ तपाईँको लागि कति नम्बर
3: कति कति गइसके
1: एक र सात
3: नौ
1: ल नौ नम्बर भन्नुभयो
3: हजुर
1: नौ नम्बरमा रहेको प्रश्न तपाईँको लागि होइन
3: हजुर
1: तल नाली माथि पानी नाली बीचमा फाली के होला तपाईँको डिस्टर्बेन्स एकदमै बढी भयो अलिक
3: तल नाली माथि भन्नुहोस् त एकचोटि फेरि
1: तल नाली माथि पानी नाली बीचमा फाली फोन ल है त छुटिहालौ कृपया मैले आग्रह गरेँ तपाईँको एकदम डिस्टर्बेन्स बढी भयो भने अब अरू बोलेको अनियरमा जाने कुरा हो होइन फोन अब काट्नु पनि के काटौँ होइन त्यसको सही जवाफ हो मकै है तल नाली माथि पानी नाली बीचमा फाली है त उहाँले पनि सही जवाब दिन सक्नु भएन पास गर्नुभयो सालिक अब आइन्दा यस्तो चाहिँ डिस्टर्बेन्स हुने काम चाहिँ नगर्नु होला किनकि अन इयरमा जाने कुरा हो अब पछाडि ब्याकग्राउन्डमा सानो बोल्यो भने पनि त्यो एकदमै अब तपाईँ हामी बोल्दा पो फर्मल्ली बोलिन्छ पछाडि बोल्नेहरू त्यस्तो खालको कुराहरू होइन भयो भने त त्यो त लाखौँ श्रोताहरूले सुनिरहनु भएको छ नि त हामीलाई अनि अर्को कुरा के छ भन्दा हाम्रो फेसबुक लाइभमा त सधैँ रहन्छ कि यो त होइन तपाईँले अहिलेको यो कार्यक्रम अबको एक वर्षपछि सुन्छु भने पनि पाउनुहुन्छ कि किनकि हाम्रो फेसबुक लाइभमा छ यो कार्यक्रम युट्युबमा छ होइन सामाजिक सञ्जालमा छ भोलि यही कुराहरू कसैले काटेर एउटा कसैको आफ्नो सामाजिक सञ्जालमा राखिदियो भने त यो डाउनलोड गरेर त्यसलाई काटकुट पारेर राखिदियो भने त हालत के हुन्छ भने होइन यो कुरा विचार पुर्याउनु होला अब तपाईँको फोन मैले च्याप्पै काट्न सकिनँ तैपनि तपाईँ रोकिन्छ कि भन्ने थियो रोकिने आवाज चाहिँ एकदमै बढी नै भयो त्यसले गर्दाखेरि पनि अलिक यो मजा भएन है सालिक फेरि फेरि आउँदाखेरि यस्तो चाहिँ नहोस् ओके गांव खाने का धागा प्रश्न मैं सोधी रखे 61 43 40 40 मार्फत 11:42 गए स्टूडियो घड़ी में कुरा को स्टूडियो टेलीफोन नंबर खुला यदि तपाईले सही जवाब दिनुभयो भूतपूर्व खिलाड़ी मंच जो अग्रज खिलाड़ी को संस्था हो इसलिए मासिक रूप में पहिलो शनिवार 5 किलोमीटर 3 किलोमीटर का दौड़ करते आई 12 महीना अहिले दौड़ प्रतियोगिता पोखरा में दौड़ संस्कृति को विकास गर्न दौड़ संस्कृति मार्फत पर्यटन प्रबन्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न धेरै खालको भूमिकाहरू निर्वाह गरिरहेको छ नेपाल भूतपूर्व खेलाडी मञ्चले है त ल ठीक छ अहिलेको लागि हामी कार्यक्रममा एकछिन ब्रेक राख्छौ ब्रेक पछि आउँछु है त
4: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98222993
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
7: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
8: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
8: शशिधर अनि तिमी नि
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
8: त्यो पनि एनटीएचएमसीमा छ नि
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: फिस्टल आईवीएफ केन्द्र में जाओ अब बाझोपन को नैराश्यता खुशी में बदलाओ।
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटल में खुले फिस्टल आईवीएफ केन्द्र समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन संग परामर्श लिनु
2: साच्चै हो र
1: ए बाबा हो वहाँ तो स्त्री तथा प्रसूति रोग बाझपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इंडिया बाट असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवामा लागि सक्नु भएको छ क्या विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का लागि आईवीएफ विशेषज्ञ द्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौं पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-084-46-525
3: ओहो नासर बे कति छाब डिजाइन बे मारे खाना खिनानी खानी तोला
4: खानै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाडी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिम ओछे
4: हजुर किने झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म विशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
3: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रबा ताक रिबा जाल जाति कृबा छतैरा नत खैमा बिलन चन्ने यामो
3: तोय मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
6: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दात रोग, पेट छाती तथा मोटु रोग,
7: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
6: हाड जोड्नी, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
7: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
6: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-9900।
1: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
8: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
8: के गर्ने त बाबा, तपाईलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
10: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
8: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
10: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
11: हेलो पोखरा कलिङ।

0: ओके कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा पोखरा कलिन सुन्दै हुनुहुन्छ रेडियो अनुभव 93.4 MHz सँगसँगै हामीलाई यति बेला विश्वभरि र सँगसँगै हामीलाई पोखरा र आसपासको क्षेत्रमा फ्रिक्वेन्सी मोडुलेसन मार्फत र विश्वभरि हामीलाई हाम्रो अनलाइन माध्यमहरू मार्फत एकै साथ सुनिरहनु भएको छ। कार्यक्रमबाट लगभग छुट्नुपर्ने बेला भएको छ, यहाँले सुनेर साथ दिनुभयो, अन्तिम अन्तिममा छौं, एकजना साथी आउनुभयो जस्तो लागिरहेछ, स्वागत गरिहालौं है। त छोटो मिठो कुराकानी, नमस्ते।
1: हेलो
0: हजुर, नमस्ते हजुर।
1: नमस्ते नमस्ते,
0: कहाँदेखि को बोल्दै?
1: हेलो
0: हजुर हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर,
1: नयाँ बजारबाट
0: भरत थापा। नयाँ बजारबाट, अनि के छ भरतको हाल खबर? के गर्नुहुन्छ नयाँ बजारमा? काम गर्नुहुन्छ? के काम गर्नुहुन्छ त? के
1: भन्नुभयो?
0: ए, आवाज सानो आइरहेछ। ल ठिक छ, म अलि चर्को बोलिरहेको छु है त। अनि नयाँ बजारमा चाहिँ के काम गर्नुहुन्छ भरतले? पसलमा बस्ने काम हो। ल, रेडियो सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ भने यहाँको लागि नम्बर एउटा रोज्नु पर्यो है त। हामी अन्तिम अन्तिममा छौँ। तीन नम्बर। ल, तीन नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त, यो गाउँ खाने कथाको प्रश्न हो। पक्कै छ, नजिक छ, छाम्दा छैन, समात्न सकिँदैन, के होला?
1: सपना।
0: पक्कै छ, नजिक छ, छाम्दा छैन, समात्न सकिँदैन है। नजिक नजिक पुगे जस्तो लाग्यो तर अलिक मिलेन, यसको सही जवाब छाया है त। ल, फेरि सम्झिँदै गर्नु होला। हस्, नमस्तेमा हुनुहुन्थ्यो भरत थापा, हामीलाई नयाँ बजारबाट फोन गर्नुभएको थियो। जे होस्, नजिक नजिक पुग्नु भएको थियो, अब मिलाउन भने सक्नु भएन। भोलिको दिनमा पक्कै पनि हामी भोलि पनि यसै गरी आउँछौ। नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। आजको लागि कार्यक्रमबाट छुट्नुपर्छ। पानीको रिमझिम, प्रकाश श्रेष्ठको आवाज ब्याकग्राउण्डमा उठिसकेको छ। आज फोन गर्नुभयो रेजिना घिमिरेले खोलाको छेउबाट, मुना राई लिम्बू धनकुटाबाट, शालिग्राम पौडेल लेक साइडबाट, भरत थापा हुनुहुन्थ्यो नयाँ बजारबाट। एकदम नजिक पुगेर पनि भरत थोरै चिप्लिनु भयो, अब भोलिका दिनमा मिलाउनु भयो भने फेरि प्राइजको व्यवस्था छँदैछ। आजको लागि रेजिना घिमिरे विजेता बन्नु भएको छ, खोलाको छेउबाट हुनुहुन्छ रेजिना। तपाईँ आफ्नो प्राइज लिनको लागि शनिबार नआउनु होला, अन्य दिनमा बिहान 10 बजेबाट बेलुका 4 बजेसम्म रेडियो अन्नपूर्णको कार्यालय पोखरा 4 गैराबाटमा तपाईँ आफै आउँदा पनि भयो होइन, म त भ्याउँदिनँ, कसैलाई पठाउँछु भन्नुहुन्छ भने पनि तपाईँको सम्बन्धित मान्छेलाई यसो भनेर, म यस्तरी विजेता भएको थिएँ यो दिनमा, त्यति गएर प्राइज ल्याइदिनु न भनेर पठाउनु भयो भने पनि त्यो पाउनुहुन्छ है त। ढुक्कको तालले शनिबारको दिनमा होइन, बिदाको दिन पर्दाखेरि पनि मिलेन, अन्य दिनमा भोलिबाट तपाईँले 10 बजेबाट 4 बजेसम्म ढुक्क भएर पठाउनु होला है त, अथवा तपाईँ आफै आउँदा पनि भयो, अथवा तपाईँको कोही मान्छे पठाउँदा पनि भयो है। ल ठिक छ, थ्याङ्क यू सो मचसम्म रेडियो अन्नपूर्णको कार्यालय पोखरा 4 गैराबाटमा तपाईँ आफै आउँदा पनि भयो होइन, म त भ्याउँदिनँ, कसैलाई पठाउँछु भन्नुहुन्छ भने पनि तपाईँको सम्बन्धित मान्छेलाई यसो भनेर, म यस्तरी विजेता भएको थिएँ यो दिनमा,

फेरि थप अपडेटका साथ उपस्थित हुनेछु भन्दै भोलिको श्रृंखलामा तपाईँ हाम्रो भेट हुनेछ। रेडियो सुन्नुभयो, कमेन्ट गर्नुभयो, फोन गर्नुभयो, सबैलाई थ्याङ्क यू सो मच। तपाईँ हाम्रो भेट अन्य श्रृंखलामा हुन्छ। यहाँहरूको दिन शुभ रहोस्, जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइ

0: आउनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061 587 2 65 553 834

0: पालु होस सँगै दौडौ स्वस्थ बनौ
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokharamarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
4: ओहो नाचर बे कति छाबा डिजाइन बे मारे खाना खिनानी खनि तोला
5: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
4: ए नै छाबा मारे दोकान पो मोना नै प्रेसलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर किमे झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिवा जाल जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय निल ती बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 9855358 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 5706612 र 9822979393।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061433385 98568

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती विन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: ಡಿಸ್ಕೌಂಟ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: प्रत्येक महिना को पहिलो शनिवार सँगसँगै दौडौं
2: स्वच्छ पोखरा स्वस्थ पोखरेली को नारालाई साकार पारौं.
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथन को आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंच द्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ. यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं.
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ.
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्. यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ. यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ.
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ.
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला. सम्पर्क 061588716.
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला.
1: वेबसाइट www.pokharamarathon.org.
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा.
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक. सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71.

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक,
3: यति बेला दिउँसोको 1 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारी को लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5383-834।
2: नाइन थ्री पॉइंट फोर।

0: आउनुहोस्, सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
0: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
0: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
0: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
0: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: फेस्टल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
3: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
7: 93.4

0: रेडियो अन्नपूर्ण 93.4
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-5-91-728, मोबाइल 98-560-0-27-29।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-0329, 98028-59321, 061-581-8071।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भर पर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भर पर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सुवर्ण अवसर
0: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2।
5: शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
4: रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
8: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
8: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
8: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
8: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा।
6: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2-77।
10: 93.4

0: दाई 36 छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दिनँ प्लिज यार। के तपाईँको छैन दाई? के भन्छु यो
1: हिम्मत भनेको दाई, हिम्मत
0: भाउजू भाउजू

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
0: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.

0: मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
1: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त
1: हत्तेरी हो नि, बरु आजै गइहालौ।
0: पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061 450 424, 98 084 46 525।

0: Paretwa kie nagari pokrama, Metro City Hospital Prali, Sirjanasok Pokrali, Bibina Kisimka, Bisasagya Chikitsak Sewarko, Upachar Lyaeko Jankari Garaudachhau.
1: Hamra Sewaharu.
0: Heart Jodne, Nasa Tata Merudanda Rog.
1: General Surgery, Sabai Prakarka Operation Sewa.
0: Mirgaula Tata Mutra Rog, Euro Surgery.
1: Pet, Chhati, Mutu, Thairak Rakha Madhumiharu.
0: Neuro Surgery Sewa.
1: Bal Rog.
0: Nak Kan Tata Ghati Rog.
1: Manasik Tata Isnayu Rog.
0: Prasuti Tata स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा आर सृजना चोक कास्की
0: फोन 061-572-648 572-849
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59321-061-581-871

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारेगना खिनानी खनि तोला
2: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाटी दुकान महेन्द्र पुलाडी तोला
1: ए नै स्याबा मारे दुकान पो मोना नै प्रेसलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब क्यार मोहै
1: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
1: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्रीटेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
7: नाइट 3.4

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
1: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे।
2: हले गर्मीमा नयाँ ट्विस्ट,
1: रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स,
2: चिसो हले।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिदेखि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-9972-77।
9: आउनुहोस् सँगै दौडौ, स्वस्थ बनौ।
8: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
10: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
8: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
10: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
11: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
8: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
10: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
8: वेबसाइट www.pokhramarathon.org ओआरजी
10: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हर्ने
2: रिफ्रेसमेन्टमा न्युट्रिसन मिल्क।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुलसिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्कमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226853584।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 0615881598251990190।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडी को शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम, सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारी को लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
2: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया? को छ र माया नलाको चोखो? को छ र मायाले नरोको? डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढुकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: उनैको कलेज उनैको हेर यो छाती

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-9190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: ओहो नाचर बे कति छ्याब डिजाइन बे मारै गना खिनानी खनि तोला
1: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाब छाब छाब मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडेरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नता खैमा दिलन चन्नै यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतै र तान मि भिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-5-60-33-405 98-5-60-33-405
4: सँगै दौडौ स्वस्थ बनौ
3: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
5: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
6: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
3: वेबसाइट www.pokharamarathon.org
5: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
8: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थका,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5538 34।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं, प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: त्यो विदेशबाट आउँदाखेरि पाउँछ अरे नि एयरपोर्टमा महँगो रक्सी के ब्युटी फ्री हो, त्यो रक्सी ल्याइदिनुहोस् मलाई।
6: ब्युटी फ्री होइन हो, त्यो ड्युटी फ्री हो।
5: ए हो हो, ड्युटी फ्री ल्याइदिएछस् नि। ए पक पक पक रोक त।
7: के भयो
8: हाम्रो याङ्गी कहाँ छ? याङ्गी
7: तँलाई किन चाहियो? याङ्गी छोड्दे
8: अनि किन चाहिने? यत्रो वर्षपछि आएको आफ्नो मान्छेलाई हेर्न मन लाग्दैन? कहाँ छ याङ्गी?
7: त्यो त अहिले भट्टी खोलेर बसिरहेको छ।
8: भट्टी खोलेर बसेछ? भट्टी पहिला हिँड्ने स्टार्ट गर्छ त।

0: मेरो दाई ढोगे है ढोगे
1: आशीर्वाद
0: सन्जे हुनुहुन्छ दाई
1: त घर जान छोडेर बाबाको आशीर्वाद दिन छोडेर यी लोग्ने स्वास्नीको के चटक हेर्दैछस्
0: लोग्ने स्वास्नी
1: हो यिनीहरू लोग्ने स्वास्नी हो यो भट्टी पनि यिनीहरूकै हो घर जानु परेन
0: म आएँ

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0161 591 728, मोबाइल 9856607729।
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
5: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
6: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 0165887116।
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला,
0: वेबसाइट www.pokhramarathon.org,
5: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761005230।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0161527426 5375256
1: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नुपर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34-834।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
11: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
10: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
11: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
10: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
11: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
10: वेबसाइट www.pokharamarathon.org।
11: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
10: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1100।

0: 5788162।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434329329, 98028359321, 061-581-8071।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokharamarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: 200,000 यत्रा वर्षा देखुन मरी मेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति कहिले करोडपति
1: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला
2: वेबसाइट www.pokharamarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युकेसँग
6: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
7: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
6: नेपाल आदिवासी जनजाति महासंघ
8: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2077

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0615674558 577903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98229993

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। चार महिनामा 4,000 भन्दा बढ़ी विपदका घटना, 196 जनाको मृत्यु, सर्पदंशबाट सबैभन्दा बढ़ी क्षति। काठमाण्डुमा सिरियल चेन स्क्यान्जिङको रहस्य खुल्यो, कर्मा समूहका नाइकी पक्राउ, महिला र वृद्धालाई बनाइन्थ्यो निशाना। देश र कांग्रेस चण्डी अभियान घोषणा, साउन 20 गते राष्ट्रिय भेला आयोजना हुने। सामान्य बन्दै सुनसरीको जनजीवन, त्रास भने कायमै आजबाट लामो दूरीका बस सेवा समेत सञ्चालन। इरान युद्धको बेला अमेरिकी तेल कम्पनीहरू कीर्तिमानी नाफा कमाउँदै, स्पेनमा तनाव शान्त हुँदै, यूओ सदस्य देशहरूबीच विवाद सिर्जना र एडवर्ड्सले छोडे नेदरल्याण्ड्सको कप्तानी, लिडे बने नयाँ कप्तान, स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका टोरेसले बार्सिलोना छोड्दै। गत वैशाख 1 गतेदेखि साउन 17 गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। 4 जना अझै बेपत्ता रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा कुल 4,053 विपदका घटनाहरू दर्ता भएका छन्। वैशाख यता 5,188 परिवार प्रभावित भएका छन्। वैशाख 1 देखि साउन 17 गतेसम्म 4,053 विपदका घटनामा 196 जनाको मृत्यु, 4 जना बेपत्ता र 1,218 जना घाइते भएका छन्। सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ, जसबाट 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। 716 सर्पदंशका घटनामा 718 परिवार प्रभावित बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार चालू सिजनमा सर्पदंशबाट सबैभन्दा बढ़ी मानिसको मृत्यु भएको छ। सर्पदंशका कुल 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यसबाट 718 परिवार प्रभावित बनेका छन्। चट्याङका 231 घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। त्यस्तै 277 परिवार प्रभावित भएको छ। लेक लाग्ने 57 घटनामा 22 जनाको मृत्यु र 36 जना घाइते भएका छन्। 56 परिवार प्रभावित भएको छ। त्यस्तै यस अवधिमा पहिरोका 685 घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। 586 परिवार प्रभावित भएका छन्। आगलागीका कुल 1,024 घटनामा परि 20 जनाको मृत्यु र 139 जना घाइते भएका छन्। 1,133 परिवार प्रभावित भएका छन्। जनावर आक्रमणका 225 घटनामा 18 जनाको मृत्यु र 1,220 जना घाइते भएका छन्। 342 परिवार प्रभावित छन्। 220 घटनामा 14 जनाको मृत्यु, 3 जना बेपत्ता र 10 जना घाइते भएका छन्। त्यस्तै बाढ़ीबाट 450 परिवार प्रभावित भएका छन्। 480 हावाहुरीका घटनामा 13 जनाको ज्यान गएको छ भने 68 जना घाइते भएका छन्। 1,358 परिवार प्रभावित भएका छन्। यसबाहेक भारी वर्षाबाट 4 जना, डुंगा पल्टिएर 2 जना, वन डडेलोबाट 1 जना, हिउँ पहिरोबाट 1 जना, विस्फोटनबाट 1 जना र अन्य घटनाबाट 1 जनाको मृत्यु भएको छ। असिना र भूकम्पको कारण मानवीय क्षति नभए पनि कर्मश 1 र 3 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार साउन 17 गति बिहान 10 बजेसम्मको 24 घण्टामा देशका 25 स्थानमा कुल 34 विपदका घटनाहरू भएका छन्। सर्पदंश 8 जिल्लामा भएका छन्। 14 सर्पदंशका घटना छन्। यसबाट 1 जनाको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। सुरक्षाका लागि 50 जना प्रहरी परिचालन गरिएको थियो। 10 जिल्लामा 11 आगलागीका घटनामा 5 जना घाइते भएका छन्। उद्धार र नियन्त्रणको लागि 184 जना प्रहरी टोली खटिएको थियो। 4 जिल्लामा 6 पहिरोका घटनामा 1 जना घाइते भएका छन्। सड़क अवरूद्ध खुलाउन र उद्धारमा 13 जना प्रहरी खटिएका थिए। जनावर आक्रमणका 3 जिल्लामा 3 घटना हुँदा 1 जना घाइते भएका छन्। 24 जना प्रहरी परिचालन

स्थापन गरिएको थियो। 24 घण्टाको अवधिमा कुल 271 जना नेपाल प्रहरी टोली उद्धार तथा सुरक्षाको लागि कार्यक्षेत्रमा खटिएका थिए। पछिल्लो 24 घण्टामा 34 विपदका घटना भएका छन्, जसमा एकजनाको मृत्यु 20 घाइते भएका छन्। पछिल्लो 24 घण्टामा अनुमानित 27,25,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ भने 18 चौपाया मरेका छन् र 2 स्थानमा सड़क अवरूद्ध भएको छ। काठमाडौँ उपत्यकामा महिला तथा वृद्धालाई लक्षित गरी सिरियल रूपमा सुनका सिखरी र बहुमूल्य गरगहना लुटपाट गर्दै आएको कुख्यात कर्मा समूहका नायकी कर्मा तामाङसहित 5 प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गर्दै पछिल्लो समय उपत्यका तथा काभ्रेपलाञ्चोक क्षेत्रमा भएको सिखरी लुटपाटका घटनाको अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको कर्मा समूह सक्रिय रहेको खुलेपछि उनीहरूको खोजी शुरू गरिएको जनाइएको छ। प्रहरीका अनुसार अनुसन्धानकै क्रममा कोटेश्वर नयाँ मानेश्वर टोखार बनेपामा भएको सिक्री लुटपाटमा प्रत्यक्ष संलग्न 4 साउन 15 गते बनेपाबाट पक्राउ गरिएको थियो। त्यसपछि थप अनुसन्धानबाट समूहका नायिकी कर्मा तामाङको आवत जावत हुने स्थान पहिचान गरी खोजी गर्दा साउन 16 गते राति करिब 10:25 बजे काठमाडौँको बुढा नीलकण्ठ 13 चुनी खेल स्थित गाम्छा नजिकबाट पक्राउ गरिएको हो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा कर्मा तामाङले आफूसँग रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेको जनाइएको छ। चेतावनी स्वरूप 2 राउण्ड हवाई फायर गर्दा पनि उनी मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि 1 राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो। घाइते तामाङलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, मोटरसाइकलका 5 थान नम्बर प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने टीलक र मास्टर की लगायतका सामग्री बरामद गरेको छ। प्रहरी अनुसन्धान अनुसार समूहले विशेष गरी महिला र वृद्धाको गतिविधि निगरानी गरी उनीहरूलाई एक्लो अवस्थामा निशाना बनाउने गरेको थियो। प्रतिकार गर्न खोजे घाँटी थिच्ने, लछार उपचार गर्ने र कुटपिट गरेर सुनका सिक्री लुट्ने शैली अपनाउने गरेको खुलेको छ। समूहले मुख्य रूपमा 220 सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने, चोरी लगत्तै नम्बर प्लेट परिवर्तन गरी लुटपाटमा प्रयोग गर्ने र घटना सम्पन्न भएपछि पुनः स्वरूप तथा नम्बर प्लेट परिवर्तन गरी उपत्यका बाहिर सस्तो मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार समूहले काठमाडौँको शान्तिनगर, नरेफाँड, धापासी तथा काभ्रेपलाञ्चोकको बनेपामा भएका कम्तीमा 5 सिक्री लुटपाटमा संलग्नता देखिएको छ। अधिकांश घटनामा मोटरसाइकलमा आएका व्यक्तिहरूले बाटो सोध्ने बहाना बनाएर पछाडिबाट आक्रमण गरी सुनका सिक्री लुटेर फरार हुने गरेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका मध्ये प्रतिमान गोले समूहका राइटर रहेको जनाएको छ। उनी ढाँका चोरी मुद्दामा सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। पासाङ घिसिङ मोटरसाइकल चोरीमा संलग्न रही समूहलाई चोरीका मोटरसाइकल उपलब्ध गराउने व्यक्ति भएको अनुसन्धानबाट खुलेको छ। आले गुरूङ आवश्यक पर्दा हतियारसहित घटनास्थल वरिपरि सुरक्षा दिने भूमिकामा रहने गरेका थिए भने मनोज तामाङले लुटिएका सुनका गरगहना गालेर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। समूहका नायिकी कर्मा तामाङ यसअघि पनि चोरी तथा डाका सम्बन्धी विभिन्न मुद्दामा संलग्न रहेको तथा प्रहरी हिरासतबाट फरार भएपछि पुनः काठमाडौँमा मोटरसाइकल चोरी र सिक्री लुटपाटमा सक्रिय भएको प्रहरीको दावी रहेको छ। नेपाली कांग्रेसले साउन 24 गते आइतबारको लागि केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेको छ। पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएको बेला यो बैठक बोलाइएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बैठक साउन 24 गते दिउँसो 1 बजे ललितपुर स्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाउनु भएको हो। बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुनेछ। इतर समूहले साउन 29-31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकेको छ। संस्थापनले असोज 16-19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अध्यावधि गर्ने समयसीमा, विधानमा बाधा अड्काउ फुकाउने वा विधानकै अक्षरस्थ पालना गर्ने भन्ने विवादको समाधान र पार्टीको आन्तरिक संरचनामा नेताहरूको व्यवस्थापनका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। नेपाली कांग्रेसका नेताहरू नयनसिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचोलेले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाडौँमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचोलोको कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनुभयो। देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ। महरका अनुसार साउन 20 गति बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165
प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष बेला आयोजना गरिनेछ। कांग्रेसको संस्थापन इतर पक्षले साउन 29 देखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको हो। देवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। गत आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागि देवानगंजका ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीको देवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अन्य पालिकाहरूमा पनि हिंसा बढ़ेको थियो। सुनसरीको इनेरुवा, भोकराहा, नरिसिंह, कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 वटा पालिकामा कर्फ्यू जारी गरेको थियो। कर्फ्यूकै बीचमा गोली लागि घाइते भएका जयप्रकाश मेहताको पनि उपचारको क्रममा मृत्यु भएपछि मध्य प्रदेशमा पनि हिंसा भड्किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोलबजारमा प्रहरीको गोली लागि गणेश यादवको मृत्यु भएपछि थप हिंसा भड्किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। हिंसा रोकिएसँगै सुनसरीमा लागेको कर्फ्यू हटेको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्र सामान्य जनजीवन त्यहाँ शुरू भएको स्थानीयले जनाएका छन्। गोलीकाण्डमा मृत्यु भएका परिवारलाई संघीय सरकारले 10 लाख रूपियाँ दिने घोषणा गरेको छ। यस्तै देवानगंज गाउँपालिकाले पनि 10 लाख रूपियाँ दिने घोषणा गरेको छ। प्रदेश सरकारले पनि 2 लाख रूपियाँ दिने घोषणा गरेको छ। शहीद घोषणाको प्रक्रिया अगाडि बढ़ाउने सहमति भएपछि अवस्था सामान्य बन्दै गएको हो। दैनिक जनजीवन सामान्य भए पनि स्थानीयमा त्रास भने कायमै रहेको छ। स्थानीयहरू अहिले पनि झडप हुने डरमा रहेको भए पनि सुनसरीको बजारमा आइतबारदेखि पुनः चहलपहल बढ़ेको हो। इनेरुवा बजार क्षेत्रमा सार्वजनिक सवारी साधन नियमित रूपमा सञ्चालन आएपछि सर्वसाधारणको आवत जावत सहज बनेको छ। लामो तथा छोटो दूरीका सवारी चल्न थालेसँगै यात्रुहरूको चाप पनि बढ़न थालेको छ। आइतबारबाट मुख्य बजार, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था पनि क्रमशः खुल्न थालेका छन्। पसल सञ्चालनमा आएपछि किनमेलका लागि उपभोक्ताको उपस्थिति बढ़ेको व्यवसायहरूले बताएका छन्। स्थानीयका अनुसार केही दिन अघिसम्म सुनसान देखिएको इनेरुवा बजार अहिले सामान्य लयमा फर्किन थालेको छ। सुरक्षा निकायको सक्रियता र स्थानीय तहबीचको समन्वयको कारण बजार क्षेत्र शान्त र सुरक्षित बन्दै गएको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनुभएको छ। एक सातासम्म यातायात सेवा अवरूद्ध हुँदा दैनिक यातायात गर्ने सर्वसाधारण विद्यार्थी, बिरामी तथा यात्रुहरूलाई ठूलो शास्ति बिहोर्नु परेको थियो। राजमार्ग बन्द भएका कारण लामो दूरीका बस सञ्चालन हुन सकेको थिएनन्। यातायात व्यवसायी राजन गढेलका अनुसार पहाड़ी क्षेत्रका केही रूटमा सवारी चले पनि यो अवधिमा जनकपुर, वीरगंज, पोखरा, काठमाडौँ लगायतका गन्तव्यमा जाने बसहरू अवरूद्ध थियो। आजबाट भने लामो दूरीका बस समेत सञ्चालन भएको यातायात व्यवसायीहरूले बताएका छन्। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएका छन्। बाँध भत्काएपछि स्थानीय र एसएसबीको समूहबीच विवाद भएको छ। स्थानीयका अनुसार आज दिउँसो 3:30 बजेतिर करिब 15 जना सादा पोसाकमा र अरू हात हतियारसहित 60 जनाको संख्यामा एसएसबी नेपाली भूमि प्रवेश गरेको बताइएको छ। उनीहरूले सुस्ता गाउँपालिका 5 थारूटोलमा बन्दै गरेका 132 मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको स्थानीयले बताएका छन्। भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बन्दैको बाँध भत्काएपछि स्थानीयवासी प्रतिवादमा उत्रिएका छन्। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रूखभन्दा 300 मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको बताउनुभयो। स्थानीयले रोक्ने प्रयास गरे पनि हात हतियारसहित आएकाले रोक्न नसकिएको तर विवाद भएको उहाँले जानकारी दिनुभएको छ। यसअगाडि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाव दिएपछि रोकिएको थियो। नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित एफएनजी ग्लोबल मीडिया सम्मेलन 2026 प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको अधिकारको कार्यान्वयन, प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरण लगायतका विषयमा 9 बुँदे टोकियो घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा कृत्रिम बुद्धिमत्ता एआई लगायतका आधुनिक प्रविधि सम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ। नेपाल जापान कूटनीतिक सम्बन्धको 70 औं वर्षगाँठको अवसरमा महासंघ जापान शाखाको आयोजना र महासंघका सबै वैदेशिक शाखा यूरोप, यूके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत शाखाको सहआयोजना एवं महासंघसँग आबद्ध संस्था नेपाल अमेरिका पत्रकार संघ र नेपाल अस्ट्रेलिया पत्रकार संघको सहकार्यमा सम्पन्न भएको थियो। सम्मेलन पश्चात विज्ञप्ति जारी गर्दै घोषणापत्र सार्वजनिक गरिएको हो। महासंघका अध्यक्ष निर्मला शर्मा, पदाधिकारी, प्रदेश र जिल्ला शाखाका नेतृत्वकर्ता, वैदेशिक शाखाका पदाधिकारी र संचारकर्मीको सहभागिता रहेको सम्मेलनले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा
अंकुश लगाउन नहुनेमा जोड़ दिएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा प्रेस मैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दै संचार सम्बन्धी कानून निर्माण वा संशोधन गर्दा सरकार भएका निकायका प्रतिनिधिसँग परामर्श गर्नुपर्ने आवश्यकता पनि औल्याइएको छ। सम्मेलनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सेवा सुविधा, सामाजिक सुरक्षा, नियुक्ति पत्र, बीमा तथा अन्य श्रमिक अधिकार सुनिश्चित गर्न संचार संस्था र सरकार दुवैको ध्यानाकर्षण गराएको छ। साथै सूचना तथा संचार प्रविधिको तीव्र विकास तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट उत्पन्न चुनौती व्यवस्थापनको लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न आग्रह गरिएको छ। घोषणापत्रमा प्रवासमा रही नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय हितको प्रवर्धन गर्दै पत्रकारिता गरिरहेका पत्रकारप्रति सम्मान व्यक्त गर्दै महासंघको विधान संशोधन मार्फत वैदेशिक शाखामा आबद्ध सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गरिने उल्लेख छ। सम्मेलनले प्रवासमा रहेका नेपाली पत्रकारको आर्जन गरेको ज्ञान, सिप, अनुसन्धान, अनुभव तथा आधुनिक संचार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मान स्वरूप एफएनजी ग्लोबल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय समेत गरेको जनाइएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.n।

0: BCom, BBS, BHM, BCA, BALLB, B Pharma, MBBS आदि ले अध्ययन गर्न पाउनु हुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जॉब होल्डर्स वा आफ्नो व्यवसाय गर्नु हुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमेस्टरमा मास्टर सक्ने अवसर। थीसिस गर्न नपर्ने र बैचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश बैंक, इन्स्योरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266-553-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग एक साता यता पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक सिर्जना चोक र बिरौटा चोकमा ट्राफिक लाइट बल्न थालेको छ। पोखराको व्यस्त बजारको ट्राफिक व्यवस्थापनको लागि 3 वर्ष अघिबाट मात्रै ट्राफिक लाइट चढ़ान गरिएको थियो, तर भदौ 23-24 गतेको जेएनजी आन्दोलनमा ट्राफिक लाइट फोडियो। त्यसपछि लामो समय ट्राफिक लाइट बल्न सकेको थिएन। यसअघि तत्कालीन पोखरा उपमहानगरपालिका हुँदा पोखरामा ट्राफिक लाइट जडान गरिएको थियो। 2056 सालमा तत्कालीन उपमहानगरपालिकाका मेयर कृष्ण थापाले पोखराको विभिन्न चोकमा ट्राफिक लाइट जोड्ने पहल गर्नुभएको थियो। पोखरा कमर्सियल अटो पार्किङ पिक्याप संघको साझेदारीमा पोखरामा ट्राफिक लाइट जोड़िएको थियो। पिक्याप पोखराको सड़कमा पार्किङ शुल्क उठाउने ठेकेदार कम्पनी थियो। जोड़िएका ट्राफिक लाइट नियमित मरमत अभावमा बिग्रिए भने कुनै तत्कालीन जनआन्दोलनका क्रममा फुटाइएपछि व्यवहारिसी बनेका थिए। त्यसपछि 2075 सालमा सड़क विभागले पोखराका विभिन्न ठाउँमा लाइट जोड्न अध्ययन अघि बढ़ाएको थियो। पोखराका 10 चोकमा ट्राफिक लाइट जोड्न सड़क विभाग र पोखरा महानगरले 4 वर्ष अघि नै संयुक्त अध्ययन गरेका थिए। 2078 कार्तिकमा पोखराका 26 ठाउँमा ट्राफिक लाइट जोड्न महानगरसँग विभागले सम्झौता गरेको थियो। विभागले पोखराका मुख्य 5 चोकमा ट्राफिक लाइट राखिसकेको छ। पहिलो चरणमा पृथ्वी चोक, सभागृह चोक, सिर्जना चोक, महेन्द्रपुल 0 किलोमिटर र बिरौटा चोकमा लाइट जडान गरिएको हो। 5 ठाउँमा ट्राफिक लाइट राख्नको लागि सड़क विभागले 1,26,00,000 ठेक्का लिएको थियो। जिल्ला ट्राफिक प्राधिकारीले कास्कीका सूचना अधिकारी यामनाथ पनेरू जेएनजी आन्दोलनको क्रममा तोड़फोड़ हुँदा सञ्चालनमा आएको ट्राफिक लाइट पुनः बन्द भएको बताउनुहुन्छ। अहिले फेरि सञ्चालनमा ल्याइएको र केही समय चालक र पैदल यात्रुलाई ट्राफिक लाइटबारे अभ्यस्त हुन समय लाग्ने उहाँले बताउनु भएको छ। चालकहरू अहिले पनि ट्राफिक लाइट नहेरी जानुहुन्छ। हामीले केही समयका लागि उहाँहरूलाई लाइटको बारेमा जानकारी गराउने काम गरिरहेका छौं। तत्काल उहाँहरूलाई कार्यवाही हुँदैन उहाँले भन्नुभएको छ। ट्राफिक लाइट सञ्चालनमा आएसँगै ट्राफिक प्रहरीले चोकमा बसेर इशारामा सवारी आउजाउ गर्ने क्रम कम हुनेछ। पोखरामा कम जनशक्ति भएको अवस्थामा लाइटले ठूलो भूमिका खेल्ने पनेरूको भनाइरहेको छ। डान्स गण्डकी डान्स सिजन 2 को उपाधि सिनियरतर्फ कुमदिनी होम्सकी सेफिका गुरूङ र जुनियरतर्फ स्पाइरल ग्यालेक्सी माविकी सिरिना गुरूङले जित्न सफल हुनुभएको छ। नन्द इन्टरटेनमेन्ट हाउसको आयोजना तथा इन्टरनेशनल कलेज अफ लाइट साइन्स आइकियासको मुख्य प्रायोजनमा शनिबार भएको ग्राण्ड फिनालीमा दुवैतर्फ भएको 4-4 जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनीहरूले उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै उनीहरूले ट्रफी, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरेका छन्। अनुपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग अमेरिका र इरान बीचको 6 महिना लामो द्वन्द्वले विश्वव्यापी इन्धन आपूर्तिमा दबाव सृजना गरे

गरेको छ र ऊर्जाको मूल्य बढ़ाएको छ। तैपनि अमेरिकाका ठूला तेल कम्पनीहरूका लागि भने यही अवरोध असाधारण आमदानीको स्रोत बनेको इण्डियन एक्सप्रेसले लेखिएको छ। यस अवरोधको केन्द्रबिन्दुमा स्टेट अफ हर्मुज जलमार्ग रहेको छ। अमेरिका इरान द्वन्द्वको कारण यस मार्ग भएर हुने धेरैजसो आवाजाह ठप्प भएपछि विश्वव्यापी आपूर्तिमा तीव्र संकुचन आएको छ। द्वन्द्वका कारण कच्चा तेल ब्रेन्ट क्रूडको मूल्य मार्च अप्रेल र मे महिनाको अवधिमा प्रति ब्यारेल झण्डै $70 बढ़ेर $100 भन्दा माथि पुगेको छ। एक समय त कच्चा तेलको भाव प्रति ब्यारेल $126 पनि पुगेको थियो। यही द्वन्द्वका बीच डिजेलको कृत्रिमानी उत्पादनका कारण एक्सन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भएर $14.53 करोड़ अमेरिकी डलर पुगेको छ। टेक्सासमा रहेको यस कम्पनीको आमदानी 42% बढ़ेर $1,16 अर्ब पुगेको छ। ह्युस्टनमा मुख्यालय रहेको सेभरनको नाफा झण्डै 4 गुणाले बढ़ेर $12.07 करोड़ पुगेको छ भने राजस्व 56% बढ़ेर $70.06 करोड़ पुगेको छ। स्पेनमा अनधिकृत रूपमा आप्रवासी प्रवेश गरेपछिको उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको छ। उत्तरी भूभाग सेउटा क्षेत्रमा झण्डै 60,000 आप्रवासी अनधिकृत आप्रवासी प्रवेश गरेपछिको उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको हो। तर यो घटनाले युरोपेली संघ युका सदस्य देशहरू बीच भने गम्भीर राजनैतिक विवाद सृजना गरिदिएको छ। स्पेनिस अधिकारीहरूका अनुसार सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीलाई मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मालासकाले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। नेदरल्याण्डसका विकेटकिपर ब्याट्सम्यान स्कट एडवर्ड्सले राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा दिनुभएको छ। नेदरल्याण्डस क्रिकेट संघले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको भिडियो मार्फत एडवर्ड्सले कप्तानी छोड्ने निर्णय गरेको घोषणा गर्नुभएको हो। संघका अनुसार बाँकी रहेको विश्वकप क्रिकेट लीग टूका खेलमा टोलीको कप्तानी अलराउण्डर बास्टी लिडेले गर्नुहुनेछ। नामिबिया विरूद्धको खेलपछि टोलीलाई सम्बोधन गर्दै एडवर्ड्सले आफू र मुख्य प्रशिक्षक रायन कुकबीच यो विषयमा लामो समयदेखि छलफल भइरहेको बताउनुभयो। उहाँले आफूले अब खेलाड़ीका रूपमा टोलीलाई अझ धेरै योगदान दिन सक्ने महसुस गरेको तर र त्यसैले यही समय कप्तानी छाड्न उपयुक्त लागेको बताउनु भएको छ। एडवर्ड्सले टोलीलाई विशेष समूहको संज्ञा दिँदै आगामी दिनमा नेदरल्याण्डस क्रिकेटको भविष्य अझ उज्जवल हुने विश्वास व्यक्त गर्नुभएको छ। एडवर्ड्सले सन् 2022 जुनदेखि नेदरल्याण्डसको कप्तानी सम्हाल्नु भएको थियो। उहाँको नेतृत्वमा टोलीले 56 एकदिवसीय अन्तर्राष्ट्रिय र 50 टी20 अन्तर्राष्ट्रिय खेल खेलेको थियो। उहाँकै कप्तानीमा नेदरल्याण्डसले सन् 2023 को एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेल्नुभएका फरवार्ड फेरान टोरेसले बार्सिलोना छोड्ने निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फुट मर्काटोका अनुसार विदाका क्रममा टोरेसले क्याटलान क्लब छोडेर युरोपेली च्याम्पियन्स लीग विजेता पेरिस सेन्ट जर्मनमा आबद्ध हुने निर्णय गरेको दावी गरिएको छ। उहाँको प्रतिनिधि र फ्रान्सेली क्लबबीच प्रारम्भिक छलफल समेत शुरू भइसकेको बताइएको छ। स्पेनी खेल दैनिक मार्काका अनुसार आगामी साता पीएससी र बार्सिलोनाबीच हुने औपचारिक वार्तामा ठूलो अवरोध आउने सम्भावना नभएको बताइएको छ। टोरेसको स्थानान्तरण शुल्क 5 करोड़ युरो भन्दा बढ़ी पुग्ने अनुमान गरिएको छ। विश्वकप अघि नै बार्सिलोनाले उहाँको मूल्य सोही हारिमा निर्धारण गरेको थियो। अमेरिकामा सम्पन्न विश्वकपमा उहाँले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। विशेष गरी अर्जेन्टिना विरूद्धको फाइनलमा गरेको निर्णायक गोलपछि उहाँको बजार मूल्य अझ बढ़ेको विश्वास गरिएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। चार महिनामा 4,000 भन्दा बढ़ी विपत्का घटना, 196 जनाको मृत्यु, सर्पदंशबाट सबैभन्दा बढ़ी क्षति। काठमाडौँमा सिरियल चेन स्न्याचिङको रहस्य खुल्यो, कर्म समूहका नायक पक्राउ, महिला र वृद्धालाई बनाइन्थ्यो निशाना। देश र कांग्रेस जोड्ने अभियान घोषणा, साउन 20 गते राष्ट्रिय भेला आयोजना हुने। सामान्य भन्दै सुनसरीको जनजीवन, त्रास भने कायमै, आजबाट लामो दूरीका बस सेवा समेत सञ्चालन। इरान युद्धको बेला अमेरिकी तेल कम्पनीहरू कीर्तिमानी नाफा कमाउँदै, स्पेनमा तनाव शान्त हुँदै, यू सदस्य देशहरूबीच विवाद सिर्जना र एडवर्ड्सले छोडे नेदरल्याण्डसको कप्तानी, लिडे बने नयाँ कप्तान, स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका टोरेसले बार्सिलोना छोड्दै। अवस्त साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससीसीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510000
5: 0614510002 मोबाइल नम्बर 9856084666।
4: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रादी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
1: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
8: फोन 061-572-648-572-849।
10: हेलो
11: हजुर, नमस्कार।
10: हेलो
11: नमस्कार काका, सुन्नु भएन?
10: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
11: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
10: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
11: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
10: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
11: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
10: अनि कति बेला बस्छन् त डाक्टर?
11: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
10: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
12: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
13: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
12: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
13: साँच्चै हो र?
12: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
13: हो त?
12: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
13: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त BHM पढ्ने हो NTHMCमा।
13: म पनि BBA NTHMCमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर अनि तिमी नि?
14: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि NTHMCमा छ नि।
13: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ, सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458-58।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
15: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
16: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
17: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
15: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
15: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
15: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागलाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लागलाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 6385 82 844 वेबसाइट www.lagrandi.edu.np।
18: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
19: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडा गुमुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33405 98-560-33405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77।
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-585-86-536 मोबाइल 98-560-00536।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: ओ सुरेश, बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भरू, मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082 98-461-48-082।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिक आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला साँझको 7 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल धितोपत्र बोर्डले शेयर बजारमा सर्ट सेलिङ र मार्जिन लेन्डिङ शुरू गर्ने तयारी गरेको छ। पहिलो पटक कन्सल्टेन्सी पेपर सार्वजनिक गर्दै बोर्डले यस्तो जानकारी दिएको हो। यस्तै जानकारी दिँदै बोर्डले पूँजी बजारमा धितोपत्र वित्तीय सेवा भित्राउने सम्बन्धमा विस्तृत अवधारणा पत्र कन्सल्टेशन पेपर सार्वजनिक गरेको छ। उक्त कन्सल्टेशन पेपर मार्जिन लेन्डिङ, सेक्युरिटी लेन्डिङ एण्ड बरोइङ, धितोपत्र उधारो तथा सापटी र सर्ट सेलिङ सञ्चालन व्यवस्थाका लागि तथा सरकारवाला पक्षको राय सुझाव लिनका लागि सार्वजनिक गरिएको बोर्डले जनाएको छ। त्यस्तै सरकारले आर्थिक वर्ष 2083-84 को बजेट वक्तव्यमा उल्लेखित इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणहरू चरणबद्ध रूपमा शुरू गर्ने घोषणालाई कार्यान्वयन गर्न उक्त कदम चालिएको बोर्डको भनाइरहेको छ। नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ। केन्द्रीय बैंकले एक सूचना मार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 यही साउन 21 गतेदेखि सञ्चालनमा आउने जानकारी दिँदै सबै ग्राहकले पठाउन भनेको छ। सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अध्यावधि गर्नुपर्ने भएमा त्यसबारेको सूचना ग्राहकलाई पठाउन अनुरोध गरिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारीले जानकारी दिएका छन्। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थाले मोबाइल एपमा करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सम्बन्धी बारम्बार सोधिने प्रश्नहरूको छुट्टै खण्ड समावेश गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ। नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनीलाई कार्यवाही गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्था उल्लंघन गरेको भन्दै बोर्डले तीन ब्रोकर कम्पनीलाई कार्यवाही गरेको हो। बोर्डको कार्यवाहीमा पर्नेमा सिप्ला सेक्युरिटीज, कृष्ण सेक्युरिटीज र हातेमालो फाइनान्सियल सर्भिसेस रहेका छन्। यी कम्पनीले सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 दफा 7 क को उपदफा 4 को खण्ड ग र दफा 7 ग को व्यवस्था उल्लंघन गरेपछि कार्यवाही गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार कार्यवाही स्वरूप सिप्लालाई 50 लाख रूपियाँ र कृष्ण सेक्युरिटीज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई 30-30 लाख रूपियाँ आर्थिक जरिमाना तिराइएको छ। यी तीनवटै ब्रोकर कम्पनीलाई मनी लाउन्ड्रिङ निवारण ऐन अनुसार कार्यवाही गरिएको बोर्डले जनाएको छ। प्रभु बैंकी चीफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पन्तलाई पक्राउ गरेको हो। उनीमाथि 48 करोड़ रूपियाँ कर्जा दुरूपयोगको आरोप छ। सोही प्रकरणमा सीआईबीले एसियन भिलेज रिसोर्टका अध्यक्ष शशि शर्मालाई गत असार 30 गते नै पक्राउ गरेको छ। उनीमाथि सीआईबीले कर्जा दुरूपयोग गरेको अभियोगमा अनुसन्धान गरेको छ। रूपन्देही स्थित सोही एसियन भिलेज रिसोर्टका नाममा दिइएको कर्जा दुरूपयोग प्रकरणको अनुसन्धानका लागि रश्मीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। समस्याग्रस्त शिवशिखर सहकारीका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको हो। समितिका अनुसार सहकारीका थप 56 जनालाई बचत फिर्ता गरिएको छ। हालसम्म शिवशिखर सहकारीका करिब 1400 बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। बचत फिर्ताको पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। समितिका अनुसार यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। यता सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानून व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ। नेपाल माइक्रो इन्सुरेन्सका निलम्बित सीईओ मृगेन्द्र राज रिमाल रिहा भएका छन्। उनी 25 लाख धरोटीमा रिहा भएका हुन्। विशेष अदालतमा भएको थुन्चेकको बहसपछि न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले रिमाललाई धरोटीमा छोड्न आदेश दिएका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बीमा ऐन 2079 तथा धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको कसुरमा 7

0: व्यक्ति पक्राउ गरेको थियो। गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा धरोटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनी धरोटीमा रिहा भएका हुन्। गोल्छालाई बीमा सम्बन्धी कसुर र धितोपत्र सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको थियो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई हिमालय ड्री इन्सुरेन्ससँग जोडेर सीआईबीले अनुसन्धान गरिरहेको थियो। थुन्चेक बहस चलिरहेका बेला जिल्ला अदालत काठमाडौँले गोल्छासँग 1 करोड़ रूपियाँ धरोटी माग गरेको थियो। अदालतले मागे अनुसारको धरोटी बुझाएसँगै गोल्छा रिहा भएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालको पूँजी बजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्। अर्थमन्त्री वाग्लेले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका छन्। नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ़न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको अर्थमन्त्रीको भनाइ छ। बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले कानून निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ़न पनि आग्रह गरेका छन्। नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचना अनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले सूचना मार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्ने गरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ। प्राधिकरणले विद्युत खपतका कारण मासिक रूपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युतको बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा दुविधा उत्पन्न भएको थियो। प्राधिकरणले यही साउन 8 गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई पत्राचार गर्दै स्पष्ट पारिदिन आग्रह गरेको थियो। आर्थिक ऐन 2083 विद्युतमा भ्याट लागू हुने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व कार्यालयले एक सूचना मार्फत असार मसान्तसम्मको विद्युत उपभोग वा खपतको बिलिङमा भ्याट नलाग्ने स्पष्ट पारेको छ। सिटिजन्स बैंकले तिर्न अटेर गरेको 15 वर्ष पुरानो कर 1% थपेर तिर्न तयार भएको छ। सरकारले बजेट मार्फत कर सम्बन्धी नयाँ व्यवस्था ल्याएपछि बैंक थप 1% कर तिर्न तयार भएको हो। बजेटमा निर्धारित करमा 1% थपेर पुष मसान्तसम्म बुझाए शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था भएसँगै बैंक 1% थपेर कर तिर्न तयार भएको छ। बैंकले 1% थप कर पुरानो कर तिर्न तयार रहेको भन्दै 6 वर्ष अघि सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दिएको थियो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा र न्यायाधीश बालकृष्ण ढकालको इजलासले मुद्दा फिर्ता लिन अनुमति दिएको छ। यसअघि आफूले कर तिर्नुपर्ने निर्णय चित्त नबुझेर बैंक 2077 असार 30 गते सर्वोच्च अदालत गएको थियो। नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कार्यवाही गरेको छ। कर्जा सीमाको उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कार्यवाही गरेको हो। समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको शर्त विपरीत आर्थिक वर्ष 2081-82 एक ग्राहक कर्जा सीमाको उल्लंघन गरी कर्जा प्रवाह गरेको पाइएपछि बैंकले कार्यवाही गरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंक ऐन 2058 दफा 100 उपदफा 2 खण्ड क बमोजिम कार्यवाही गरिएको छ। कार्यवाही स्वरूप बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ विष्णु रेग्मीलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकका कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहुँच पुर्याएको खुलासा भएको छ। राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा उक्त तथ्यको खुलासा भएको हो। बैंकको 2082 असोज मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकका कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहुँच पुर्याएको भेटिएको थियो। त्यस्तै बैंकको भल्टमा रहेको नगदमा समेत अपचलन भएको तथ्य समेत राष्ट्र बैंकले फेला पारेको छ। यस्तो गम्भीर तथ्य बाहिरिँदा समेत बैंकले छानबिन गरी दोषीमाथि कार्यवाही नगरेको उल्लेख गर्दै राष्ट्र बैंकले बैंकको आन्तरिक नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी भएको समेत निष्कर्ष निकालेको छ। बैंकले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक जाँचमा भएको कमजोरी यकिन गरी संस्थाको नीति तथा कार्यविधिमा आवश्यक संशोधन गरी पर्याप्त सुधार गर्न नसकेको भन्दै राष्ट्र बैंक ऐन 2058 दफा 100 उपदफा 2 खण्ड क बमोजिम बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र बैंकको संचालक समितिका अध्यक्ष र सदस्यलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना तिराइएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका तीन मसुरिया स्थित पूर्व पश्चिम हाइवे होटललाई 25,000 रूपियाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले 25,000 जरिवाना गरेको हो। दुई सहकारी सहित तीन वाणिज्य बैंक राष्ट्र बैंकको कार्यवाहीमा परेका छन्। बैंक सुपरिवेशन विभागले आर्थिक वर्ष 2082-83 चौथो त्रैमासमा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष संचालक र सीईओलाई गरिएको कार्यवाही विवरण सार्वजनिक गरेको हो। कार्यवाहीमा पर्नेमा वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र प्रभु बैंक रहेका छन्। राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली 2081 व्यवस्था उल्लंघन गरी राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै सचेत गराइएको छ। त्यस्तै कृषि विकास बैंकलाई बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली 2081 अनुसार निर्देशन पालना गर्न सचेत गराइएको छ। यस्तै प्रभु बैंकलाई स्थगत निरीक्षण प्रतिवेदनमा देखिएका गम्भीर कमजोरी समयमै सुधार नगरेको, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकका निर्देशन पटक पटक उल्लंघन गरेको भन्दै संचालक समितिलाई सुधार योजना तयार गरी लागू गर्न निर्देशन दिइएको छ। लोकसेवा आयोगको परीक्षा मिति सरेको छ। तराईका केही जिल्लाहरूमा उत्पन्न परिस्थितिका कारण परीक्षार्थीको आवत जावतमा पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै परीक्षाको मिति सरेको हो। एक सूचना जारी गर्दै आयोगले परीक्षाको मिति र समय संशोधन भएको जानकारी दिएको छ। संशोधन गरिएको नयाँ मिति र समय अनुसार साउन 16 गतेदेखि 21 गतेसम्म हुने भनिएका परीक्षा अब साउन 23 गतेबाट शुरू हुनेछन्। नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा रहेको रकम राष्ट्रिय विकासमा योगदान पुग्ने गरी परिचालन गर्ने सोच अघि सारेको छ। रक्षा मन्त्रालयमा आयोजित चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधान सेनापति अशोक राज सिद्धेलले पहिलो चरणमा कोषको रकम जलविद्युत तथा सौर्य ऊर्जामा लगानी गर्ने जानकारी दिएका हुन्। नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्ष पक्राउ परेका छन्। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सरकारी सम्पत्ति लिलाम गरेको प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका हुन्। भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ललितपुर महानगरपालिका 23 धापाखेलबाट पक्राउ गरेको हो। पक्राउ परेका भण्डारीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताएका छन्। जबराका अनुसार उनीमाथि स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानि नोक्सानी पुर्याएको आरोप रहेको छ। नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्स लिमिटेडलाई कार्यवाही गरेको छ। अनिवार्य नगद मौजदात कायम नगरेको भन्दै राष्ट्र बैंकले उक्त फाइनान्सलाई कार्यवाही गरेको हो। राष्ट्र बैंकका अनुसार कम्पनीले 2082 फागुन 10 गतेदेखि 2083 वैशाख 5 गतेसम्मको अवधिमा अनिवार्य नगद मौजदात कायम नगरेको फेला परेको छ। यसरी अनिवार्य नगद मौजदात कायम नगरेपछि राष्ट्र बैंकले कम्पनीलाई कार्यवाही गरेको छ। कार्यवाही स्वरूप कम्पनीलाई 2,924 रूपियाँ 48 पैसा जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको पेटीएम पेमेन्ट्स बैंक लिमिटेड खारेज हुने भएको छ। दिल्ली उच्च अदालतले पेटीएम पेमेन्ट्स बैंक खारेज गर्न आदेश दिएको हो। भारतीय रिजर्व बैंक आरबीआईले पेटीएम पेमेन्ट्स बैंकको गतिविधिहरू निक्षेपकर्ताको हित विपरीत रहेको र नियामक नियमको पालना नगरेको ठहर गर्दै सन् 2026 अप्रेलमा बैंकको लाइसेन्स रद्द गरेको थियो। सोही बेला आरबीआईले पेटीएम पेमेन्ट्स बैंकलाई पूर्ण रूपमा खारेज गर्न दिल्ली उच्च अदालत जाने घोषणा समेत गरेको थियो। त्यसपछि सन् 26 जुलाई 8 र जुलाई 22 का आदेश मार्फत अदालतले बैंक नियमन ऐन 1949 र कम्पनी ऐन 2013 अनुसार पेटीएम पेमेन्ट्स बैंकलाई पूर्ण रूपमा खारेज गर्ने प्रक्रिया अघि बढ़ाउन आदेश दिएको थियो। हाल उच्च अदालत दिल्लीले स्टेट बैंक अफ इण्डिया एसबीआई का पूर्व मुख्य महाप्रबन्धक गिरी कुमार एम नायरलाई पेटीएम पेमेन्ट्स बैंकको आधिकारिक लिक्विडेटर नियुक्त गरेको छ। नायरलाई बैंक नियमन ऐन र कम्पनी ऐन अन्तर्गतका सबै कानूनी शक्ति प्रयोग गर्ने अधिकार दिएको आरबीआईले जनाएको छ। अमेरिकाले चिनिया रोबोटमाथि प्रतिबन्ध लगाएको छ। राष्ट्रिय सुरक्षामा जोखिम रहेको निष्कर्ष निकाल्दै अमेरिकाले चीनमा उत्पादन हुने मानव दृश्य रोबोट आयातमा प्रतिबन्ध लगाएको हो। मानववश दृश्यसँगै अमेरिकाले चारखुट्टे रोबोटको आयातमा पनि प्रतिबन्ध लगाएको छ। यस्ता रोबोटमाथि प्रतिबन्ध लगाइएको ट्रम्प प्रशासनले घोषणा गरेको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले ज्योतिष आचार्य शिव वल्लभ रेग्मीसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। हामीले रेग्मीलाई ज्योतिष शास्त्रको महत्व र प्रभावसँगै अहिलेको समय कसका लागि सही र कसका लागि कठिन भन्ने विषयमा प्रश्न गरेका छौं। प्रस्तुत छ उनी रेग्मीसँग सहकर्मी सुप्रिय आचार्यले गर्नु भएको खास कुराकानी।
1: स्वागत छ गुरुजी।
2: हस् धन्यवाद।
1: लामो समयको अन्तरालपछि आज फेरि हामीले संवाद गर्दैछौ। आराम हुनुहुन्छ?
2: हजुर, एकदमै ठिकै छ
1: गुरुलाई। मेरो पहिलो प्रश्न, अहिले चाहिँ साउन महिना चलिरहेको छ र यो साउनमा हरियो चुरा लगाउने भन्ने छ अनि माछा मासु खानु हुँदैन भनिन्छ, होइन? यो साउन र हरियोको कनेक्सन अनि माछा मासु खान हुने नहुने यसको कारणहरू चाहिँ के छन्?
2: समय सान्दर्भिक प्रश्न हो, यो एकदमै राम्रो पनि हो। अब साउनमा हरियो चुरा लगाउने, हरियो वस्त्रहरू लगाउने, यो एउटा आयातित अथवा यो एउटा धार्मिक हिसाबले भन्दा पनि यो हाम्रो सांस्कृतिक हिसाबले अथवा आयातित पर्व जस्तो भइदियो। साउनमा हरियो नै लगाउनुपर्छ। यद्यपि माता पार्वतीले चाहिँ त्यो पातीहरू कुटेर अथवा घरमा जुन तपाईँको त्यो मेहन्दीहरू हुन्थ्यो उहाँहरूले पनि नलगाउनु भएको, माता पार्वतीले पनि लगाउनु भएको, नलगाउनु भएको होइन, तर पछिल्लो समयमा केमिकल युक्त मेहन्दीहरू लगाउने अनि त्यसपछि गएर घरमा त्यो होस् या नहोस्, होइन, पुगोस् या नपुगोस्, हरियो चीजहरू किनेर लगाउने जुन प्रचलन छ, यो भनेको कुनै धार्मिक कुराहरू यसमा जोडिएको छैन।
1: भनेको लगाउँदा पनि भयो, नलगाउँदा पनि,
2: भनेको सक्नेले चाहिँ तपाईँको लगाउने तर केमिकल युक्त लगाउने होइन, तर नलगाउँदा पनि भगवान प्रसन्न हुनुहुन्छ यदि तपाईँसँग भक्तिभाव र एकदमै तपाईँको भगवान प्रतिको चिन्तन छ, भजन छ, होइन, भगवान प्रतिको तपाईँको श्रद्धा छ भने तपाईँले हरियो नलगाइकन पहिल्यै सेतो लगाउनु भयो भने पनि भगवानजी प्रसन्न हुनुहुन्छ होइन। र खासमा चाहिँ तपाईँको माछा मासु किन नखाने श्रावण महिना भनेर भन्दाखेरि, अब श्रावण महिना विशेष गरेर भगवान शिवलाई प्रसन्न बनाउनका लागि अति उपयुक्त महिनाको रूपमा लिन सकिन्छ। बाह्रवटा महिना मध्ये श्रावण महिना भगवान शिवको अति प्रिय महिना छ। किन प्रिय महिना छ भनेर भन्नुहुन्छ भने, जस्तो यो अब एउटा धार्मिक विश्वास चाहिँ तपाईँको समुद्र मन्थनसँग जोडिन्छ। हलाल नाम गरेको विष जब उहाँले पिउनुभयो अथवा उहाँले ग्रहण गर्नुभयो, त्यो विषको ताप कम गर्नका लागि देवताहरूले उहाँलाई निरन्तर जलले अभिषेक गरे। जलले अभिषेक गरिसकेपछि मान्छे, कोही पनि मान्छेलाई चाहिँ अप्ठ्यारो अवस्थामा तपाईँले सहयोग गर्नुभयो भने मान्छे प्रसन्न हुन्छ। र सँगसँगै अर्को कुरा के छ भन्दाखेरि, माता पार्वतीले एक महिनाको कठोर व्रत साधनापछि भगवान भोलेनाथलाई प्रसन्न गराउनु भयो है, त्यो पनि जोडिन्छ, कठोर साधना पनि जोडिन्छ। सँगसँगै भगवान शिवले चाहिँ श्रावण महिनामा नै विष पान गरेर त्यो विषको तापलाई कम गर्नका लागि निरन्तर देवताहरूले उहाँलाई जल पनि अभिषेक गरे। त्यसकारणले शिवपुराण, पद्मपुराण, लिङ्ग पुराणहरूमा चाहिँ भगवान शिवको पूजा गर्ने विधिको बारेमा हामीले पत्ता लगाउन सक्छौं। र दूध, दही, घिउ, मह, चिनीले, पञ्चामृतले रुद्राभिषेक गर्दा अथवा अभिषेक गर्दा के फल प्राप्ति हुन्छन् भन्ने कुरा छुट्टै छुट्टै छन्, त्यसका विषयमा पनि गर्न सकिन्छ। र सँगसँगै माछा मासु किन नखाने श्रावण महिनामा है, सबैभन्दा पहिलो कुरो हो। जस्तो एघार महिनामा मान्छेहरू खान्छन्, एक महिना भए पनि तपाईँको माछा मासुहरू खाँदैनन्। यद्यपि जीव हत्या चाहिँ गर्नु हुँदैन, हाम्रो धर्मले चाहिँ वर्जित गरेको छ। र यो श्रावण महिनामा किन खानु हुँदैन भनेर भन्नुहुन्छ भने, जस्तो श्रावण महिनामा अब तपाईँको यो जति पनि तपाईँको जीव जनावरहरू छन् तिनीहरूको पनि प्रजनन क्षमताहरूमा चेन्जेस आइरह हुन्छ है। सँगसँगै तपाईँको यतिखेर वर्षायाम भएको हुनाले, वर्षा ऋतु भएको हुनाले किटाणुहरू, हिलो मैलोहरू सबै कुराहरू खेल्नुपर्ने भएको हुनाले घाँसमा पनि तपाईँको किटाणुहरू, ब्याक्टेरियाहरू एकदमै चाँडै फैलिएको हुन्छ। र यो समयमा विशेष गरेर जीव जनावर अथवा तपाईँको प्रेग्नेन्ट हुने टाइम, भनेको गर्भावस्था हुने टाइम पनि भएको हुनाले कुनै अब जनावरहरू त गर्भवती पनि हुन सक्छन् होइन, त्यस कारणले गर्दाखेरि पनि यतिखेरको समयमा हरियो सागपातहरू नखानु, माछा मासुहरू किन नखानु भन्दाखेरि, स्वयं मनुष्यको तपाईँको पाचन प्रक्रिया पनि यतिखेर कमजोर भएको अवस्था हुन्छ, राम्रोसँग घाम लागिरहेको हुँदैन, र तपाईँको ब्याक्टेरियाहरू अथवा तपाईँको किटाणुहरू एकदमै सक्रिय रूपमा फैलिन सक्ने समय यतिखेर भएको हुनाले माछा मासु नखानु धार्मिक हिसाबले नभइकन तपाईँको स्वास्थ्यको हिसाबले पनि अति महत्वपूर्ण छ यो महिना।
1: हजुर हजुर धार्मिक नभए यो स्वास्थ्यको हिसाबले पनि भन्नुभयो हजुरले होइन तर पनि यो माछा मासु नखानु त एकदमै राम्रो कुरा हो यो 11 महिना माछा मासु खाएर 1 महिना माछा मासु नखाई भगवानको पूजा गरेर हामीले फल पाउँछौ त
2: अब यसरी तपाईँको 1 महिना मात्रै छोडेर त फल प्राप्ति हुन्छ भन्ने विश्वास चाहिँ म गर्दिनँ हाम्रो धर्मशास्त्र र हाम्रो सनातन हिन्दू संस्कारमा चाहिँ के छ भन्दाखेरि सकेसम्म जीव हंसा नगर्नु जीव हत्या नगर्नु सँगसँगै माछा मासु नखानु सात्विक भोजन गरेर मात्रै भगवानको आराधना गर्नु यतिसम्म कि यदि तपाईँ कुनै माछा मासुहरू खानुभएको छ भने पनि मन्दिरमा गएर दर्शन गर्ने पनि तपाईँलाई अधिकार छैन
1: है
2: तर पनि अब 11 महिना खाएर 1 महिना नखाँदैमा तपाईँले व्रत आराधना गरेर तपाईँले शिवलाई प्रसन्न गराउँछु भगवानलाई प्रसन्न गराउँछु भन्नु त मूर्खता हो जस्तो लाग्छ त्यसकारणले यो सकेसम्म चाहिँ नखाने यदि आत्माले मागेर तपाईँले खानुभएको छ भने अरूलाई चाहिँ निन्दा नगर्ने त्यो चाहिँ गर्नु पर्यो र स्वास्थ्यको हिसाबले यो महिना चाहिँ धार्मिक हिसाबले स्वास्थ्यको हिसाबले चाहिँ नखानु नै उत्तम हुन्छ
1: हजुर यो साउन महिना हरियोको कुरा गर्दा गर्दै मैले यो कुरालाई चाहिँ शेयर बजारसँग पनि जोड्न चाहे हरियो भन्ने बित्तिकै बजार बढेको भन्ने हामीले बुझिन्छ नि त यो साउन महिना चाहिँ शेयर बजारका लागि कस्तो छ त
2: ओभरअल हेर्नु पर्दाखेरि साउनको अब 6 गतेदेखि बुध ग्रह चाहिँ उदय भएका छन् अस्त थिए सँगसँगै तपाईँको 9 गतेदेखि उनी उदय भइकन पनि बक्री अवस्थाबाट मार्गी अवस्थामा प्रवेश गर्दैछन् बृहस्पति बुध ग्रह मर्करी मिथुन राशिमा उनले गोचर गरिरहेका छन् कालपुरुषको कुण्डलीमा यतिखेरको अवस्थामा त्यस्तै गरेर तपाईँको अब राहु भनेको अचानक हो राहुले पनि तपाईँको शेयर बजारहरू हेरिन्छ बृहस्पतिले हेरिन्छ बुधले हेरिन्छ अहिलेको पोजिसन हेर्ने हो भने अहिलेको सिनारियो हेर्ने हो भने देवगुरु बृहस्पति अस्त भए तापनि कर्कट राशिमा उच्चको छन् सँगसँगै तपाईँको बुध ग्रह पनि आफ्नै स्वघरमा तपाईँको अब 9 गतेदेखि मार्गी हुँदैछन् र राहु भनेको शनिको घरमा छन् र शनिवत फल दिने भएको हुनाले अहिले यतिखेरको समयमा हेर्ने हो भने अब कतिपय व्यक्तिहरूले राजनीतिक सपेटा पर्यो अथवा यसरी बढेको उसरी बढेको भन्ने एनालाइसिस भए तापनि ज्योतिषीय दृष्टिकोणले हेर्ने हो भने अबको 11 महिना जति शेयर बजारमा यदि राम्रोसँग मान्छेले लगानी गर्न सक्छ भने अब शेयर बजार बढ्नेवाला छ पहिलो कुरो दोस्रो कुरो भनेको तपाईँको कुण्डली अनुसार हेरेर तपाईँको कुण्डलीमा कुन ग्रहहरू बलवान छ त्यो अनुसारको सेक्टरमा खेल्न सक्नुभयो भने अबको लगभग 1 वर्ष जति शेयर बजारमा एउटा किसिमको नयाँ ट्रेन बस्ने नयाँ तपाईँको चेन्जेस आउने र मैले देखे अनुसार चाहिँ देवगुरु बृहस्पति भनेको केही कुराहरू ठूलो गर्नेवाला ग्रह मानिन्छ शनिपछिको सबैभन्दा ठूलो ग्रह भनेको देवगुरु बृहस्पति हुन् र बृहस्पति नै भइसकेपछि अहिले यतिखेरको सिनारियो हेर्ने हो भने अहिलेसम्मकै शेयर बजारको अहिलेसम्मको अवस्थामा केही नयाँ र ठूलो हुनेवाला छ र बृहस्पति भनेको राज्य हेरिन्छ बृहस्पतिबाट त्यसले गर्दाखेरि शेयर बजारबाट आम सर्वसाधारणले भन्दा पनि राज्यले चाहिँ एउटा इन्कमको स्रोत बनाउने र राज्यले चाहिँ अलिकति धेरै बेनिफिट खानेवाला छ लामो समयको लागि लङ टर्मको लागि यदि लगानी गर्नुहुन्छ भने भदौको 13 गतेपछि गर्नुहोस् सर्ट टर्म भनेको जस्तो म त ज्योतिषी भएको हुनाले हामी त पक्ष अनुसार हेर्छौँ त शुक्ल पक्ष कृष्ण पक्ष होइन यदि तपाईँहरूलाई पनि थाहा छ भने शेयर बजार किन्दै हुनुहुन्छ भने एउटा पक्षमा किनेको शेयर एउटा पक्षमै बेचेर फेरि तपाईँ अगाडि लाग्नुहोस् भनेको 15 दिन 20 दिनसम्म चाहिँ एउटा शेयर किनिसकेपछि चाहिँ त्यसलाई होल्ड नगर्नुहोस् भदौको 13 गतेपछि गर्ने हो भने त्यो किनेर लङ टर्मको लागि तपाईँले इन्भेस्ट गर्न सक्नुहुन्छ त्योभन्दा अगाडि चाहिँ तपाईँले अब यतिखेरको समयमा हेर्ने हो भने बुध ग्रह भनेको मिडिएटर हो बुध भनेको संसार हो बुध भनेको बाणी हो बुध भनेको तपाईँको ज्ञानको प्रतीक पनि हो होइन त्यस कारणले यो टाइममा चाहिँ फाइनेन्स सेक्टर ब्याङ्किङ सेक्टर चाहिँ अलिकति राइज हुन सक्ने चान्सेस चाहिँ मैले देखेको छु
1: ओभरअलमा हेर्दा ब्याङ्किङ सेक्टर
2: ब्याङ्किङ सेक्टर र तपाईँको फ्याक्ट्री भनेको जहाँबाट तपाईँको मेसिनरी चिजहरू चलेर उत्पादन हुने चिज छन् ती चिजहरूमा तपाईँ निर्धक्कसँग लगाउनुहोस् यदि तपाईँको कुण्डलीमा बुध बृहस्पति शुक्र शनिको अवस्था चाहिँ बलवान छ भने शुक्रले चाहिँ दैनिक इन्कम हेरिन्छ शुक्र बलवान हुनु त्यस्तै गरेर तपाईँको अहिलेको यतिखेरको सिनारियो हेर्ने हो भने फ्याक्ट्री अथवा तपाईँको फाइनेन्स होइन एजुकेसन शिक्षा क्षेत्र यी चिजबाट एकदमै राम्रो प्रतिफल हुन्छ र मैले देखे अनुसार अहिलेसम्मकै ट्रेन्डमा तपाईँको शेयर मार्केटले एउटा किसिमको छलाङ मार्ने जस्तो देखिन्छ अहिलेसम्मको रेकर्ड ब्रेक गर्ने जस्तो योग मैले देखेको छु
1: यो साउन महिनामा
2: साउन महिनामा भन्दा पनि यो तपाईँको 8 महिनाको पिरियडमा चाहिँ अहिलेसम्मको शेयर बजारले अहिलेसम्मको रेकर्ड ब्रेक गर्नेछ
1: हजुर हजुर हजुरले भनि नै हाल्नुभयो राज्यले चाहिँ यो सेयर बजारबाट इन्कम गर्ने खालको देखिन्छ भन्नुभयो नि. यो जेएनजी आन्दोलनपछि नयाँ सरकारको उदय भएको छ तर नयाँ सरकार गठन भएपछि पनि यो सेयर बजारले चाहिँ सरकारलाई पत्याएन निरन्तर घटिरह्यो भन्ने पनि कुरा छ. यो सरकारलाई सेयर बजारसँग जोड्दा चाहिँ कस्तो देखिन्छ त?
2: सरकारलाई सेयर बजारसँग जोड्ने भन्दा पनि अब देवगुरू बृहस्पति भनेको मन्त्रीको क्याबिनेटमा बस्ने जस्तै हो देवगुरू बृहस्पति हुन् होइन. जब देवगुरू बृहस्पति अब अहिले यतिखेरको समयमा अस्त छन् श्रावणको 23 गते चाहिँ उदय हुन्छन् 3 दिन सूतक लागिसकेपछि 26 गतेपछि सम्पूर्ण कामहरू हुने हो. अब अहिलेको सिनारियोमा हेर्नु पर्दाखेरि सेयर बजार मार्फत राज्यले केही इन्कम गर्ने अथवा राज्यले एउटा किसिमको इन्कमको स्रोत बनाउने जस्तो देखिएको छ है. त्यसकारणले अब आफ्नो कुण्डलीमा बलवान तपाईँको ग्रहहरूको आधारमा तपाईँ सेक्टरमा खेल्न सक्नुभयो भने यो एक वर्षमा एकदमै तपाईँको लाभ उठाउन सक्ने योग देखेको छु. सेयर मार्केटमा जसले काम गर्नुभएको छ जसलाई इन्ट्रेस्ट छ त्यस्तो व्यक्तिहरूले चाहिँ आफ्नो कुण्डली विश्लेषण गरेर चाहिँ सेयरमा खेल्न सक्नुहुन्छ एक वर्ष.
1: हजुर यो सरकारको कुरा गर्दै गर्दा गुरु धेरैले भन्नुहुन्छ यो सरकार 5 वर्ष टिक्न सक्दैन, कसैले भन्नुहुन्छ यो 5 वर्ष टिक्छ भन्नुहुन्छ. यो ज्योतिषीय शास्त्रबाट हेर्दा चाहिँ यो सरकार 5 वर्ष टिक्ने देखिन्छ कि देखिँदैन?
2: यो अहिलेको जेएनजी सरकारपछि जुन बनेको सरकार छ यो सरकारको यद्यपि बालेन अहिलेका सम्माननीय प्रधानमन्त्री र रवि लामिछाने जुन राज्यसभाका पार्टी सभापति हुनुहुन्छ उहाँहरूको जुन एउटा सहमति भएको थियो त्यो सहमतिको समय चाहिँ बलवान छैन. जतिखेर उहाँहरू एउटा चुनावमा जाने तरिकाले खाका गरेर सहमति गर्नुभयो त्यो सहमति भनेको टोटल्ली नेगेटिभ छ. त्यसले गर्दाखेरि राजसपा तपाईँको यही 5 वर्ष मात्रै नभइकन पनि राजसपा टुट्न सक्ने फुट्न सक्ने सम्भावना चाहिँ प्रबल मात्रामा देखेको छु. यद्यपि सम्माननीय प्रधानमन्त्रीज्यूले जुन समयमा उहाँले पद गोपनीयताको शपथ लिनु भएको छ पद ग्रहण गर्नुभएको छ त्यो समय भने अति नै महत्वपूर्ण र तपाईँको एकदमै तपाईँको शुभ मुहूर्तमा उहाँको त्यो पद ग्रहण गर्नुभएको छ अथवा पदभार गर्नुभएको छ है. त्यसले गर्दाखेरि अनेक किसिमका च्यालेन्जिङ आए तापनि हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको स्थिर स्थायित्व जस्तो देखिन्छ. यद्यपि पार्टीमा भने तपाईँको एक आपसमा चाहिँ एउटा किसिमको पावर जुदाई जस्तो होइन त्यसले गर्दाखेरि पार्टीमा चाहिँ वैचारिक मतभिन्नता सँगसँगै तपाईँको यदि उहाँहरूले पुनः त्यो सहमति चाहिँ शुभ समयमा गर्नुहुन्न जबसम्म तपाईँको सम्माननीय प्रधानमन्त्री र रवि लामिछानेले त्यतिखेरसम्म उहाँहरूको यो पार्टी निरन्तर जाने जस्तो छैन बीचमा ब्रेक हुन्छ अथवा टुट्न सक्ने सम्भावना देखिन्छ.
1: टुट्न सक्ने सम्भावना भन्नुभयो हजुरले. अनि उहाँहरूले चाहिँ अब हाम्रो यो संवाद हेर्दै गर्दा पनि शुभ समयमा फेरिबाट सहमति गर्ने गर्नुभयो भने चाहिँ राम्रो हुने
2: पक्कै पनि. किन भन्दाखेरि कुनै पनि कामहरू जस्तो मुहूर्त किन बनाइयो त भन्दाखेरि जस्तो कसैको विवाह गर्न नजुर्ला व्रतबन्ध गर्न नजुर्ला होइन त्यस्तो अवस्थामा चाहिँ सबै कुरालाई थाती राखेर पनि एउटा मुहूर्तको प्रचलन बनाएका हुन् नि त हाम्रो ऋषि महर्षिहरू. यो मुहूर्तमा गर्यो भने अभिजित मुहूर्त अथवा यो लाभ मुहूर्त शुभ मुहूर्तमा गर्यो भने चाहिँ त्यो काम शुभ हुन्छ भनेर भनिएको. त्यसकारणले उहाँले जुन गोपनीयताको शपथ लिनुभयो प्रधानमन्त्रीको जुन कार्यभार सम्हाल्नुभयो त्यो त शुभ समयमा सम्हाल्नुभयो. तर जुन उहाँहरूको सहमति भयो नि ल तपाईँ प्रधानमन्त्री बन्ने म पार्टी सभापति बन्ने हामी यसरी जाने भन्ने जुन समय थियो त्यो समय अत्यन्त घातक समय भएको हुनाले अशुभ समय भएको हुनाले उहाँहरूको एक आपसमा चाहिँ यो म ठुलो कि त ठुलो भन्नेवाला टाइपको होइन कसैले कसैलाई नटेर्ने जस्तो एक पार्टी सभापतिले एउटा भन्ने प्रधानमन्त्री अथवा बालेन्द्रको टिमले चाहिँ एउटा काम गर्ने त्यस्तो भएर पावर जुदाई हुन सक्ने. यद्यपि त्यो भए तापनि सरकारमा चाहिँ बालेन नै हुनेछन् पार्टी भने केही भिन्न हुन सक्ने सम्भावना छ.
0: हवस् त आदरणीय श्रोता आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै. कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855-0067-48 सम्पर्क गर्न सक्नुहुनेछ. आजका लागि कार्यक्रम सकियो. कार्यक्रमका सम्पूर्ण युनिट सहित म सुदर्शन श्रेष्ठ पनि विदा हुन्छु. नमस्ते.

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 0614510000
7: 0614510002 मोबाइल नम्बर 9856084666।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: फिस्टेल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
10: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
11: फोन 061-590-162-590-163।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458 विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
4: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
4: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
1: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
4: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
4: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50-701 98028-50-702
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 98-560-0729।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
14: सुवर्ण अब अवसर सुवर्ण अवसर सुवर्ण अवसर
15: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
14: उपचार हुने रोगहरू
15: पाइल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
16: खुट्टाको रगतको नसा सम्बन्धी
15: भेरिकोस भेन्सको उपचार
14: गाइनेको मास्टियाको उपचार वा सर्जरी
16: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
14: अपरेशन पश्चात दुखाइ कम हुने
16: उपचार गरेपछि छिटो निको हुने
14: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
16: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
17: फोन 061-590-162-590-163
18: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
19: 93.4 आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
20: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
19: नेपाल आदिवासी जनजाति महासंघ
21: हेलो
22: हजुर नमस्कार
21: हेलो
22: नमस्कार काका सुन्नु भएन
21: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
22: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
21: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
22: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
22: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
21: अनि कति बेला बस्छन् त डाक्टर
22: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
16: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
23: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
24: भरोसाको यो यात्रा बिग मार्ट

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: 93.4

0: ಟೆಲಿಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: होम केयर सेवा
2: हेलो होम केयर डॉक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपांगता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार. फोन 061411777 मोबाइल 98569927.
3: 93.4 गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड. नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु सके, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
0: ए अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
4: तन्ना, आज फेरि हाल्नुहोस्।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला रातिको 8 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपालको वैभव, शान्ति र समभाव प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले साउन 15 गति जंगी अड्डामा आयोजित कार्यक्रममा 41 जना अधिकृतहरूलाई दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले इण्डियन मिलिटरी एकाडेमी देहरादूनमा तालिम सम्पन्न गरी स्वदेशी
0: र समभाव प्रस्तुत गर्नेछौं। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।

0: सेनापतिले सहायक सेनानी दर्जामा पदोन्नति हुनुभएका 39 जना प्रमुख सुबेदार तथा सुबेदारहरूलाई सहायक सेनानीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। यसै गरी प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका 2 जना महासेनानीहरूलाई साउन 11 गति दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले प्राविधिक महासेनानी डाक्टर श्री इन्दु केसी र महासेनानी श्री अनुप विक्रम राणालाई सहायक रथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सुदूरपश्चिम पृतना अन्तर्गतका युनिटहरूले कञ्चनपुर स्थित महाकाली नदी क्षेत्रमा बाढ़ी तथा डुबानको जोखिम न्यूनीकरणको लागि लन्चिङ बेस तथा एप्रोन निर्माण गरेको छ। अपरेशन महाकाली संरक्षण 2 अन्तर्गत जेठ 30 गतेबाट साउन 1 गतेसम्म 333 मिटर लम्बाई र 10 देखि 25 मिटर चौडाईको लन्चिङ एप्रोन बेस र 300 मिटर लम्बाई तथा 10 देखि 25 मिटर चौडाईको लन्चिङ एप्रोन निर्माण गरिएको हो। उक्त संरचना निर्माणका लागि नम्बर 25 वाहिनी अड्डाको समन्वयमा विभिन्न युनिटका फौज खटिएका थिए। नेपाली सेना कल्याणकारी कोषको आर्थिक सहयोगमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका 9 मंगलगढ़ीमा रिपु मर्दिनी पेट्रोल स्टेशन निर्माण गरिएको छ। नवनिर्मित स्टेशनको उत्तर पश्चिम प्रेतनापति उपरथी श्री दिपेश जङ शाहले साउन 10 गते उद्घाटन गर्नुभयो। पश्चिम एयरबेसले आगलागी भई गम्भीर घाइते भएकी एक महिलाको साउन 16 गते कालीकोटबाट हवाई उद्धार गरेको छ। बेसले पलाता गाउँपालिका 3 की 45 वर्षीय जिम माया रोकायालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानीबक्स गण अन्तर्गत सुरक्षा बेस सिस्नेरी र गरूडदल गण अन्तर्गत सुरक्षा बेस गोंगरबाट खटिएको टोलीले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका 9 मूलखर्कमा पहिरोमा परी भीरमा अड्किएका 4 जनाको साउन 6 गते सकुशल उद्धार गरेको छ। नम्बर 1 विपद व्यवस्थापन गण अन्तर्गत सुरक्षा पोस्ट दक्षिण ढोकाबाट साउन 16 गते खटिएको टोलीले काठमाडौँ जिल्ला गोकर्णेश्वर नगरपालिका 5 जम्बू डाँडा स्थित रविन भट्टराईको काठ उद्योगमा लागेको आगो निभाएको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा दमकलको प्रयोग गरी आगो निभाएको हो। रणशेर गढ़बाट खटिएको टोलीले भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 8 स्थित डोलेश्वर महादेव मन्दिरमा साउन 9 र 11 गति स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। साउन महिनामा लाग्ने मेलालाई लक्षित गरी सञ्चालन गरेको सहायता कक्षबाट 708 जना लाभान्वित भएका छन्। यस्तै बटुकदल गढ़बाट खटिएको टोलीले ललितपुर जिल्ला गोदावरी नगरपालिका 13 सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउन 11 गति स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ। मन्दिरमा लाग्ने मेलालाई लक्षित गरी सञ्चालन गरिएको कक्षबाट 198 जना लाभान्वित भएका छन्। रोल्पा जिल्लामा तैनाथ सूर्यदल गणले रोल्पा नगरपालिका 2 धनाराका एक अशक्त नागरिकका लागि 2 कोठे घर निर्माण गरेको छ। गणले 45 वर्षीय दुर्गा बुढाको लागि घर निर्माण गरी साउन 6 गति हस्तान्तरण गरेको हो। मध्यपूर्वी पृतना तथा अन्तर्गतका वाहिनी र युनिटहरूले सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत असार 14 गतेदेखि साउन 10 गतेसम्म ब्यारेक हाताभित्र विभिन्न प्रजातिका 12,000 बिरूवा वृक्षारोपण गरेका छन्। युनिटहरूको सौन्दर्यीकरण तथा भू संरक्षणलाई टेवा पुर्याउने उद्देश्यले फलफूल लगायतका बोट बिरूवाहरू रोपिएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। मित्र राष्ट्र दक्षिण कोरियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अमलदार सन्तोषी राईले 2 पदक जित्नु भएको छ। उहाँले इन्चोन सान्डो इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशीपमा स्वर्ण पदक र 7 किमुयोङ कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जित्नु भएको हो। वर्ल्ड तेक्वान्दो संघको आयोजनामा साउन 4 गतेदेखि 5 गतेसम्म सञ्चालित उक्त प्रतियोगितामा अमलदार राईले 46 केजी समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो। मित्र राष्ट्र बंगलादेशको ढाकामा असार 31 गतेदेखि साउन 3 गतेसम्म सञ्चालन भएको 10 दक्षिण एसियाली कराते फेडरेशन च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबका खेलाड़ीहरूले 2 स्वर्ण र 2 रजत गरी 4 पदक जितेका छन्। प्रतियोगितामा समूहगततर्फ सिपाही सानुमाया तामाङको समूह र सिपाही सुरेश जपरेलको समूहले 16 पदक जित्नु भएको हो। त्यस्तै एकलतर्फ अमलदार प्रवीण मानन्दर र सिपाही सानुमाया तामाङले रजत पदक जित्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 वटा गरी रेडियो नेपाल सहित देशभरका 212 वटा एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ रेडियो कार्यक्रम।

0: कार्यक्रम नेपालको वैभव शान्ति र समभाव।
1: नेपाल एक प्राचीन देश हो जुन बहुसांस्कृतिक बहुभाषिक बहुजातीय र भौगोलिक विविधताका बीच पनि सद्भाव र शान्तिको भूमि हो। यहाँको साझा फूलबारीमा विविध धर्म भाषा जात जाति र समुदायका फूलहरू सदियौंदेखि एक आपसमा मिलेर मिठो सुवास छरिरहेका छन्। सगरमाथाको शिरदेखि तराईको उर्वर समतल भूमिसम्म, मेचीको सिरसिरे हावादेखि महाकालीको सुस्केरासम्म, हामी जहाँ भए पनि जुनसुकै भाषा बोल्ने, वेशभूषा अपनाउने वा धर्म संस्कृतिमा रमाउने भए पनि हाम्रो पहिलो र अन्तिम पहिचान एउटै हो, नेपाल र नेपाली। यही साझा पहिचान, आपसी सम्मान, मूल्य मान्यता, संस्कार र राष्ट्रिय एकताले नेपाललाई विश्व सामु शान्ति, सहिष्णुता र सह अस्तित्वको अनुपम उदाहरणका रूपमा चिनाएको छ।

कुनै पनि राष्ट्रको वास्तविक शक्ति र अमूल्य सम्पत्ति भनेको त्यहाँ विद्यमान जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता बीचको सुमधुर सम्बन्ध, अटुट एकता, आपसी सद्भाव र भाइचारा हो। यही विविधतामा एकताको अनुपम उदाहरण हो हाम्रो देश नेपाल, जहाँ विभिन्न जात जाति, भाषा भाषी, धर्म र सम्प्रदायका मानिसहरू परस्पर सम्मान, सहकार्य र सह अस्तित्वका साथ शताब्दीदेखि एउटै परिवार झैं बाँचेका छन्। सुखमा मात्र होइन, दुःखका कठिन घड़ीमा पनि एक अर्काको हात समातेर अघि बढ्ने गौरवपूर्ण इतिहास नेपालसँग छ। यही साझा संस्कृति, पारस्परिक विश्वास र राष्ट्रिय एकताको परम्परा वर्तमानमा पनि उत्तिकै जीवन्त छ र भविष्यमा अझ सुदृढ बन्दै जाने दृढ विश्वास गर्न सकिन्छ।

नेपाल छ र त हामी नेपाली छौं। हाम्रो पहिचान छ, हाम्रो स्वाभिमान छ। जात, धर्म, भाषा, संस्कृति वा भूगोल फरक भए पनि हाम्रो राष्ट्रिय परिचय एउटै नै हो। हामी नेपाली, नेपाल हाम्रो। यही साझा मातृभूमिले हामी सबैलाई समान रूपमा अंगालेको छ, आश्रय दिएको छ र एउटै परिवारको सूत्रमा बाँधेको छ। त्यसैले कुनै एक नेपालीलाई पीड़ा पर्दा त्यो पीड़ा सम्पूर्ण राष्ट्रले महसुस गर्दछ। देशको कुनै एक कुनामा बगेको आँसु अर्को कुनासम्म पुग्छ अनि तराईको दुःखमा पहाड़ र हिमाल साथमा उभिन्छन्। पहाड़ र हिमालको कष्टमा तराईले सहानुभूति, साहस र साथ दिन्छ। यही पारस्परिक अपनत्व, यही राष्ट्रिय एकता र यही सुख दुःखको साझेदारी नै नेपालीपनको सच्चा परिचय हो।

इतिहासका विभिन्न कालखण्डहरू केलाउने हो भने जस्तो सुकै कठिन परिस्थिति र विपत्तिहरू आए पनि नेपाल र नेपालीको आत्मीयता कहिल्यै धर्मराएको छैन। छठमा बालिने दीपदेखि दशैं तिहारको टीका, ईदको शुभकामना, समा चखेवाको उल्लासदेखि माघे संक्रान्तिको रमाइलोसम्म यी सबैले फरक भाषा, संस्कृति, भूगोल र सम्प्रदायका मनहरूलाई एउटै राष्ट्रिय भावनाको सूत्रमा बाँधेका छन्। यही साझा संस्कार, पारस्परिक सम्मान र सहिष्णुताले नेपालको सामाजिक सद्भावलाई युगौंदेखि जीवन्त राखेको छ।

नेपाल र नेपालीको पहिचान एउटै रंगमा होइन, अनेकौं रंग मिलेर बनेको इन्द्रेणीमा छ। एउटै फूलमा होइन, सयौं फूलले सजिएको फूलबारीमा छ। एउटै स्वरमा होइन, असंख्य स्वर मिलेर बनेको राष्ट्रिय गुञ्जनमा छ। यही शक्तिले हामीलाई अनेकतामा एकतामा गाँसेको छ। तथापि कहिलेकाहीँ दूषित मनसायले संग्लो पानीलाई धमिलाउन खोजे तापनि एकताको साझा संकल्पले हामीलाई कहिल्यै विचलित हुन दिएको छैन। नेपालमा बस्ने सबै जात जाति धर्म धर्मावलम्बी क्षेत्र र समुदाय मिलेर सह अस्तित्वमा बाँच्ने नेपालीको चिनारी नै हो। त्यसैले त सदियौंदेखिको यही सहकार्य र विश्वासले नेपाललाई एक बनाएको छ भने यही आत्मीयताले नेपालीपनलाई अमर तुल्याएको छ।

हामी अनेकौं भाषामा बोल्छौं, तर हाम्रो आत्माको भाषा एउटै हुन्छ। हामी फरक फरक संस्कृतिमा रमाउँछौ, तर हाम्रो सभ्यता साझा छ। हामीले मनाउने पर्वहरू फरक होलान्, तर पर्वको उत्साह एउटै छ। पशुपतिनाथको आरती होस् वा मस्जिदको नमाज, गुम्बामा गुन्जिने मन्त्र होस् वा चर्चमा अर्पित प्रार्थना, किरातको मुन्धुम होस् वा वेदका ऋचाहरू, सबैको मूल सन्देश मानव कल्याण, शान्ति, करुणा, सहिष्णुता र परोपकार नै हो। ती सबैले हिंसा, घृणा र विभाजनको होइन, प्रेम, मेलमिलाप, सह अस्तित्व र आपसी सम्मानको मार्ग देखाउँछन्।

भनिन्छ, बुढेसकालमा सन्तान र संकटको घड़ीमा समाजको परीक्षा हुन्छ। जहाँ समाज भनेकै एक अर्का बीचको अन्तर्क्रिया, सुख दुःखमा लेनदेन, ऐचो पैचो र सांस्कृतिक उत्सवहरूमा साटिने खुशीको संगम हो। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशको हाम्रो यो पहिचान परिवार, टोल र छिमेक हुँदै एउटा बलियो सामाजिक आत्मीयतामा बाँधिएको छ। यो आत्मीयताले सबै संकट पार गर्ने सामर्थ्य राखेको हुन्छ। यो अग्नि परीक्षामा हामी सधैँ खरो उत्रदै आएका छौं र आगामी दिनमा पनि खरो उत्रनु पर्नेछ।

सदियौंदेखि कायम रहँदै आएको हाम्रो यो अनुपम पहिचानलाई जोगाई राख्न मानवतालाई सर्वोच्च परिचयका रूपमा स्वीकार गरौं। वैरभाव, घृणा र विभाजनलाई अस्वीकार गर्दै एक अर्काको भाषा, संस्कृति, धर्म र परम्पराको सम्मान गरौं। संवाद, सहकार्य र सह अस्तित्वलाई जीवनशैलीका रूपमा आत्मसात गर्दै शान्त, सुरक्षित, समुन्नत र समावेशी समाज निर्माणमा हातेमालो गरौं। सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउन आफू पनि प्रतिबद्ध बनौं र अरूलाई पनि प्रेरित गरौं। यस पवित्र अभियानमा तपाईहरूको साथ, विश्वास र सहकार्यसँगै नेपाली सेना आफूलाई प्राप्त कानून सम्मत जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्न सदैव कटिबद्ध।

श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড, পোখারা। ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go first to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 061-451-000,
6: 061-451-002, मोबाइल नम्बर 9856084466।
5: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर, अनि तिमी नि?
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि एनटीएचएमसीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा। फोन 061-50-50-78, 51-33 र 576-458।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू,
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-262-5353-834।
5: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
4: हृदय घात,
1: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
4: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061857262653834।
6: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
8: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न ICU सेवा,
8: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ECG, EEG, PTA,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 0165-72-648-572849।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 0165274256537526।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6989, 452-715।
9: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
10: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
9: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
12: टाइम चेक,
13: यति बेला रातिको 9 बजेको छ।
14: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
15: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखराको पर्यटन प्रवर्धन तथा पूर्वाधार विकासका विषयमा छलफल, मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलको भनाई। 4 महिनामा 4,000 भन्दा बढ़ी विपदका घटना, 196 जनाको मृत्यु, सर्प दंशबाट सबैभन्दा बढ़ी क्षति। काठमाडौँमा सिरियल चेन स्न्याचिङको रहस्य खुल्यो, कर्मा समूहका नाइकी पक्राउ, महिला र वृद्धालाई बनाइन्थ्यो निशाना। देश र कांग्रेस जोड्ने अभियान घोषणा, साउन 20 गते राष्ट्रिय भेला आयोजना हुने। सामान्य बन्दै सुनसरीको जनजीवन, त्रास भने कायमै, आजबाट लामो दूरीका बस सेवा समेत सञ्चालन। इरान युद्धको बेला अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउँदै, स्पेनमा तनाव शान्त हुँदै, यू सदस्य देशहरूबीच विवाद सृजना र एडवर्ड्सले छोडे नेदरल्याण्डसको कप्तानी, लिडी बने नयाँ कप्तान, स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका खुल्यो, कर्मा समूहका नाइकी पक्राउ, महिला र वृद्धालाई बनाइन्थ्यो निशाना। देश र कांग्रेस जोड्ने अभियान घोषणा, साउन 20 गते राष्ट्रिय भेला आयोजना हुने। सामान्य बन्दै सुनसरीको जनजीवन, त्रास भने

मन्त्रालय र पोखरा महानगरपालिका बीच पर्यटन प्रवर्तन तथा पर्यटन पूर्वाधार विकासका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सशक्त बनाउन सड़क सञ्जालको स्तरोन्नति पर्यटन पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय बजार संघको पहुँच विस्तारलाई प्राथमिकताका साथ अघि बढ़ाइएको बताउनुभयो। उहाँले पोखरासँग जोड़िएका प्रमुख सड़क सञ्जालको स्तर सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने उल्लेख गर्नुभयो। साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार आवश्यक रहेको भन्दै यसतर्फ मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा पर्यटन विकासका विभिन्न योजनाहरू सञ्चालन भइरहेको बताउनुभयो। विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेको र दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेको उहाँको भनाइथ्यो। नगर प्रमुख आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ़ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै पोखरा भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले पोखरा बस पार्क निर्माण, फिर्की खोला करिडोर निर्माण, फेवाताल संरचना, विकास तथा प्रवर्तनका कार्यक्रमलाई महानगरले प्राथमिकताका साथ अघि बढ़ाइरहेको बताउनुभयो। प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको समुचित विकास मार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको उहाँले स्पष्ट पार्नुभयो। पर्यटन मन्त्रालयका सचिव मुकुन्द्र प्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण रामिछाने, कास्कीका प्रमुख जिल्लाधिकारी कुमानसिंह गुरूङ लगायतको समेत सहभागिता रहेको छलफलमा पोखराको पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा संघ प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार विमर्श भएको छ। प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सहजीकरण गरेको कार्यक्रममा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले पोखराको पर्यटन प्रवर्तनको लागि महानगरपालिकाले गरिरहेको गतिविधिहरूसहित पर्यटन सम्भावनाका विषयमा प्रस्तुति राख्नु भएको थियो। गत वैशाख 1 गतेदेखि साउन 17 गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। 4 जना अझै बेपत्ता रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा कुल 4053 वटा विपदका घटनाहरू दर्ता भएका छन्। वैशाख 5188 परिवार प्रभावित भएका छन्। वैशाख 1 देखि साउन 17 गतेसम्म 4053 वटा विपदका घटनामा 196 जनाको मृत्यु, 4 जना बेपत्ता र 1218 जना घाइते भएका छन्। सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ, जसबाट 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। 716 सर्पदंशका घटनामा 718 परिवार प्रभावित बनेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार चालू सिजनमा सर्पदंशबाट सबैभन्दा बढ़ी मानिसको मृत्यु भएको छ। सर्पदंशका कुल 716 वटा घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यसबाट 718 परिवार प्रभावित बनेका छन्। चट्याङका 231 वटा घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। त्यस्तै 277 परिवार प्रभावित भएको छ। लेक लाग्ने 57 वटा घटनामा 22 जनाको मृत्यु र 36 जना घाइते भएका छन्। 56 परिवार प्रभावित भएको छ। त्यस्तै यस अवधिमा पहिरोका 685 वटा घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। 586 परिवार प्रभावित भएका छन्। आगलागीका कुल 1024 वटा घटनामा पनि 20 जनाको मृत्यु र 139 जना घाइते भएका छन्। 1133 परिवार प्रभावित भएका छन्। जनावर आक्रमणका 225 वटा घटनामा 18 जनाको मृत्यु र 1220 जना घाइते भएका छन्। 342 परिवार प्रभावित छन्। 200 बाढ़ीका घटनामा 14 जनाको मृत्यु, 3 जना बेपत्ता र 10 जना घाइते भएका छन्। त्यस्तै बाढ़ीबाट 450 परिवार प्रभावित भएका छन्। 480 हावाहुरीका घटनामा 13 जनाको ज्यान गएको छ भने 68 जना घाइते भएका छन्। 1358 परिवार प्रभावित भएका छन्। यसबाहेक भारी वर्षाबाट 4 जना, ढुङ्गा पल्टिएर 2 जना, वन डढेलोबाट 1 जना, हिउँ पहिरोबाट 1 जना, विस्फोटनबाट 1 जना र अन्य घटनाबाट 1 जनाको मृत्यु भएको छ। असिना र भूकम्पको कारण मानवीय क्षति नभए पनि क्रमशः 1 र 3 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार साउन 17 गते बिहान 10 बजेसम्मको 24 घण्टामा देशका 25 स्थानमा 9 जिल्लागत घटना जोड्दा कुल 34 वटा विपदका घटना भएका छन्। सर्वदंश 8 जिल्लामा 14 वटा घटना भएका छन् र 1 जनाको मृत्यु भएको छ भने 13 जना घाइते भएका छन्। सुरक्षाका लागि 50 जना प्रहरी परिचालन गरिएको थियो। 10 जिल्लामा 11 वटा आगलागीका घटनामा 5 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकामा महिला तथा वृद्धालाई लक्षित गरी सिरियल रूपमा
सुनका शिखरी र बहुमुखले गरगहना लुटपाट गर्दै आएको कुख्यात

0: कर्म समूहका नायकी कर्म तामाङसित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले पत्रकार सम्मेलन गर्दै पछिल्लो समय उपत्यका तथा काभ्री पलाञ्चोक क्षेत्रमा भएका सेग्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको कर्म समूह सक्रिय रहेको खुलेपछि उनीहरूको खोजी शुरू गरिएको जनाएको छ। प्रहरीका अनुसार अनुसन्धानकै क्रममा कोटेश्वर नयाँबानेश्वर टोखा र बनेपामा भएका सिग्री लुटपाटमा प्रत्यक्ष संलग्न चारजनालाई सम् 15 गते बनेपाबाट पक्राउ गरिएको थियो। त्यसपछि थप अनुसन्धानबाट समूहका नायकी कर्मा तामाङको आवत जावत हुने स्थान पहिचान गरी खोजी गर्दा साउन 16 गते करिब राति 10:25 बजे काठमाडौँको बुढा नीलकण्ठ 13 चुनीखेल स्थित गाम्छा नजिकबाट पक्राउ गरिएको हो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा कर्मा तामाङले आफूसँग रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेको जनाइएको छ। चेतावनी स्वरूप 2 राउण्ड हवाई फायर गर्दा पनि उनी मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि 1 राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो। घाइते तामाङले उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, मोटरसाइकलका 5 स्थान नम्बर प्लेट तथा मोटरसाइकलमा चोरीमा प्रयोग हुने टीलक र मास्टर की लगायतका सामग्री बरामद गरेको छ। प्रहरी अनुसन्धान अनुसार समूहले विशेष गरी महिला र वृद्धाको गतिविधि निगरानी गरी उनीहरूलाई एक्लो अवस्थामा निसाउने बनाउने गरेको थियो। प्रतिकार गर्न खोजे घाँटी थिच्ने, लछार पछार गर्ने र कुटपिट गरेर सुनका सिग्री लुट्ने शैली अपनाउने गरेको खुलेको छ। समूहले मुख्य रूपमा 220 सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने, चोरी लगत्तै नम्बर प्लेट परिवर्तन गरी लुटपाटमा प्रयोग गर्ने र घटना सम्पन्न भएपछि पूर्ण स्वरूप तथा नम्बर प्लेट परिवर्तन गरी उपत्यका बाहिर सस्तो मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार समूहले काठमाडौँको शान्तिनगर, नरेफाँड, धापासी तथा काभ्री पलाञ्चोकको बनेपामा भएका कम्तीमा 5 वटा सिग्री लुटपाटका घटनामा संलग्नता देखिएको छ। अधिकांश घटनामा मोटरसाइकलमा आएका व्यक्तिहरूले बाटो सोध्ने बहाना बनाएर वा पछाडिबाट आक्रमण गरी सुनका सिग्री लुटेर फरार हुने गरेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका मध्ये प्रतिमान गोले समूहका राइडर रहेको जनाइएको छ। उहाँ ढाकाचोरी मुद्दामा सजाय भुक्तान गरिसकेका व्यक्ति हुनुहुन्छ। पासाङ घिसिङ मोटरसाइकल चोरीमा संलग्न रही समूहलाई चोरीका मोटरसाइकल उपलब्ध गराउने व्यक्ति भएको अनुसन्धानबाट खुलेको छ। आले गुरूङ आवश्यक पर्दा हतियारसहित घटनास्थल वरिपरि सुरक्षा दिने भूमिकामा रहने गरेका थिए भने मनोज तामाङले लुटिएका सुनका गरगहना गालेर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। समूहका नायकी कर्मा तामाङ यसअघि पनि चोरी तथा ढाका सम्बन्धी विभिन्न मुद्दामा संलग्न रहेको तथा प्रहरी हिरासतबाट फरार भएपछि पुनः काठमाडौँमा मोटरसाइकल चोरी र सिग्री लुटपाटमा सक्रिय भएको प्रहरीको दावी रहेको छ। नेपाली कांग्रेसले आगामी साउन 24 गते आइतबारको लागि केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेको छ। पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएको बेला यो बैठक बोलाइएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै बैठक साउन 24 गते दिउँसो 1 बजे ललितपुर स्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको बताउनु भएको छ। बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुनेछ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 देखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अध्यावधि गर्ने समयसीमा, विधानमा बाधा अड्काउ फुकाउने वा विधानकै अक्षरस्थ पालना गर्ने भन्ने विवादका समाधान र पार्टीको आन्तरिक संरचनामा नेताहरूको व्यवस्थापनका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। नेपाली कांग्रेसका नेताहरू नयनसिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचोलेले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाडौँमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचोलोको कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनुभयो। देश विषम परिस्थितिबाट गुज्रिरहेको बेला प्रमुख प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाइ छ। महरका अनुसार साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। कांग्रेसको संस्थापन इत्रपछिले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको हो। देवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ। गत आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागि देवानगंजका ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीको देवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अन्य पालिकाहरूमा पनि हिंसा बढ़ेको थियो। सुनसरीको इनरुवा, भोकराहा, नरिसिंह, कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 पालिकामा कर्फ्यू जारी गरेको थियो। कर्फ्यूकै बीचमा गोली लागि घाइते भएका जयप्रकाश मेहताको पनि उपचारको क्रममा मृत्यु भएपछि मध्य प्रदेशमा पनि हिंसा भड्किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोलबजारमा प्रहरीको गोली लागि गणेश यादवको मृत्यु भएपछि थप हिंसा भड्किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। हिंसा रोकिएसँगै सुनसरीमा लागेको कर्फ्यू हटेको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्र सामान्य जनजीवनमा शुरू भएको स्थानीयले जनाएका छन्। गोलीकाण्डमा मृत्यु भएका परिवारलाई संघीय सरकारले 10 लाख रूपियाँ दिने घोषणा गरेको छ। यस्तै देवानगंज गाउँपालिकाले पनि 10 लाख रूपियाँ दिने घोषणा गरेको छ। प्रदेश सरकारले 2 लाख रूपियाँ दिने घोषणा गरेको छ। सहित घोषणाको प्रक्रिया अगाडि बढ़ाउने सहमति भएपछि अवस्था सामान्य बन्दै गएको हो। दैनिक जनजीवन सामान्य भए पनि स्थानीयमा त्रास भने कायमै रहेको छ। स्थानीयहरू अहिले पनि झडप हुने डरमा रहेको भए पनि सुनसरीको बजारमा आजदेखि चहलपहल भने बढ़ेको हो। इनरुवा बजार क्षेत्रमा सार्वजनिक सवारी साधन नियमित रूपमा सञ्चालनमा आएपछि सर्वसाधारणको आवत जावत सहज बनेको छ। लामो तथा छोटो दूरीका सवारी चल्न थालेसँगै यात्रुहरूको चाप पनि बढ़न थालेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएका छन्। बाँध भत्काएपछि स्थानीय र एसएसबीको समूहबीच विवाद भएको छ। स्थानीय अनुसार आज दिउँसो 3:30 बजेतिर करिब 15 जना सादा पोसाकमा र अरू हात हतियारसहित 60 जनाको संख्यामा एसएसबी नेपाली भूमि प्रवेश गरेको बताइएको छ। उनीहरूले सुस्ता गाउँपालिका 5 थारूटोलमा बन्दै गरेका 132 मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको स्थानीयहरूले बताएका छन्। भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयवासी प्रतिवादमा उठिएका थिए। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रूखभन्दा 300 मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको बताउनुभयो। स्थानीयले रोक्ने प्रयास गरे पनि हतियारसहित आएकाले रोक्न नसकिएको तर विवाद भएको उहाँले जानकारी दिनुभएको छ। नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मीडिया सम्मेलन 2026 प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको अधिकारको कार्यान्वयन, प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरण लगायतका विषयमा 9 बुधे टोकियो घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा कृत्रिम बुद्धिमत्ता एआई लगायतका आधुनिक प्रविधि सम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ। नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा महासंघ जापान शाखाको आयोजना र महासंघका सबै वैदेशिक शाखा यूरोप, यूके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत शाखाको सह आयोजना एवं महासंघसँग आबद्ध संस्था नेपाल अमेरिका पत्रकार संघ र नेपाल अस्ट्रेलिया पत्रकार संघको सहकार्यमा सम्पन्न भएको थियो। सम्मेलन पश्चात आज विज्ञप्ति जारी गर्दै घोषणापत्र सार्वजनिक गरिएको हो। महासंघका अध्यक्ष निर्मला शर्मा, पदाधिकारीहरू, प्रदेश र जिल्ला शाखाका नेतृत्वकर्ता, वैदेशिक शाखाका पदाधिकारी र संचारकर्मीको सहभागिता रहेको सम्मेलनले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अंकुश लगाउन नहुनेमा जोड़ दिएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा प्रेस मैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दै संचार सम्बन्धी कानून निर्माण वा संशोधन गर्दा सरोकार भएका निकायका प्रतिनिधिसँग परामर्श गर्नुपर्ने आवश्यकता पनि उल्लेखिएको छ। सम्मेलनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक सेवा सुविधा, सामाजिक सुरक्षा, नियुक्ति पत्र, बीमा तथा अन्य श्रमिक अधिकार सुनिश्चित गर्न संचार संस्था र सरकार दुवैको ध्यान आकर्षण गराएको छ। साथै सूचना तथा संचार प्रविधिको तीव्र विकास तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट उत्पन्न चुनौती व्यवस्थापनको लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न आग्रह गरिएको छ। घोषणापत्रमा प्रवासमा रही नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय हितको प्रवर्धन गर्दै पत्रकारिता गरिरहेका पत्रकारप्रति सम्मान व्यक्त गर्दै महासंघको विधान संशोधन मार्फत वैदेशिक शाखामा आबद्ध सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गरिने उल्लेख गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग एकसाथै त पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक सृजना चोक र बिरोटा चोकमा ट्राफिक लाइट बल्न थालेको छ। पोखराको व्यस्त बजारको ट्राफिक व्यवस्थापनको लागि 3 वर्ष अघिबाट मात्रै ट्राफिक लाइट जडान गरिएको थियो, तर गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा ट्राफिक लाइट फोडियो। त्यसपछि लामो समय ट्राफिक लाइट बल्न सकेको थिएन। यसअघि तत्कालीन पोखरा महानगरपालिका हुनुभन्दा अगाडि पोखरा उपमहानगरपालिका हुँदा पोखरामा ट्राफिक लाइट जडान गरिएको थियो। 2056 सालमा तत्कालीन उपमहानगरपालिकाका मेयर कृष्ण थापाले पोखराका विभिन्न चोकमा ट्राफिक लाइट जोड्न पहल गरेका थिए। पोखरा कमर्सियल अटो पार्किङ पिक्याप संघको साझेदारीमा पोखरामा ट्राफिक लाइट जोड़िएको थियो। पिक्याप पोखराको सड़कमा पार्किङ शुल्क उठाउने ठेकेदार कम्पनी थियो। जोड़िएका ट्राफिक लाइट नियमित मर्मत अभावमा बिग्रियो भने कुनै तत्कालीन जनआन्दोलनका क्रममा फुटाइएपछि व्यवहारसी बनेका थिए। त्यसपछि 2075 सालमा सड़क विभागले पोखराका विभिन्न ठाउँमा लाइट जोड्न अध्ययन अगाडि बढ़ाएको थियो। पोखराका 10 चोकमा ट्राफिक लाइट जोड्न सड़क विभाग र पोखरा महानगरले 4 वर्ष अघि नै संयुक्त अध्ययन गरेका थिए। 78 कार्तिकमा पोखराका 26 ठाउँमा ट्राफिक लाइट जोड्न महानगरसँग विभागले सम्झौता गरेको थियो। विभागले पोखराका मुख्य 5 चोकमा ट्राफिक लाइट राखिसकेको छ। पहिलो चरणमा पृथ्वी चोक, सभागृह चोक, सृजना चोक, महेन्द्र पुल 0 किलोमिटर र बिरौटा चोकमा लाइट जडान गरिएको हो। 5 ठाउँमा ट्राफिक लाइट राख्नेका लागि सड़क विभागले 1,26,00,000 ठेक्का लिएको थियो। जिल्ला ट्राफिक प्राधिकारी कास्कीका सूचना अधिकारी यामनाथ पनेरू जेएनजी आन्दोलनको क्रममा तोड़फोड़ हुँदा संचालनमा आएको ट्राफिक लाइट पुनः बन्द भएको बताउनुहुन्छ। अहिले फेरि संचालनमा ल्याइएको र केही समय चालक र पैदल यात्रुलाई ट्राफिक लाइटबारे अभ्यस्त हुन समय लाग्ने उहाँले बताउनु भएको छ। डान्स गण्डकी डान्स सिजन 2 को उपाधि सिनियरतर्फ कुमदिनी ओम्सकी सेफिका गुरूङ र जुनियरतर्फ स्पाइरल ग्यालेक्सी माविकी सिरिना गुरूङले जित्न सफल हुनुभएको छ। नन्द इन्टरटेनमेन्ट हाउसको आयोजना तथा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स आईक्यासको मुख्य प्रायोजनमा पोखरामा भएको ग्रान्ड फिनालीमा दुवैतर्फ भएका 4-4 जना प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरूले उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै उनीहरूले ट्रफी, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे। त्यस्तै सिनियरतर्फ फर्स्ट रनरअपमा परमिशा अधिकारी, सेकेण्ड रनरअपमा सुदिशिया सुनार, थर्ड रनरअपमा रेवा गिरी र फोर्थ रनरअपमा विनया कुमारले पुरस्कार जिते। त्यस्तै जुनियरतर्फ फर्स्ट रनरअपमा आयुष्मा थापा, सेकेण्ड रनरअपमा सृष्टि तिमलसेना, थर्ड रनरअपमा अनन्या छेत्री र फोर्थ रनरअपमा नाइसा गुरूङ हुन सफल हुनुभएको थियो। उहाँहरूले गिफ्ट ह्याम्परसँगै प्रमाणपत्र पाउनु भएको थियो। कार्यक्रममा प्रमुख निर्णायकको भूमिकामा गीतकार तथा पत्रकार राजु विष्ट सल्यानी, गण्डकी प्रदेश नृत्य संघका अध्यक्ष धर्मेन्द्र पौडेल, मगर चलचित्रकी नायिका सस्मिता पुन र अभिनेता रामप्रसाद गुरूङ रहनुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले सबैको प्रतिभा देखेर आफू प्रफुल्लित भएको बताउनुभयो। यस्ता कार्यक्रमले लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। लेडी जस्टिस 2026 का अध्यक्ष सुनिता गौतम भण्डारीले नृत्य मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति, सृजनशीलता र व्यक्तित्व विकासको महत्वपूर्ण आधार भएको बताउँदै यस्ता प्रतियोगिताले नयाँ प्रतिभा पहिचान र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। कार्यक्रममा नेपाल चाइल्ड स्टार, पोखरा चाइल्ड स्टार, गण्डकी स्टारका विजेताले आफ्नो प्रस्तुति राखेका थिए। इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स आइकास पोखराका प्रबन्ध निर्देशक समीर थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो। वातावरण संरक्षण तथा हरियाली प्रवर्धन गर्ने उद्देश्यले पोखरा 1 स्थित तुलसीघाटमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। रोटरी क्लब अफ पोखरा अन्नपूर्ण, इनर व्हील क्लब अफ अन्नपूर्ण, इनर व्हील क्लब अफ अन्नपूर्ण जुबेनाइल झीलको आयोजनामा वृक्षरोपण गरिएको हो। प्रत्येक वर्ष गरिने कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको र 1,00,000 बिरूवा रोप्ने उद्देश्य रहेको रोटरी क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सैन्द्र राज श्रेष्ठले जानकारी दिनुभएको छ। पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमद वितक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने भएको छ। श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराहाट रत्नचोकको आयोजनामा श्रावण 18 देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीसम्म 1 महिने श्रीमद वितक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन कार्यक्रम हुने श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिनुभएको छ। अमेरिका र इरानबीचको 6 महिना लामो द्वन्द्वले विश्वव्यापी इन्धन आपूर्तिमा दबाव सिर्जना गरेको छ र ऊर्जाको मूल्य बढ़ाएको छ। तैपनि अमेरिकाका ठूला तेल कम्पनीहरूका लागि भने यही अवरोध असाधारण आमदानीको स्रोत बनेको इण्डियन एक्सप्रेसले लेखिएको छ। यस अवरोधको केन्द्रबिन्दुमा स्ट्रेट अफ हर्मुज जलमार्ग रहेको छ। अमेरिका इरान द्वन्द्वको कारण यस मार्ग भएर हुने धेरैजसो आवत जावत ठप्प भएपछि विश्वव्यापी आपूर्तिमा तीव्र संकुचन आएको छ। द्वन्द्वका कारण कच्चा तेल ब्रेन्ट क्रूडको मूल्य मार्च, अप्रेल र मे महिनाको अवधिमा प्रति ब्यारेल झण्डै $70 बढ़ेर $100 भन्दा माथि पुगेको छ। एक समय त कच्चा तेलको भाव प्रति ब्यारेल $126 पनि पुगेको थियो।
यही द्वन्द्वका बीच डिजेलको कीर्तिमानी उत्पादनको कारण एक्सन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भएर 14 अर्ब 53 करोड़ अमेरिकी डलर पुगेको छ। टेक्सासमा रहेको कम्पनीको आमदानी 42% बढ़ेर 1 खर्ब 16 अर्ब डलर पुगेको छ। ह्युस्टनमा मुख्यालय रहेको सेभरनको नाफा झण्डै 4 गुणाले बढ़ेर 12 अर्ब 7 करोड़ डलर पुगेको छ भने राजस्व 56% बढ़ेर 70 अर्ब 6 करोड़ डलर पुगेको छ। स्पेनमा अनाधिकृत रूपमा आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको छ। उत्तरी भूभाग सेउटा क्षेत्रमा झण्डै 60,000 आप्रवासी अनाधिकृत आप्रवासी प्रवेश गरेपछिको उत्पन्न तनाव विस्तारै शान्त हुँदै गएको हो। तर यो घटनाले युरोपेली संघ यूका सदस्य देशहरूबीच भने गम्भीर राजनैतिक विवाद सिर्जना गरिदिएको छ। स्पेनिस अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरिएका धेरैजसो आप्रवासीहरूलाई मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मालास्काले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। नेदरल्याण्डसका विकेट किपर ब्याट्सम्यान स्कट एडवर्ड्सले राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा दिनुभएको छ। नेदरल्याण्डस क्रिकेट संघले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भिडियो मार्फत एडवर्ड्सले कप्तानी छाड्ने निर्णयको घोषणा गर्नुभएको हो। संघका अनुसार बाँकी रहेको विश्वकप क्रिकेट लीग टूका खेलमा टोलीको कप्तानी अलराउण्डर वास डे लिडेले गर्नुहुनेछ। नामिबिया विरूद्धको खेलपछि टोलीलाई सम्बोधन गर्दै एडवर्ड्सले आफू र मुख्य प्रशिक्षक रायन कुक बीच यस विषयमा लामो समयदेखि छलफल भइरहेको बताउनुभयो। उहाँले आफूले अब खेलाड़ीका रूपमा टोलीलाई अझ धेरै योगदान दिन सक्ने महसुस गरेको र त्यसैले यही समय कप्तानी छान्न उपयुक्त लागेको बताउनु भएको छ। एडवर्ड्सले टोलीलाई विशेष समूहको संज्ञा दिँदै आगामी दिनमा नेदरल्याण्डस क्रिकेटको भविष्य अझ उज्जवल हुने विश्वास व्यक्त गर्नुभएको छ। एडवर्ड्सले सन् 2022 जूनदेखि नेदरल्याण्डसको कप्तानी सम्हाल्नु भएको थियो। स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेल्नुभएका फरवार्ड फेरान टोरेसले बार्सिलोनालाई छाड्ने निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। फुट मर्काटोका अनुसार विदाको क्रममा टोरेसले क्याटलाना क्लब छोडेर युरोपेली च्याम्पियन्स लीग विजेता पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने निर्णय गरेको दावी गरिएको छ। उहाँको प्रतिनिधि र फ्रान्सेली क्लबबीच प्रारम्भिक छलफल समेत शुरू भइसकेको बताइएको छ। स्पेनी खेल दैनिक मार्काका अनुसार आगामी साता पीएससी र बार्सिलोना बीच हुने औपचारिक वार्तामा ठूलो अवरोध आउने सम्भावना नभएको बताइएको छ। टोरेसको स्थानान्तरण शुल्क 5 करोड़ युरो भन्दा बढ़ी पुग्ने अनुमान गरिएको छ। विश्वकप अघि नै बार्सिलोनाले उहाँको मूल्य स्वय हारारीमा निर्धारण गरेको थियो। अमेरिकामा सम्पन्न विश्वकपमा उहाँले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखराको पर्यटन प्रवर्तन तथा पूर्वाधार विकासका विषयमा छलफल मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलको भनाए। 4 महिनामा 4,000 भन्दा बढ़ी विपदका घटना 196 जनाको मृत्यु सर्पदंशबाट सबैभन्दा बढ़ी क्षति। काठमाण्डमा सिरियल चेन स्क्याचिङको रहस्य खुल्यो कर्मा समूहका नाइकी पक्राउ महिला र वृद्धालाई बनाइन्थ्यो निशाना। देश र कांग्रेस जोड्ने अभियान घोषणा साउन 20 गते राष्ट्रिय भेला आयोजना हुने। सामान्य भन्दै सुनसरीको जनजीवन त्रास भने कायमै आजबाट लामो दूरीका बस सेवा समेत सञ्चालन। इरान युद्धको बेला अमेरिकी तेल कम्पनीहरू कीर्तिमानी नाफा कमाउँदै स्पेनमा तनाव शान्त हुँदै यू सदस्य देशहरूबीच विवाद सिर्जना र एडवर्ड्सले छोडे नेदरल्याण्डसको कप्तानी लिडे बने नयाँ कप्तान स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका टोरेसले बार्सिलोना छोड्दै। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही साउन 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
3: फोन नम्बर 0614510000,
4: 0614510002, मोबाइल नम्बर 9856084466।
3: द गेन्स कलेज, फर एम्पावरिङ द फ्युचर।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
5: फोन 061-572-648-549।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
3: पालिखले ढाका टोपी, महिनापुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौँ पालिखले ढाका टोपी।
6: दिपेनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मान सल।
3: पालिखले ढाका टोपी, महिनापुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौँ पालिखले ढाका टोपी।
8: हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने सम्झना।
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दोकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
10: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
10: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
11: फोन 5308-15
10: 5308-15,
11: मोबाइल नम्बर 9855-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
13: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
17: हेलो,
18: हजुर नमस्कार।
17: हेलो
18: नमस्कार काका, सुन्नु भएन?
17: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
18: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
17: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
18: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
17: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
18: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
17: अनि कति बेला बस्छन् त डाक्टर?
18: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
17: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।